0: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँ का वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचोक। सम्पर्क 98434-032-29, 98028-59321, 061-581-871।
1: ओहो, छोरीको बिहेको कुरा पनि छिन्नियो। अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्न पर्यो।
2: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
1: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्कुट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
2: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासाको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
1: ल, तिमीलाई थाहै छैन, दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
2: ल त्यसो भए त बुक गरिहाल्नुहोस्, फेरि अहिले अर्कोले बुक गर्ला नि।
1: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ। बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रतबन्ध, पास्नी, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 061-533-123, 98028-50701, 98028-50702।
3: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
4: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
3: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
4: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98513-55928, विजिट www.landmarknepal.com।
5: तपाईँ यसपछि समाचारमूलक प्रस्तुति अन्नपूर्ण हाइलाइट्स सुन्न सक्नुहुनेछ।

आज मिति 2083 साल असार महिनाको 15 गते सोमबार सन् 2026 जून 29 तारीक जेठ शुक्ल पूर्णिमा आज राष्ट्रिय धान दिवस दही चिउरा खाने दिन तपाईँ हामीलाई एफएम ब्याण्डको 93.4 मेगाहर्ज अनलाइन मार्फत www.onlineannapurna.com हाम्रो पात्रको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा प्रमुख समाचारका शीर्षकहरू। आज राष्ट्रिय धान दिवस दही चिउरा खाएर असार 15 मनाइँदै पोखराको हेम्जामा हिले महोत्सव हुँदै मुलुकभर मनसून फैलिँदै भोलि र पर्सी मुसलधारे वर्षाको सम्भावना पूर्व तयारी र सतर्कता अपनाउन विभागको आग्रह। आर्थिक विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित आउँदो आर्थिक वर्ष 2083-84 बजेट प्रक्रिया पूरा। बजेट कार्यान्वयनमा स्रोतको कमी हुन नदिने गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेको भनाई सरकारले यथार्थ र कार्यान्वयन योग्य बजेट ल्याएको दावी। चारजना कम्युनिष्ट पूर्व प्रधानमन्त्रीहरू एकै मञ्चमा कम्युनिष्ट एकतासहित पुराना दलहरू मिल्नुपर्नेमा जोड़। मादी गाउँपालिकामा सार्वजनिक सुनवाई आयोजना मध्य पहाड़ी लोकमार्ग निर्माणमा भएको ढिलाइप्रति मादीवासीको असन्तुष्टि। 21 औं संस्करणको असारे रोपाई महोत्सव सम्पन्न हिलोमा खेल्दै रमाए विदेशी पर्यटक। अन्तर्राष्ट्रिय खबरतर्फ अमेरिका र इरानबीच तनाव चर्कियो। इरान अस्तित्वमै नरहने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी र खेल खबरमा आईएचएफ ह्याण्डबल ट्रफी विजेता टोलीलाई गण्डकी र कास्की ह्याण्डबलको सम्मान।

0: फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
1: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
2: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266 र 553-834।
4: अब समाचार विस्तारमा सुन्नुहोस्। हरेक वर्ष असार 15 गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदैछ। कामको चटारोले थकित भएका किसानले शक्ति प्राप्तिका लागि दही चिउरा खाने चलन छ। गर्मी र खेतीपातीको कामको बेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ। असार 15लाई नेपाली समाजमा दही चिउरा खाने पर्वको रूपमा लिइन्छ। खेतीपाती बाहेक अरू पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार 15 मनाउँछन्। यस्तै 2062 सालदेखि असार 15लाई राष्ट्रिय धान दिवसको रूपमा मनाउन थालिएको हो। कृषि प्रधान देश भएकाले नेपालका धेरै मानिसको पेसा खेतीपाती हो। किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन्। आजको दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपु छुपु हिलोमा धान रोपिन्छ। असारमा एकपटक हिलोमा पस्नै पर्छ भन्ने मान्यता पनि नेपालमा रहिआएको छ। यस वर्ष असार मध्यसम्ममा पनि देशका सबै ठाउँमा पर्याप्त मात्रामा वर्षा नभएका कारण

हुनुपर्ने जति रोपाई हुन सकेको छैन। कति ठाउँमा रासायनिक मलको पनि अभाव रहेको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयले भने पर्याप्त मात्रामा रासायनिक मलको मौजात रहेको जानकारी समेत दिएको छ। यसैबीच देवीस्थान सेवा समाज हेम्जाको आयोजनामा असार 15 गते अर्थात आज हेम्जामा छैटौं हेम्जा हिले महोत्सव आयोजना हुने भएको छ। महोत्सव अन्तर्गत हिले दौड़ र साकसी, घैटो फुटाउने, कृषि झाँकी प्रदर्शन, विद्यालय स्तरीय धान रोपाई प्रतियोगिता, उत्कृष्ट किसान सम्मान, जोड़ी दौड़, आमा समूहबीच असारे भाका, हिलोमा भाले तथा माछा समाउने, हिले भलिबल, फुटबल लगायतका प्रतियोगिता हुँदैछन्। महोत्सवको तयारी स्वरूप खेत हिल्याउने कार्य सम्पन्न भइसकेको छ। हेम्जालाई कृषि पर्यटनसँग जोड्न, विष्णु पादुका धार्मिक क्षेत्रको प्रवर्धन गर्न, आन्तरिक र बाह्य पर्यटनको आगमन बढ़ाउन, हेम्जाका कृषकहरूको सम्मान र युवाहरूलाई कृषिमा प्रोत्साहन गर्नका लागि हेम्जामा हिले महोत्सवलाई निरन्तरता दिएको समाजका अध्यक्ष कृष्णमान श्रेष्ठले जानकारी दिनुभयो। कृषिमा कृषकलाई प्रोत्साहन, विष्णु पादुका मन्दिर हेम्जाको शान भन्ने नाराका साथ स्थानीय देवीस्थान टोलमा महोत्सव हुँदैछ, जसमा विभिन्न स्थानीय कलाकारहरूको समेत प्रस्तुति रहनेछ। प्रतियोगितामा प्रथम तथा द्वितीय हुने व्यक्तिलाई वा समूहलाई नगद पुरस्कार सहित मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। असार 15 गते अर्थात आज बिहान ठिक 9:30 बजे विष्णु पादुका माई स्थान मन्दिरबाट शुरू हुने झाँकी देवीस्थान मार्ग हुँदै मिलनचोक परिक्रमा गरी महोत्सव स्थल पुग्ने खबरमा उल्लेख रहेको छ। यसैबीच पोखरा सबै मौसमका लागि भन्ने मुख्य नाराका साथ हिजो पोखराको सिसुवा देउराली खोलाको छेउमा 21 रोपाई महोत्सव सम्पन्न भएको छ। पोखरा पर्यटन परिषदको आयोजना तथा वडा स्तरीय कृषि सञ्जाल पोखरा 30 स्थानीय व्यवस्थापनमा भएको उक्त महोत्सवले पोखरालाई मौसम नछानी भ्रमण गर्न सकिने गन्तव्यको रूपमा पुनः स्थापित गरेको छ। स्थानीय जीवन बहादुर बुढाथोकीको 8 रोपनी खेतमा आयोजित महोत्सवको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले विधिवत रूपमा उद्घाटन गर्नुभएको थियो। प्रमुख आचार्यले परम्परागत संस्कृतिलाई जोगाउँदै वैज्ञानिक तथा आधुनिक प्रविधि अप्नाउनु आजको अनिवार्यता भएको बताउनुभयो। अहिले महानगरका ग्रामीण क्षेत्र अधिकांश खेत बाँझै छन्, कतिपय ठाउँमा उत्पादन लागत नउठ्ने भन्दै जग्गा खाली छोड्न थालिएको छ। उहाँले भन्नुभयो, पछिल्लो समय चक्लाबन्दी गर्ने अभियानहरू पनि शुरू नभएका होइनन्, तर अब परम्परा जोगाउँदै उत्पादन लागत हिसाब गर्दै नयाँ प्रविधिको प्रयोग गर्नुपर्ने उहाँले बताउनुभयो। नेपालीको मुख्य खाद्य बाली धानको रोपाईलाई पर्यटनसँग जोडेर परम्परागत कृषि प्रणालीबारे जानकारी दिन यो महोत्सवलाई निरन्तरता दिएको आयोजक पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहाड़ीले बताउनुभयो। अफ सिजनका लागि पनि पोखरा जान मिल्छ, पोखरा सबै मौसमका लागि हो भन्ने महोत्सवले पुष्टि गरेको छ। उहाँले भन्नुभयो, महोत्सवमा विभिन्न देशका विदेशी पर्यटकसँगै आन्तरिक पर्यटक, स्थानीय बासिन्दा, विभिन्न संघ संस्थाका प्रतिनिधिले खेतमा उत्रिएर धान रोपाईको अनुभव लिएका थिए। किसानसँगै हिलोमा पसेर धान रोप्ने, हिलो खेल्ने ग्रामीण जीवनशैलीलाई नजिकबाट महसुस गर्ने अवसर पनि पर्यटकले पाएका थिए। आयोजकका अनुसार पछिल्लो वर्षमा यो महोत्सव विदेशी पर्यटकका लागि समेत आकर्षणको केन्द्र बन्दै गएको छ। नेपाल भ्रमणमा आएका पर्यटकहरूले प्राकृतिक सौन्दर्यसँगै नेपाली संस्कृति र परम्परालाई प्रत्यक्ष रूपमा अनुभव गर्न पाउने भएकाले यस्ता कार्यक्रमप्रति आकर्षण बढ़दै गएको उनीहरूको भनाइ छ। 5 हल गोरु, रोपार र खेतालासहित सजिएकाको महोत्सवमा असारे गीत, पञ्चे बाजा, नाच, पर्यटक दौड़, स्थानीय दौड़, माछा समात्ने, रस्साकसी र हिलोमा घैटो फुटाउने प्रतियोगिताले दर्शकलाई घण्टौ मनोरञ्जन दिएको थियो। कलाकारहरू राजु परियार, शिवहरि ढुंगाना, जीवन दाहाल लगायतले आफ्नो प्रस्तुति राखेका थिए। महोत्सवको अवसरमा पोखरा महानगरपालिकाले दुई अग्रणी कृषकलाई महानगर उत्कृष्ट कृषक सम्मान समेत गरेको थियो। कृषि तथा पशुपालन फार्मका संचालक ज्ञान बहादुर कार्की र हेब्रोन लाइभ स्टक फार्मका संचालक कमला पालपाली खड्कालाई प्रमुख आचार्यले नगद र सम्मान पत्रले सम्मान गर्नुभएको हो। कार्कीले 65 रोपनीमा मकै र तरबुजा र विभिन्न तरकारी बालीसँगै पशुपालन गर्दै आउनु भएको छ भने खड्काले हेब्रोन लाइभ स्टक फार्मलाई आधुनिक तथा वैज्ञानिक प्रविधिमा आधारित नमूना दुग्ध उत्पादन केन्द्रको रूपमा सञ्चालन गर्दै आउनु भएको छ। यो महोत्सव परम्परागत रूपमा
15 असारमा आयोजना हुँदै आएको थियो, तर यस वर्ष असार 15 ज्येष्ठ पूर्णिमा परेकाले किसानले हलो नचलाउने परम्परा अनुसार परिषदले एक दिन अगाडि गरेको हो। महोत्सवलाई गण्डकी प्रदेश उद्योग पर्यटन मन्त्रालय, पोखरा महानगरपालिका, पर्यटन बोर्ड कार्यालय, पोखरा वडा नम्बर 30 सहयोग र प्रवर्धन गरेको, 21 रोपाई महोत्सवमा रमाए पर्यटक, आजको आदर्श समाज राष्ट्रिय दैनिकमा खबर छापिएको छ।

गैराती र आज बिहान देशका विभिन्न ठाउँमा पानी परेको छ। पछिल्लो चार घण्टामा लमजुङको भोलेटारमा सबैभन्दा बढ़ी 114 मिलिमिटर पानी परेको छ। त्यस्तै चितवन, दाङ, बाँके, बर्दिया लगायतका ठाउँमा पनि ठूलो पानी परेको हो। गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा, कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका केही ठाउँ तथा कर्णाली र मध्य प्रदेशका थोरै ठाउँमा मेघगर्जन र चट्याङ सहित वर्षा भइरहेको छ। आज दिउँसो र भरे बेलुका पनि धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार भोलि र पर्सि अझै ठूलो मुसलधारे पानी पर्ने सम्भावना रहेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोलि र पर्सि देशका विभिन्न ठाउँमा ठूलो वर्षा तथा एक दुई ठाउँमा अति ठूलो वर्षाको समेत सम्भावना रहेको जनाउँदै आवश्यक पूर्व तयारी र सतर्कता अपनाउन आग्रह गरेको छ। प्राधिकरणले सूचना नै निकालेर आकस्मात बाढ़ी आउन सक्ने खोला तथा खहरेको बाटो हुँदै यात्रा नगर्नेलाई सतर्कता अपनाउन समेत आग्रह गरेको छ। यस्तै पहिरोको जोखिम रहेका ठाउँ तथा खोला नदी किनाराका बस्तीका बासिन्दालाई सतर्क रहन प्राधिकरणले अनुरोध गरेको छ। भोलि र पर्सि मधेस तथा कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका थोरै ठाउँमा मेघगर्जन, चट्याङ सहित ठूलो तथा एक दुई स्थानमा अति ठूलो वर्षाको समेत सम्भावना रहेको खबरमा उल्लेख रहेको छ। सरकारले हरेक वर्ष असार पन्ध्रमा राष्ट्रिय धान दिवस मनाउँछ। यो दिवस मनाउनुको अर्थ नेपालको प्रमुख खाद्य बाली धानको प्रबन्धनमा सघाउ पुर्याउनु हो। यससँगै एकाकार भएर आउँछ किसान, पानी र मल। सरकार र विभिन्न संघ संस्थाले धान दिवस उत्साहपूर्वक मनाउने तयारी गरिरहँदा किसानको मुहारमा भने खुशी छल्किन सकेको छैन। अहिले धान रोपाईको सिजन हो, तर असारको मध्य भइसक्दा पनि धान रोपाईले अपेक्षित गति लिन सकेको छैन। एकातिर मनसुनी वायु पर्याप्त सक्रिय नहुँदा देशका अधिकांश भूभागमा खडेरीको स्थिति सृजना भएको छ भने अर्कोतिर धान रोप्ने मुख्य सिजनमै रासायनिक मलको चरम अभाव देखिएको छ। कृषि प्रधान मुलुक भए पनि हरेक वर्ष धान रोपाईको समयमा किसानहरूले भोग्नुपर्ने यी दुई ठूला समस्या यस वर्ष पनि दोहोरिएका छन्। समयमै पर्याप्त वर्षा नहुँदा किसानहरू निराश भएका हुन्। रासायनिक मलको अभावको समस्या सदाझै देखिएको छ। यस वर्ष दक्षिण एसियाली जलवायु मञ्चले नेपालसहित यस क्षेत्रका अधिकांश भागमा औसतभन्दा कम वर्षा हुने चेतावनी पहिले नै जारी गरेको थियो। मौसमविदका अनुसार प्रशान्त महासागरमा विकसित भएको जलवाष्पयुक्त चक्रका कारण मनसुनी वायु कमजोर बनेको हो। पूर्वी नेपालबाट ढिला गरी प्रवेश गरेको मनसून देशको मध्य र पश्चिमी भागसम्म पुग्दा निष्क्रिय जस्तै बनेको छ। विशेष गरी नेपालको अन्न भण्डार मानिने तराई क्षेत्रका अधिकांश जिल्लामा तापक्रम 40 डिग्री सेल्सियस आसपास पुगेको छ, जसले गर्दा खडेरीको स्थिति भयावह बन्दै गएको छ। नदीनालाहरूमा पनि पानीको बहाव घटेको छ भने नहरहरू सुक्का छन्, जसले गर्दा आकाशे पानीको भरमा खेती गर्नुपर्ने साना किसानहरू सबैभन्दा बढ़ी मारमा पर्ने गरेका छन्। खडेरीको प्रत्यक्ष सामना गरिरहेका बर्दियाका किसान रामलाल चौधरी यति बेला निकै ठूलो संकटमा परेका छन्। उनको चार बिघा जमीनमा यसअघि जेठको अन्तिम साता धानको ब्याड तयार भइसक्थ्यो, तर असारको पहिलो हप्ता रोपाई सकिन्थ्यो, तर यस वर्ष पर्याप्त वर्षा नहुँदा उनले ब्याडमा राखेको धानको बिउ नै पहेँलो भएर सुक्न थालेको छ। लामो समयपछि एउटै मंचमा शीर्ष कम्युनिष्ट नेताहरू देखिनु भएको छ। पूर्व राष्ट्रपति विद्या भण्डारीको प्रमुख आतिथ्यतामा शीर्ष कम्युनिष्ट नेताहरू एकै मंचमा उभिएसँगै वामपन्थी दलहरूबीच एकताको विषयमा पनि चर्चा आएको छ। जननेता मदन भण्डारीको 75 जन्म जयन्तीको अवसरमा आयोजित कार्यक्रममा नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सह संयोजक पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल, पूर्व प्रधानमन्त्री झलनाथ खनाल सहित शीर्ष नेताहरू एकै ठाउँमा देखिएसँगै वामपन्थी एकताको विषयको चर्चा चुलिएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व राष्ट्रपति भण्डारीले
एक निर्वाचनको परिणामको आधारमा नेपालमा कम्युनिष्ट आन्दोलन समाप्त भएको निष्कर्ष निकाल्न नहुने बताउनुभयो। एउटा निर्वाचन परिणामले कम्युनिष्ट दललाई गम्भीर वैचारिक बहस र आत्मसमीक्षाका लागि प्रेरित गरेको उल्लेख उहाँले गर्नुभयो। नेकपा एमालेका अध्यक्ष ओलीले कार्यगत एकता मार्फत लोकतान्त्रिक र तथा वामपन्थी शक्ति एकजुट हुनुपर्नेमा जोड़ दिनुभयो। साथै वामपन्थी शक्तिको चरित्र हत्या गर्ने प्रयास भइरहेको पनि उहाँले बताउनु भएको छ। यस्तै नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्डले कम्युनिष्ट शक्तिहरूबीच तत्काल सहकार्य शुरू गर्नुपर्नेमा जोड़ दिनुभयो। उहाँले कम्युनिष्ट आन्दोलनलाई कमजोर बनाउने प्रयास भइरहेको दावी गर्दै त्यस विरूद्ध वामपन्थी र देशभक्त शक्ति एकजुट हुनुपर्ने बताउनुभयो। नेकपाका सहसंयोजक नेपालले भावनात्मक कुरा गरेर मात्रै कम्युनिष्ट एकता सम्भव नहुने बताउनु भएको छ। नेपालले कम्युनिष्ट आन्दोलनभित्र देखिएका समस्या र विगतका विसंगतिको गम्भीर आत्मसमीक्षा आवश्यक रहेकोमा जोड़ दिनुभयो। पूर्व प्रधानमन्त्री तथा नेकपाका नेता खनालले कम्युनिष्ट एकताको विकल्प नभएको उल्लेख गर्नुभयो। उहाँले लामो समयपछि दुई ठूला वामपन्थी दलका नेताहरू एउटै मंचमा उभिएको उल्लेख गर्दै समय र परिस्थितिले एकताको आवश्यकता झन बढ़ाएको दावी गर्नुभयो। खनालले वामपन्थी एकतालाई आजकै दिनबाट दीर्घकालीन रूपमा अगाडि बढ़ाउनु पर्नेमा जोड़ दिनुभएको थियो।

आउँदो आर्थिक वर्ष 2083-84 को बजेट प्रक्रिया पूरा भएको छ। बजेट पेश भएपछि त्यसलाई कानूनी रूप दिने दुईवटा विधेयक, आर्थिक विधेयक 2083 र राष्ट्र ऋण उठाउने विधेयक 2083 हिजोको प्रतिनिधि सभाबाट पारित भएसँगै आउँदो आर्थिक वर्षको बजेट प्रक्रिया पूरा भएको हो। आर्थिक विधेयकले करका दरहरू छूट, आयकर लगायतको व्यवस्था गर्छ। यो विधेयक पास भएपछि मात्र बजेटमा उल्लेखित राजस्व उठाउन कानूनी आधार मिल्छ। त्यस्तै राष्ट्र ऋण उठाउने विधेयकले सरकारले ऋण लिन पाउने अधिकार दिन्छ। बजेटको खर्च धान्न आन्तरिक र बाह्य ऋण उठाउन यो विधेयक चाहिन्छ। यी दुवै पास भएपछि बजेट कार्यान्वयनको कानूनी आधार तयार हुन्छ। हिजोको बैठकमा आर्थिक विधेयक बहुमतले पारित भएको हो भने राष्ट्र ऋण उठाउने विधेयक सर्वसम्मत रूपमा पारित भएको हो। दुवै विधेयकमा संशोधनकर्ता र अन्य सांसदहरूले उठाएका प्रश्नको अर्थमन्त्री सोनिम वाग्लेले जवाब समेत दिनुभएको छ। छलफलको क्रममा सांसदहरूले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले दिएको सीमाभन्दा धेरै ऋण लिएको भन्दै आलोचना गरेपछि अर्थमन्त्री वाग्लेले अघिल्ला सरकारहरूले ऋण बढ़ाएको विषयमा प्राज्ञिक अनुसन्धान हुनुपर्ने बताउनु भएको छ। आफूले जीडीपीसँग ऋणको अनुपात नबढ़ने गरी मात्रै ऋण लिएको जिकिर गर्दै उहाँले यो अनुपात बढ़ाउने सरकारमाथि अनुसन्धान हुनुपर्ने बताउनुभयो। यस्तै आर्थिक विधेयक 2083-माथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाब दिँदै उहाँले उच्च करको दरले राजस्व बढ़नुको सट्टा घटाउने र अनौपचारिकता बढ़ाउने तर्क गर्नुभयो। अर्थशास्त्र लाफर कर्भको सिद्धान्तलाई उद्धृत गर्दै अर्थमन्त्री वाग्लेले करको दर एउटा निश्चित बिन्दुसम्म बढ़ाउँदा राजस्व संकलन बढ़े पनि त्यसपछि थप वृद्धि गर्दा राजस्व घट्न थाल्ने बताउनु भएको खबरमा उल्लेख छ। गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आगामी आर्थिक वर्ष 2083-84 बजेट कार्यान्वयनमा स्रोतको कमी हुन नदिने स्पष्ट पार्नुभएको छ। प्रदेश सभाको हिजोको बैठकमा उठेका प्रश्नको जवाब दिँदै उहाँले प्रदेश सरकारले यथार्थ र कार्यान्वयन योग्य बजेट ल्याएको बताउनु भएको छ। नागरिकका माग र आवश्यकतालाई बजेटमा अधिकतम रूपमा सम्बोधन गर्ने प्रयत्न गरिएको उहाँको भनाइ छ। प्रदेश सरकार सुशासन कायम गर्न प्रतिबद्ध रहेको जनाउँदै उहाँले आगामी दिनमा पनि प्रशासनिक खर्च कटौती र मितव्ययिता कायम गरिने बताउनुभयो। गत भदौ 23 र 24 गतेको जेएनजी आन्दोलन लगायतका विविध कारणले चालू आर्थिक वर्षमा प्रदेश सरकारको कार्य प्रगति अपेक्षित रूपमा हुन नसकेको उहाँको भनाइ छ। मुख्यमन्त्री पाण्डेले गोरखकाली रबर उद्योग र भेटकुटी कागज कारखाना सञ्चालनका लागि संघ सरकारसँग समन्वयन गरिने बताउनुभयो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि प्रदेश सरकारले पहल गरिरहेको उहाँको भनाइ थियो। बजेटमाथिको छलफल क्रममा प्रदेशसभा सदस्यहरूबाट प्राप्त सुझाव, सल्लाह र जिज्ञासालाई प्रदेश सरकारले आत्मसात गर्ने मुख्यमन्त्री पाण्डेले बताउनु भएको छ। आर्थिक मामिला मन्त्री जितबहादुर शेरचनद्वारा प्रदेश सभामा प्रस्तुत गरिएको आगामी आर्थिक वर्षको सेवा र कार्यको लागि प्रदेश संचित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न भनेको विधेयकको मन्त्रालयगत विनियोजन शीर्षकमाथिको छलफल सकिएपछि समग्र बजेटबारे मुख्यमन्त्री पाण्डेले आफ्नो भनाई राख्नु भएको हो। बैठकको विशेष समयमा पूर्व मुख्यमन्त्री एवं नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारीले जननेता मदन भण्डारीको व्यक्तित्वबारे चर्चा समेत गर्नुभएको थियो। गण्डकी प्रदेश सरकारले असार 1 गते 32,99,99,00,000 बजेट सार्वजनिक गरेको थियो। अन्नपूर्ण हाइलाइट्समा थप समाचार बाँकी नै छन्।

0: AC, cooler, fridge, cooker, induction, air fryer लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ, मलाई त बेचरको बानी लागिसकेको छ, बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
1: Admission open in engineering and architecture. Pokhara Engineering College stands as one of Nepal's leading engineering institutions. Announces admission open for the academic session 2026 for its morning programs in BE Civil, BE Computer, BE IT and Bachelor of Architecture. Eligibility 10 plus 2 science, diploma in engineering or equivalent with at least C grade in each subject. Interested students are encouraged to apply for making their dreams come true. For online application, log in apply.pec.edu.np. For more detail, Pokhara Engineering College Spec, Finke Pokhara Etkaski. Phone number 061-581-209. Committed to excellence in technical education.
2: क्रिस्टल आइवेफ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
3: हँ, यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
2: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आइवेफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
3: साँच्चै हो र?
2: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
3: हो त?
2: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आईवीएफ केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-84-46-525।
4: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै बीबीए, बीई, बीकम, बीबीएस, बीएचएम, बीसीए, बीएएलएलबी, बीफार्मा, एमबीबीएस आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर्स सक्ने अवसर। थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब एनटीएचएमसी कलेज पोखरामा। क्लासेस हुने ठाउँ एनटीएचएमसी गैरापाटन पोखरा। फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
5: दिव्यनयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
6: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी, एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।
7: Admission open, Pokhara College of Management, PCM, affiliated to Pokhara University, 24 years of academic excellence in management, bachelor program, 4 years program of bachelor in business administration, BBA, 4 years of IT program, bachelor of computer system and information technology, BCSIT, 4 years program of bachelor of business administration in finance, BBA finance. Firms are available at college administration at 9 a.m. to 3 PM. Science and Management, both stream can apply. Intro to learn, go forth to serve. Last date of form submission, 26 ASAR 2083. Entrance exam, 29 ASAR 2083. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np. पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
8: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, डाक्टर वन्दना श्रेष्ठ,
9: हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
8: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
9: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पोन,
8: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
9: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेर्चन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
8: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
9: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पीयूष गिरी, छाला विज्ञान वेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमल पौडेल,
10: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलोसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
8: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163। ए साथीहो, प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
11: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा।
8: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु।
11: शशिधर, अनि तिमी नि?
12: म त बीबीए फाइनेन्स पढ्ने भनेको, कहाँ पढ्ने होला?
11: त्यो पनि एनटीएचएमसीमा छ नि।
8: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम, बीबीए, बीबीए फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
7: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा, फोन 061-50-50-78-50-51-33 र 576-458।
10: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
13: हाम्रा सेवाहरू:
10: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
13: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
10: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
13: पेट, छाती, मुटु, थाइराइड तथा मधुमेह रोग,
10: न्युरो सर्जरी सेवा, कार्डियोथोरासिक तथा भास्कुलर सर्जरी सेवा,
13: बाल रोग,
10: नाक कान तथा घाँटी रोग,
13: मानसिक तथा स्नायु रोग,
10: प्रसूति तथा स्त्री रोग,
13: छाला, यौन तथा कुष्ठ रोग,
10: नेत्र रोग,
13: दाँत तथा मुख रोग,
10: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिफ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन, मासिक नियमित खोप सेवा,
13: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
10: सुविधा सम्पन्न आईसीयू सेवा,
13: डिजिटल एक्सरे,
10: सिटी स्क्यान सेवा,
13: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
10: इन्डोस्कोपी, ईसीजी, ईईजी, पीटीए,
13: फिजियोथेरापी, युरोफ्लोमेट्री,
10: केमोथेरापी,
13: सुरक्षित गर्भपतन सेवा,
10: होल बडी चेकअप, हेल्थ प्याकेज,
13: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक, कास्की।
10: फोन 061-572-648-572-849।
14: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नु भयो
5: वा नतिजाको पर्खाइमा हुनुहुन्छ।
2: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लाग्रांडी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
5: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
2: विस्तृत जानकारीका लागि लाग्रांडी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर फोन 0165773163582844 वेबसाइट www.lagrandi.edu.np।
14: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
15: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
14: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्छ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
15: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 0161 590 162 590 163।
16: हेलो
17: हजुर नमस्कार।
16: हेलो
17: नमस्कार काका, सुन्नु भएन?
16: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो, मैले केही भरै पाइन।
17: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज सुन्नु भएन?
16: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
17: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
16: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
17: हुन्छ काका हुन्छ, कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
16: अनि कति बेला बस्नुहुन्छ डाक्टर?
17: अब भ्याउनु हुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजे बाट डाक्टरलाई देखाउनुहोस्।
16: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
18: आईएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061 433 342 433 640।
5: होम केयर सेवा, होम केयर सेवा,
19: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
5: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
19: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
5: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
19: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
5: सुत्केरी नवजात शिशुको हेरचाह,
19: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
5: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
19: डाक्टर ल्याब सेवा,
5: औषधि डेलिभरी सेवा,
19: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार फोन 061 411 777 मोबाइल 98569927।

विश्रामपछि अन्नपूर्ण हाइलाइट्समा अब बाँकी समाचार। असारे मासको छिपचिपे हिलो छुन मलाई घिन लाग्यो, पातली नानीलाई फरिया किन्दा छवि शरीर लाग्यो। हिलोमा पस्न घिन मान्ने पनि उत्साहका साथ बाउसे हली बन्छन् र रोपाहरूलाई यस्तै भाकाले उत्साहित बनाउँछ। यस्तै भाकाको दोहोरो लयमा रोपाई मेलो सर्दै जान्छ। मनसुने झरीसँगै खेतमा पानी जम्न थालेपछि नेपाली गाउँ बस्तीको मुहार फेरिन्छ। हिलोमा टेकिएका खुट्टा, रोपाईमा व्यस्त किसान, टाढासम्म गुन्जिने असारे भाका र घर घरमा जुहो गरिने दही चिउराले असार पन्ध्रलाई विशेष बनाउँछ। मानो रोपेर मुरी फलाउने उखानले चिनिने यो दिन नेपाली कृषक, कृषि, संस्कृति, श्रम र आशाको उत्सवको पर्व हो। काभ्रेका किसानदेखि झापाका फाँट र जुम्लाका बेसीसम्म असार पन्ध्र केवल रोपाईको दिन होइन, वर्षभरिका लागि अन्नको भरोसा रोप्ने दिन पनि हो। यही कारण सरकारले दुई दशक अघि यस दिनलाई राष्ट्रिय धान दिवसको रूपमा मनाउन थालेको हो। यस वर्ष पनि जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता भन्ने समृद्धि नारासहित 23 औं राष्ट्रिय धान दिवस मनाइँदैछ। कृषि विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेलले धान दिवसले उत्पादन प्रवर्धन, खाद्य तथा पोषण सुरक्षा तथा जलवायु मैत्री कृषि प्रविधिको विस्तारमा जनचेतना अभिवृद्धि गर्ने विश्वास व्यक्त गर्नुभयो। नेपालीको भान्सामा कोदो, मकै, गहुँका परिकार भन्दा चामलको भातको महज आज पनि उस्तै छ। बिहान बेलुका भात नखाए, खानै नखाए जस्तो अनुभूति गर्ने नेपाली समाजमा धान केवल बाली होइन, जीवनशैलीको हिस्सा पनि हो। कृषि विभागका अनुसार देशका करिब 27,65,000 कृषक परिवार प्रत्यक्ष रूपमा धान खेतीमा संलग्न छन्। कुल खाद्यान्न उत्पादनको आधा हिस्सा धानले ओगटेको छ भने कृषि क्षेत्रको कुल ग्रास्त उत्पादनमा यसको योगदान करिब 13% छ। धानसँग जोड़िएको अर्को रमाइलो पक्ष हो दही चिउरा। असार पन्ध्रमा दही चिउरा खाने परम्परा यति लोकप्रिय बनेको छ कि खेतमा नपुगेका शहरी नागरिकले पनि यो दिन दही चिउरा खाएर पर्व मनाउँछन्। समयसँगै धेरै परम्परा फेरिए पनि यो चलन भने अझै जीवित नै रहेको नेपाल डेरी एसोसिएशनका अध्यक्ष प्रहलाद दाहालले उल्लेख गर्नुभयो। असार पन्ध्रको उत्सवको बीचमा केही चिन्ताका विषय पनि छन्। असारे भाका गाउँघरमा पहिला झै कम सुनिन थालेका छन्। रोपाईमा खेतभरि गुन्जिने लोक गीतहरू मोबाइलका गीतले विस्थापित हुँदै गएका छन्। लोकगायक रामहरि नेउपानेका अनुसार असारे भाका मात्र होइन, नेपाली कृषि संस्कृतिको एउटा महत्वपूर्ण पाटो नै हराउने जोखिम छ। चिन्ता केवल संस्कृतिको होइन, खेतीयोग्य जमीनको पनि हो। पछिल्लो 6 वर्षमा नेपालमा 82,000 हेक्टरभन्दा बढ़ी खेतीयोग्य जमीन घटेको तथ्याङ्क छ। गाउँका युवा रोजगारीको सिलसिलामा विदेशिएका छन्। खेतीयोग्य खेत बाँझैछन्, कतिपय घडेरीमा परिणत भएका छन्। एकातिर खेत खाली हुँदै गएका छन् भने अर्कोतिर देशले अरबौं रूपियाँको धान र चामल आयात गरिरहेको विभागले उल्लेख गरेको छ। नेपाल संसारकै अग्लो स्थानमा धान उत्पादन हुने मुलुक मध्ये एक हो। जुम्लाको प्रसिद्ध जुम्ली मार्सी धान विश्वभर चिनिन्छ, तर आफ्नै देशमा धानको माग पूरा गर्न अझै संघर्ष गर्नु परेको अवस्था छ। यद्यपि आशा भने मरेको छैन। पछिल्ला वर्षमा प्रति हेक्टर उत्पादन बढ़ेको छ। उन्नत बिउ, आधुनिक प्रविधि र जलवायु अनुकूल खेती प्रणालीको प्रयोगको विस्तार हुँदै गएको छ। कृषि विज्ञ कुलप्रसाद दवाड़ीका अनुसार समयमै मल, सिंचाई, बजार र उचित मूल्य सुनिश्चित गर्न सके नेपाल धानमा आत्मनिर्भर बन्न असम्भव छैन। देशभर हाल 1,37,000 हेक्टर जमीनमा रोपाई भएको छ। असार 8 सम्म कृषि विभागले देशभर करिब 10% धान रोपाई सम्पन्न भएको जनाएको छ। गत वर्षको तुलनामा यो समयसम्म रोपाई 0.4% बढ़ेको हो। सबैभन्दा बढ़ी कर्णाली प्रदेशमा 22.8% र बागमती प्रदेशमा 2.3% रोपाई भएको छ। मुलुकभर करिब 13,81,000 हेक्टरमा जमीनमा रोपाई हुने गर्छ। मध्य प्रदेशमा करिब 5% मात्र रोपाई भएको आजको गोर्खापत्र दैनिकमा खबर छापिएको छ।

उच्च शिक्षाका लागि विदेश जान चाहनेलाई परामर्श दिँदै आएको शैक्षिक परामर्श व्यवसायमा सरकारले कडाई गर्न थालेको छ। परामर्शको नाममा विद्यार्थीलाई झुटो आश्वासन दिएर पठाउने र विदेश गएपछि विद्यार्थी अलपत्र परेका घटना बढ़न थालेपछि सरकारले सक्रियता बढ़ाएको हो। यस्तो कार्यमा सरकारले अनुमति बिना सञ्चालनमा रहेका परामर्श व्यवसाय बढ़ी सक्रिय रहेको उजुरी र गुनासोको आधारमा सरकारले निगरानी बढ़ाउन थालेको हो। अहिले शिक्षा तथा खेलकुद मन्त्रालयमा परामर्श व्यवसायको फन्दामा परेर ठगिएको भन्दै विद्यार्थी तथा अभिभावकबाट दैनिक जसो उजुरी आउने गरेको छ। कुनै उजुरी परामर्श व्यवसायको नाम नै किटेर लिखित रूपमा आउने गरेको छ भने कुनै उजुरी मौखिक रूपमा आउने गरेको छ। मन्त्रालयले आफू कहाँ आएको उजुरी अध्ययन गरेर आफूले सक्ने भए आफै र नसक्ने भए थप अध्ययन गरेर कार्यवाही गरिदिन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीमा पठाउने गरेको छ। पछिल्लो समय नेपाल प्रहरीले अनुगमनको क्रममा बिना दर्ता सञ्जालमा रहेका उपत्यकाका 18 परामर्श दात्री संस्थाका संचालक तथा प्रतिनिधिलाई पक्राउ गरेको छ। यसअघि पनि मन्त्रालयले 3 दर्जन बढ़ी परामर्श व्यवसायलाई अनुसन्धान गरेर कार्यवाहीको दायरामा ल्याउन अनुरोध गर्दै सीआईबीमा पठाएको थियो। मन्त्रालयको शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखाका उपसचिव सेमन्त कोइरालाले गलत परामर्श दिएर विद्यार्थीलाई फन्दामा पार्ने थुप्रै परामर्श व्यवसायलाई कार्यवाहीको दायरामा ल्याउँदा पनि यो समस्या रोकिएको छैन। अवैध रूपमा सञ्चालनमा रहेका परामर्श व्यवसायका कारण समग्र परामर्श व्यवसाय नै विकराल समस्या देखिएको छ। सही परामर्श बिना नै उच्च शिक्षाका लागि विदेशी नै क्रम बढ़दा विदेश पुगेपछि थुप्रै विद्यार्थीले हैरानी समेत बेहोरिरहेका छन्। नेपाल शैक्षिक परामर्श व्यवसाय महासंघले समेत व्यक्तिगत असन्तुष्टि, स्वार्थ प्रेरित गतिविधि, मोलमोलाई गर्ने र स्वार्थ प्रेरित गतिविधिमा संलग्नलाई कानूनी दायरामा ल्याउन सरकारलाई पटक पटक अनुरोध गरिसकेको छ।

0: देशैभरि हिनामिना वा अतिक्रमण भएका सरकारी सार्वजनिक र गुठीको जग्गाको सत्य तथ्य विवरण पत्ता लगाउने उद्देश्यले गठन गरिएको सरकारी सार्वजनिक र गुठी जग्गा संरक्षण सम्बन्धी जाँचबुझ आयोग 2076 प्रतिवेदन कार्यान्वयन नभई ओजेलमा पर्दै आएको छ। विशेष अदालतका पूर्व अध्यक्ष मोहन रमण भट्टराईको अध्यक्षतामा गठित यस आयोगले देशका विभिन्न जिल्लामा करिब 8,200 रोपनी सरकारी जग्गा सार्वजनिक र गुठी जग्गा व्यक्तिले हडपेको तथ्यसहित तत्कालीन सरकारलाई प्रतिवेदन बुझाएको थियो, तर भूमाफिया तथा राजनीतिक दबावका कारण उक्त प्रतिवेदन अहिलेसम्म सार्वजनिक हुन नसकेको साथै त्यसको कार्यान्वयन समेत हुन सकेको छैन। नेपाल सरकार मन्त्री परिषदको 2076 जेठ 6 गतेको बैठकले आयोग गठन गर्ने निर्णय गरेको थियो। जाँचबुझ आयोग एन 2026 दफा 3-2 बमोजिम यस आयोगको गठन गरिएको हो। आयोगका अध्यक्ष भट्टराईले विभिन्न जिल्लामा करिब 8,200 रोपनी सरकारी सार्वजनिक र गुठी जग्गा व्यक्तिले हडपेको तथ्यसहित तत्कालीन सरकारलाई प्रतिवेदन बुझाएको जानकारी दिनुभयो। उहाँले आयोगले बुझाएको प्रतिवेदन पूर्ण कार्यान्वयन हुन नसकेको पनि बताउनु भएको छ। सो आयोगले पहिलो चरणमा 2076 मंगिर 30 गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई 10 प्रतिवेदन बुझाएको थियो। आयोगले त्यसको एक वर्षपछि सरकारले तत्काल गर्नुपर्ने कामका 35 सूची सहित सुझाव समेतको एउटा सुझाव प्रतिवेदन 23 प्रतिवेदन सरकारलाई बुझाएको थियो। त्यसपछि आयोगले काम नगरेको उहाँले जानकारी दिनुभयो। नेपाल सरकारले सार्वजनिक हितका लागि अधिकरण वा जफत गरेको तर हाल व्यक्तिको नाममा पुगेका जग्गाको छानबिन गर्ने, अतिक्रमित जग्गा पुनः सरकार वा सम्बन्धित गुठीको नाममा फिर्ता ल्याउनका लागि सरकारलाई सिफारिस गर्ने, जग्गा हिनामिना गर्ने व्यक्ति वा संस्थालाई कानूनी कार्यवाहीको दायरामा ल्याउन सिफारिश गर्ने लगायतका कार्यदेश सहित सो आयोग गठन गरिएको थियो। भट्टराईका अनुसार आयोगले देशका विभिन्न भागमा करिब कुल 8,190 रोपनी सरकारी सार्वजनिक र गुठी जग्गा अतिक्रमण भएको ठहर गरेको थियो। आयोगले गरेको अध्ययनको क्रममा जग्गा हिनामिना भएको भन्दै आयोगमा 177 उजुरी दर्ता भएका थिए, जसको छानबिन गरी कुल 33 प्रतिवेदन बुझाइएको थियो। प्रतिवेदनले जग्गा हडप्ने भूमाफिया, बिचौलिया, गलत लिखत खड़ा गर्ने सरकारी कर्मचारीलाई कानूनको दायरामा ल्याउन सिफारिश गरे पनि अहिलेसम्म कसैमाथि कार्यवाही हुन नसकेको उहाँले जानकारी दिनुभयो। आयोगले बुझाएको प्रतिवेदनलाई गोप्य राख्नु नै सोको कार्यान्वयनमा ढिलाइ हुनुका मुख्य कारण रहेको उहाँको भनाइ छ। सरकारले प्रतिवेदन बुझे पनि त्यसलाई लामो समय सार्वजनिक गरेन, जसले गर्दा दोषीहरूमाथि नागरिक दबाव सिर्जना हुन सकेन। राजनीतिक इच्छा शक्तिको कमीका कारण सरकार परिवर्तन भइरहँदा भूमाफिया र शक्ति केन्द्रहरूको प्रभावका कारण प्रतिवेदन कार्यान्वयन गर्ने विषय प्राथमिकतामा पर्न नसकेको उहाँको भनाइ रहेको छ। 8,200 रोपनी सरकारी जग्गा हडपेको तथ्य आजको गोर्खापत्र राष्ट्रिय दैनिकमा खबर छापिएको छ। अन्नपूर्ण हाइलाइट्समा थप समाचार बाँकी नै छन्, पुनः छोटो विश्राम।
1: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
2: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
1: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
2: आजै बुक गर्नुहोस् www.landmarkhotel.com.np मा। ल्यान्डमार्क होटल एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98513 55928। भिजिट www.landmarknepal.com।
3: छोरा, नेपालको पढाइ पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
4: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
3: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछताउनु पर्ला नि।
4: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
5: हेर, लेखसाइटमा रहेको 22 वर्ष भन्दा पुरानो
3: नेपलेज एन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
4: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइएलटिएस क्लासेसको सुविधा पनि छ र?
3: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
6: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेप्लिज इन्काउन्टर कन्सल्टेन्सी, डिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा, फोन 061-454-689, 452-715।
7: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
2: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्ने छ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
8: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
2: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाई हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
8: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
2: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्रीटी एमआरआई नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्रीटी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 98560-027-29।
9: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
10: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
9: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
10: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: मन शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
0: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274256375256

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोरा छोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
2: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
1: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
2: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
3: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 01865586536, मोबाइल 98560036।
4: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप्स, नेपाल नम्बर वन ब्रान्ड। नक्कली देखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
5: ओ सुरेश, बिहान बिहान कता जान लागिस?
2: हेर्ने रमेश, भएको मोबाइल बिग्रियो, त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो। आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जालास यार, आजको पास त उतै होलास यार।
5: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र? पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ। जाम हिँड भनौ, मेरो ब्यागमा गएर आइहालम।
6: पोखराको एकमात्र जानुपर्ने ठाउँ, गण्डकी प्रदेशकै ठूलो मोबाइल हब, पोखराको मुटु महेन्द्र पुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सीसी क्यामेरा, विभिन्न कन्सल्टेन्सी, होटल, सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने, जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोप राइटर उदय केसी, लाउरे दाई, महेन्द्र पुल, मोबाइल टावर। मोबाइल 98560 48082, 98461 48082।

मिश्रामपछि अन्नपूर्ण हाइलाइट्समा अब बाँकी समाचार। जिल्ला प्रशासन कार्यालय कास्कीले आइतबार मादी सात छाचोकमा सार्वजनिक सुनवाई गरेको छ। जिल्लाको शान्ति सुरक्षा अपराध नियन्त्रण लागू औषध दुरूपयोग नियन्त्रण सुशासन विकास आयोजना कार्यान्वयन सहजीकरण तथा सार्वजनिक सेवा प्रवाह विषयमा सार्वजनिक सुनवाई गरिएको हो, जसमा वडावासीले आफूले भोग्नु परेका समस्याबारे जिज्ञासा राखेका थिए। प्रमुख अतिथि मादी गाउँपालिका अध्यक्ष देवीजंग गुरूङले मादी मनसूनजन्य जोखिम क्षेत्र रहेकाले वर्षातको समयमा यहाँको बस्ती जोगाउन कठिन बनिरहेको बताउनुभयो। अघिल्ला वर्ष बाढ़ी पहिरोले भत्केका घरले अझै क्षतिपूर्ति पाउन नसकेको उहाँले जानकारी गराउनुभयो। 2046 सालपछि गाउँमा विकासको लहर आएको तर गाउँवासीले अपेक्षा गरे अनुसार हुन नसकेको बताउँदै अध्यक्ष गुरूङले गाउँको विकास गर्न जनप्रतिनिधि मात्र नभई गाउँवासी पनि जागरूक हुनुपर्नेमा जोड़ दिनुभयो। कास्कीका प्रमुख जिल्लाधिकारी कुमार सिंह गुरूङले जिल्ला प्रशासनले गरेका काम कार्यवाही चुस्त दुरूस्त छन् कि ढिलासुस्ती छ भन्ने बारेमा बुझ्न जनताको घर आँगनमा आई सार्वजनिक सुनवाई गरेको प्रश्न पार्नुभयो। लोकतन्त्रको अभ्यास भनेकै सार्वजनिक सुनवाई र स्थानीय जनताको कुरा सुन्नुभएकाले आफूहरू यहाँ आएको बताउँदै स्थानीयले राखेका गुनासो सम्बोधन गर्ने बताउनु भएको छ। कास्कीका प्रहरी प्रमुख उपरीक्षक नवीन कार्कीले जिल्लाको शान्ति सुरक्षा र अपराध नियन्त्रणमा प्रहरी सक्रिय रहेको बताउँदै छाचोक र थाकको शान्ति सुरक्षामा थाकका अस्थायी प्रहरी चौकी सञ्चालनमा ल्याएको बताउनुभयो। उहाँले छाचोकवासीले शान्ति सुरक्षा अपराध नियन्त्रण र जुवातास नियन्त्रणमा माग गरेकाले ती माग सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। पाटनबेसी टोल विकास संस्था पोखरा तेह्रको पहलमा पाटनबेसी योग साधना केन्द्र कार्यसमिति गठन तथा नियमित योग साधना कार्यक्रम सम्पन्न भएको छ। केन्द्रको नियमित योग साधना तथा साधना व्यवस्थित गर्न प्रभावकारी र दिगो रूपमा सञ्चालन गर्ने उद्देश्यले कार्यसमिति गठन गरिएको हो। समितिको अध्यक्षमा टीकादेवी पराजुली बराल, उपाध्यक्षमा भीमसेन छेत्री, सचिवमा सीमान्त घिमिरे बराल र कोषाध्यक्ष सावित्री शर्मा चयन हुनुभएको छ। सदस्यहरू इन्द्रदत्त बराल, बलराम बराल, यमनाथ सापकोटा, सूर्य चन्द्र सुवेदी बराल रहनु भएको खबरमा उल्लेख छ। केदारेश्वर महादेवमणि सेवाश्रम समिति पोखराले यसपालि पनि बोलबम पदयात्रा कार्यक्रम गर्ने भएको छ। कार्यक्रम थप व्यवस्थित बनाउन मन्दिर व्यवस्थापन समिति आजीवन सदस्य सल्लाहकार एवं विभिन्न संघ संस्थाहरूबीच पूर्व तयारी बैठक स्वरूप भेला आयोजना गरिएको हो। बोलबमको ध्वनिले बलराम बराल, यमनाथ सापकोटा, सूर्य चन्द्र सुवेदी बराल रहनु भएको खबरमा उल्लेख छ।

0: आएको छ। यस वर्ष बोलबम यात्राको 25 वर्ष अर्थात रजत जयन्तीको अवसरमा मनाइनेछ। केदारेश्वर महादेव मणि सेवा आश्रम तथा केदारेश्वर वैदिक गुरूकुल समितिका अध्यक्ष डाक्टर चिनघन चैतन्यले श्रावण महिनाको हरेक सोमबार केदारेश्वर मन्दिरमा भक्तजनको भीड़ लाग्ने गरेको बताउनुभयो। उहाँले कला संस्कृति संस्कार पुष्टान्तरणका लागि घर घरबाट आफ्ना बाबु नानी सहित कम्तीमा एउटा सोमबार भए पनि जलयात्रामा सहभागी हुन आम नागरिकलाई आह्वान गर्नुभयो। विश्व हिन्दू महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष समेत रहनुभएका बोलबम संयोजक शंकर खरालले साउन प्रत्येक सोमबार बगरको गाईघाट स्थित 108 धारामा स्नान गरेर 8 किलोमिटर पैदल यात्रासहित केदारेश्वरमा जलार्पण गरिने बताउनुभयो। उहाँले यसको शुरूआतीदेखि नै नेपालीहरूमा साउन महिना बार्ने चलन रहेको बताउनुभयो। कार्यक्रममा समितिका मीडिया संयोजक एवं रेडियो सफलताका प्रबन्ध निर्देशक दुर्गा अधिकारीले यस वर्ष केही विद्यालयको विद्यार्थी सहित उच्च पदस्थ व्यक्तिहरूलाई पनि सहभागी गराउन पहल गरिनुपर्ने बताउनु भएको छ। छोरेपाटन मावि छोरेपाटनबाट कक्षा 12 उत्तीर्ण विद्यार्थीलाई बधाई दिने सम्मान गरिएको छ। विद्यालयमा आयोजित एक समारोहको बीच विज्ञान व्यवस्थापन शिक्षा तथा सामाजिक समूह अन्तर्गत उत्तीर्ण भएका विद्यार्थीलाई मायाको चिनो खादा प्रदान गरेर सम्मान गरिएको हो। नेशनल प्याप्सन कास्कीको आयोजनामा अंग्रेजी विषयका शिक्षकहरूका निम्ति अध्ययन अभ्यासको ढाँचाको विषयमा तालिम दिएको छ। संगम बुक्स पब्लिकेशन, साधना बुक पब्लिकेशन तथा मनोकामना बुक्स एण्ड स्टेशनरीको व्यवस्थापनमा शैक्षिक सामग्रीको प्रभावकारी उपयोगलाई थप व्यवस्थित बनाउने उद्देश्यले एक दिन यसो तालिम दिएको हो। तालिमबाट एनप्याप्सनमा आबद्ध विद्यालयका अंग्रेजी शिक्षकहरूले पनि भाग लिएका थिए। शिक्षकहरूलाई अंग्रेजी शिक्षणमा आधुनिक प्रविधि, कक्षा कोठामा प्रभावकारी सिकाई वातावरण निर्माण, अध्ययन अभ्यासको नवीन उपाय तथा पाठ्य सामग्रीको सृजनात्मक प्रयोगको विषयमा प्रशिक्षण समेत प्रदान गरिएको थियो। विश्व संगीत दिवसको सेरोफेरोमा असार विशेष समता सांगीतिक कार्यक्रमको 108 श्रृंखला सम्पन्न भएको छ। पोखरेली युवा सांस्कृतिक परिवारको नियमित सांगीतिक श्रृंखलालाई केही दिन अघि पर्ने विश्व संगीत दिवस र समग्र असार महिनाप्रति समर्पित गरेको हो। विन्ध्यवासिनी मन्दिर प्रक्षालयमा भएको कार्यक्रममा असार र वर्षायाममा सम्बन्धित एकल सामूहिक गरी 1.5 दर्जन बढ़ी गीत संगीत प्रस्तुत गरिएको थियो। संगीत प्रशिक्षण केन्द्र विन्ध्यवासिनीका जोजीज्यू म्युजिक सेन्टर रानी पौवा तथा गायक गायिकाको समुद्र गायनले कार्यक्रमको रौनक समेत बढ़ाएको थियो।
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ रूपाको।
2: यति बेला बिहानको 7 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाकोट ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

उदयपुरको चौधण्डी नगरपालिका साथ कुमाङ लामाचौर क्षेत्रमा जंगली हात्ती प्रवेश गरेर उपद्रव गरेको छ। कुमाङमा गैराती जंगली हात्ती प्रवेश गरेर छवटा घर भत्काएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गणेश बमले बताउनुभयो। प्रहरीका अनुसार हात्तीले स्थानीय बुद्धिमान राई, राधा बिक, रोशन बिक, बम बहादुर बिक र वीरबहादुर मगर, दिलबहादुर मगर लगायतका घरको छानो भत्काएको खबरमा उल्लेख छ। संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको 21 अधिवेशनको 21 औं

बैठक आज बस्दैछ। अपरान्ह 12-15 बजे बस्ने गरी तय भएको उक्त बैठकको सम्भावित दैनिक कार्यसूची सार्वजनिक गरिएको छ। राष्ट्रिय सभाका महासचिव पद्मप्रसाद पाण्डेद्वारा जारी गरिएको सम्भावित कार्यसूचीमा आजको बैठकमा मुख्य रूपमा व्यवस्थापन कार्य अन्तर्गत विधेयक प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। बैठकमा अर्थमन्त्री डाक्टर सोडियम वाग्लेले राष्ट्रिय सभा नियमावली 2075 नियम 133 क को उपनियम 2 बमोजिम विनियोजन विधेयक 2083 सभा समक्ष प्रस्तुत गर्ने कार्यसूची तय भएको छ।

पशु सेवा विभागले कागका कारण काठमाडौँ उपत्यकामा बर्ड फ्लू फैलने गरेको बताएको छ। विभागका महानिर्देशक डाक्टर उमेश दाहालका अनुसार कागमा बर्ड फ्लू देखिएकाले उपत्यकाभर फैलिँदै गएको र नियन्त्रण गर्न कठिन भएको बताएको हो। कुखुरामा देखिएको बर्ड फ्लूलाई नियन्त्रणमा लिन सकिने तर बर्ड फ्लू देखिएका कागलाई नियन्त्रण लिन नसकिने भन्दै उहाँले चिडियाखाना लगायतका धेरै ठाउँमा कागले संक्रमण सारेको दावी गर्नुभयो। कागमा देखिएको संक्रमण 21 दिनसम्म रहने भएकाले धेरै नै बर्ड फ्लू रोग सार्न सक्ने उहाँको भनाइ छ। अहिले काठमाडौँ उपत्यकाका तीनै जिल्लामा बर्ड फ्लू देखिएको छ। उहाँका अनुसार अहिले देशभर 11 जिल्लाका 108 ठाउँमा बर्ड फ्लू संक्रमण देखिएको छ। विभागका अनुसार उपत्यकाको किर्तिपुर र कागेश्वरी मनोहरा बाहेक सबै ठाउँमा बर्ड फ्लू नियन्त्रणमा लिइसकिएको छ। बर्ड फ्लू पंक्षीमा लाग्ने उच्च मृत्युदर भएको एक संक्रामक रोग रहेको छ।

0: काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले कालो सिसा प्रयोग गरेर सञ्चालनमा गरिएका 57 सवारी चालकमाथि कार्यवाही सहित जरिमाना गरेको छ। आइतबार उपत्यका विभिन्न स्थानमा सञ्चालन गरिएको विशेष ट्राफिक जाँचको क्रममा कालो सिसा प्रयोग गरेका 30 सवारी साधनका चालकलाई जरिमाना सहित कार्यवाही गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ परीक्षक सुरेश प्रसाद काफ्रेले जानकारी दिनुभयो। तमु पेलु संघ केन्द्रीय समितिले आगामी 2083 असोज 17 र 18 गते पोखरामा आफ्नो 7 महाधिवेशन आयोजन गर्ने भएको छ। स्याङ्जाको बिरुवा गाउँपालिका साथ गहते स्थित मनोकामना होमस्टेमा बसेको संघको 6 पूर्ण बैठकले यो महत्वपूर्ण निर्णय गरेको हो। आन्तरिक पर्यटन प्रबन्धन गर्ने मूल उद्देश्यका साथ मिलेनियम ट्रेक व्यवस्थापन समितिको सहकार्यमा असार 12 र 13 गते आयोजित 2 दिने स्याङ्जा अवलोकन भ्रमणको क्रममा यो बैठक सञ्चालन गरिएको थियो। बैठकमा संस्थाको वर्तमान गतिविधि, संगठन सुदृढीकरण र आगामी योजनाबारे गहन छलफल भएको थियो। बैठकले तमु समुदायको धर्म, भाषा, संस्कृति र मौलिक परम्पराको संरक्षण, सम्वर्धन एवं प्रबन्धनको विषयमा विभिन्न महत्वपूर्ण निर्णय गरेको छ। निर्णय अनुसार संघ अन्तर्गत प्रदेश, जिल्ला तथा भातृ समितिहरूले आफ्नो अधिवेशन आगामी भदौ मसान्तभित्र टुंग्याउनु पर्नेछ। ती समितिहरूले सांगठनिक तथा आर्थिक प्रतिवेदन तयार पारी केन्द्रीय कार्यालयमा बुझाउनुपर्ने निर्णय बैठकले गरेको छ। संघले परम्परादेखि अवलम्बन गर्दै आएको मौलिक बोन धर्मलाई सूचीकृत गराउन सम्बन्धित निकायमा निवेदन सहित डेलिगेशन जाने निर्णय गरेको छ। भ्रमणको क्रममा सहभागीहरूले वालिङ नगरपालिका 4 र बिरुवा 7 गहते मनोकामना मन्दिरको अवलोकन गरेका थिए। उनीहरूले सपौदी काइबो मनोकामना होमस्टे तथा सिमले देउराली स्थित सिमीकुरिम लगायतका प्राकृतिक ठाउँको समेत भ्रमण गरेका थिए। तमु पेलु संघका केन्द्रीय अध्यक्ष ओम बहादुर थिम्जे तमुले 6 पूर्ण बैठकले संस्थाको भावी कार्यदिशा तय गर्न महत्वपूर्ण भूमिका खेलेको बताउनु भएको छ। अन्नपूर्ण हाइलाइट्समा अब अन्तर्राष्ट्रिय समाचार। युरोपका विभिन्न देशहरूमा अत्याधिक गर्मीका कारण एक हप्ताको अवधिमा 1300 भन्दा बढ़ीको ज्यान गएको विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले जनाएको छ। युरोपभर तापक्रमले नयाँ कीर्तिमानी कायम गरिरहँदा स्वास्थ्य संकट समेत गहिरिँदै गएको छ। डब्ल्यूएचओका महानिर्देशक टेडोस आदोमन ग्रेभेसका अनुसार युरोप पृथ्वीको सबैभन्दा तीव्र गतिमा तातिरहेको महादेश हो। यहाँ तापक्रम विश्वकै औसत भन्दा झण्डै दोब्बर दरले बढ़िरहेको छ। बीबीसीका अनुसार हिजो मात्रै जर्मनीको कोर्चाङमा 41.7 डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ, जुन त्यहाँको नयाँ कीर्तिमान हो। त्यस्तै पोल्याण्डमा पनि 40.5 डिग्री सेल्सियस उच्च तापक्रम रेकर्ड गरिएको छ। चेक गणतन्त्रमा पनि 41.1 डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ। फ्रान्सको स्वास्थ्य मन्त्रालयका अनुसार गएको बुधबार यता मात्रै झण्डै 1000 जनाको ज्यान गएको छ। हर्जुम जलमार्गमा प्यामलको झण्डा भएको पानी जहाज एमटी क्यूमी ड्रोन आक्रमण भएपछि अमेरिकाले इरानका 10 सैन्य इलाकामा आक्रमण गरेको छ। ती सैन्य क्षेत्रका उपकरण, संचार प्रणाली, हवाई प्रतीक्षारत केन्द्र र ड्रोन भण्डारण केन्द्रहरू थिए, जसको जवाफमा इरानको इस्लामिक रेभोल्युसनरी गार्ड कोरोले कुवेतको अलिस वेस र बहराइनको 5 नैसोनमा प्यालिस्टिक क्षेप्रास्त्र र ड्रोन प्रहार गरेको खबरमा उल्लेख छ। अन्नपूर्ण हाइलाइट्समा अब खेल समाचार। सहआयोजक क्यानाडा दक्षिण अफ्रिकालाई 1-0 पराजित गर्दै पहिलो पटक फिफा विश्वकप फुटबलको अन्तिम 16 पुगेको छ। लस एन्जलसमा गएराति स्टेफन क्योको पेनाल्टी क्षेत्रको बाहिरबाट गरेको गोलसँगै क्यानाडाले ऐतिहासिक जित हात पारेको हो। तेस्रो पटक विश्वकप खेलिरहेको क्यानाडा यसअघि 2 समूह चरणबाट बाहिरिएको थियो। क्यानाडासँग पराजित भएसँगै दक्षिण अफ्रिकाले प्री क्वार्टर फाइनलका लागि अवसर गुमाएको छ। क्यानाडा समूह बीमा दोस्रो भएर नकआउट चरणमा पुग्दा दक्षिण अफ्रिका समूह एबाट उपविजेता बन्दै नकआउट चरणमा पुगेको थियो। अब अन्तिम 16 क्यानाडाले मोरक्को र नेदरल्याण्ड्स मध्ये एक टोलीसँग प्रतिस्पर्धा गर्ने खबर रहेको छ। विश्वकपमा आज नेपाली समय अनुसार राति पौने 11 बजे अमेरिकाको ह्युस्टन स्टेडियममा ब्राजिल र जापानले खेल्नेछन्। आईएचएफ ट्रफी जोन यू 18 र 20 नेपाली राष्ट्रिय पुरूष ह्याण्डबल टोलीलाई आइतबार पोखरामा एक कार्यक्रमबीच स्वागत तथा सम्मान गरिएको छ। गण्डकी प्रदेश ह्याण्डबल संघ र कास्की जिल्ला ह्याण्डबल संघले संयुक्त कार्यक्रमको आयोजना गरी टोलीलाई स्वागतसँगै सम्मान गरेको खबरमा उल्लेख रहेको छ। खेल खबर सँगै बिहान 6 बजेबाट प्रसारणमा रहेको अन्नपूर्ण हाइलाइट्समा खबरको सिलसिला सकिएको छ। जहाँ जाँदै प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। आज राष्ट्रिय धान दिवस सहित दही चिउरा खाएर असार 15 मनाइँदै पोखराको हेम्जामा हिले महोत्सव हुँदै मुलुकभर मनसून फैलिँदै भोलि र पर्सी मुसलधारे वर्षाको सम्भावना। पूर्व तयारी र सतर्कता अपनाउन मौसम विभागको आग्रह। आर्थिक विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित। आउँदो आर्थिक वर्ष 2083-84 बजेट प्रक्रिया पूरा। बजेट कार्यान्वयनमा स्रोतको कमी हुन नदिने गण्डकीका मुख्यमन्त्री पाण्डेको भनाई। सरकारले यथार्थ र कार्यान्वयनयोग्य बजेट ल्याएको दावी। चार कम्युनिष्ट पूर्व प्रधानमन्त्रीहरू एउटै मंचमा। कम्युनिष्ट एकता सहित पुराना दलहरू मिल्नुपर्नेमा जोड़। माटी गाउँपालिकामा सार्वजनिक सुनवाईको आयोजना। मध्य पहाड़ी लोकमार्ग निर्माणमा भएको ढिलाइप्रति मादीवासीको असन्तुष्टि। 21 संस्करणको असारे रोपाई महोत्सव पोखरामा सम्पन्न। हिलोमा खेल्दै रमाए विदेशी पर्यटक। अन्तर्राष्ट्रिय खबरतर्फ अमेरिका र इरान बीच तनाव चर्कियो। इरान अस्तित्वमै नरहेको अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी। र खेल खबरमा आईएचएफ ह्याण्डबल ट्रफी विजेता टोलीलाई गण्डकी र कास्की ह्याण्डबलको सम्मान। प्रविधिबाट साथ दिने अरविन्द विक्रम राणालाई धन्यवाद। हाम्रो अर्को हाइलाइट साँझ 6 बजे सुन्न सक्नुहुनेछ। अहिलेको लागि समाचार कक्षबाट सबिन विदा माग्छु। नमस्कार।
1: रेडियो अन्नपूर्ण 93.4।

0: बेटर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायंसेस, बेटरको बानी लाग्छ।
1: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचो। सम्पर्क 98434032239, 98028-59321, 061-581-871।
2: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नु भयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
3: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लागरानी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स, म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
3: विस्तृत जानकारीका लागि लागरानी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर, फोन 061-573-163-582-844, वेबसाइट www.lagrandi.edu.np।
0: हिमस्टार गोल्ड हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौँ सेलिब्रेट, मिली सबै जेनेरेसन। हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्याश ब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र 1 वर्षको नेट टिभी प्याक। शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनेरेसन।
4: हिमस्टार फर अ कम्प्लिट होम।
5: खुट्टु खुट्टु पियो या सिप मा रमायो,
6: अब कार डील लाइक किंग चीज को हर्डिंग। वाट वाट वाट वाला चीज को हर्डिंग।
7: गर्मी हैना रिफ्रेशमेंट सँगै न्यूट्रिशन दिन आयो मौसम चीज को हर्डिंग को।
8: कैंसर को संपूर्ण उपचार विराटनगर में। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
9: ओहो नासर बे, कति छाब डिजाइन बे मारै गना खिनानी खनि तोला
10: खनै दिवा नासर बे, रूपाकोट ज्योति सुन चाँदी दुकान महेन्द्र पुलारी तोला।
9: ए नै स्याबा मार दोकान पो मोना नै पेसोलाई नि च्याबा चुरा रैया औठी हमेला झोका टस सिग्री हार तान चनै तो हो नि जग मात्र आङी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई बिसानारी बेल्ले छ्याबा कोपिम ओछे।
10: हजुर किमे झोको लाइनी छाब छाबा छाबा मारे डिजाइन गहना सैदी म विशा वा चुवल तुई विशा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खो चु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखे चोकै यावै क्यार मोहै
9: जग मात्र आङी रूपाकोट ज्योति सुनचाँदी दोकाने घी शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो।
10: तमुताई रबा ता क्रिबा ज्याल जाति क्रिबा छतैरा न त खैमा दिलन चन्नै यामो
9: तोय मिल ती विषया रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्र पुल पोखरा। सम्पर्क 061-585-8-15 98-560-35-8-15 प्रोप्राइटर दशरथ सुनार
10: छतैरा त तान नि भिम्द
11: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाकोट।

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: ए साथी हो, प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
2: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा।
1: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु।
2: शशिधर, अनि तिमी नि?
3: म त बीबीए फाइनेन्स पढ्ने भनेको कहाँ पढ्ने होला?
2: त्यो पनि एनटीएचएमसीमा छ नि।
1: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम, बीबीए, बीबीए फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
2: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061-50-50-78-50-51-33 र 576-458।
1: होम केयर सेवा, होम केयर सेवा।
4: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
1: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
4: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
1: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
4: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
1: सुत्केरी नवजात शिशुको हेरचाह,
4: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
1: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
4: डाक्टर ल्याब सेवा,
1: औषधि डेलिभरी सेवा,
4: उपकरण बहाल सेवा,
2: तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिमलेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 98-560-89-2।

0: पद्मश्री हस्पिटल एण्ड अलाइड साइन्सेस प्राली न्यूरो पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
1: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ,
2: हार जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
1: जनरल एण्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
2: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
1: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
2: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
1: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
0: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पीयूष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल,
3: वार्ड आईसीयू एनआईसीयू जनरल एण्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलोसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
1: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एण्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।
0: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
1: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
0: त्यसैले साधारण एमआरआई होइन, 3 टेस्टलाई एमआरआई गराउ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय 3 टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एण्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
1: यहाँ अत्याधुनिक 3 टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
0: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T एमआरआई नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाउ, पैसा बचाउ। थप जानकारीका लागि फेवा 3T एमआरआई एण्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9560-0279-29।

0: IME Life Insurance Company Limited, भविष्य सुनिश्चित करते हैं, Insuring Future.
1: मोबाइल अपग्रेड मा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
2: NMB Capital को SIP हरेक महीना को सानो लगानी भोली को ठूलो संपत्ति. NMB Capital को वेबसाइट वा नजिकै को NMB Bank को शाखा मा गई आजै SIP सुरु गर्नुहोस्. ऑटो डेबिट सुविधा भएको NMB Capital SIP पैसा बढ्ने स्मार्ट तरिका. SIP मार्फत म्युचुअल फन्ड मा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजना को विवरण अध्ययन गरेर मात्र लगानी गर्नु होला.
3: अयानी मेरो दाँत दुखेर हैरान भएको छु. त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
4: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न.
3: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
4: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ. सम्पूर्ण उपचार सेवा एकै ठाउँमा. काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ.
5: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा. फोन 0165685536, मोबाइल 9856600536.
6: दैनिक एक रुपियाँ भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा. हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ. आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्.
7: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस 5 नेपाल्स नंबर 1 ब्रांड. नक्कली देखि सावधान, जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला. टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम.
8: हेलो.
9: हजुर नमस्कार.
8: हेलो
9: नमस्कार काका, सुन्नु भएन?
8: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न. खै को बोलेको हो, मैले केही भरै पाइन.
9: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज. सुन्नु भएन?
8: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन.
9: हो, यही कुरा भन्नलाई फोन गरेको काका. अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ. कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ. त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको.
8: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
9: हुन्छ काका हुन्छ. कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ.
8: अनि कति बेला बस्नुहुन्छ डाक्टर?
9: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानुभयो हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजे भए त डाक्टरलाई देखाउनुहोस्.
8: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु.
0: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ. फोन 061-433-342-433-640.
10: गर्मी होइन, रिफ्रेसमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम.

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-0611
1: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सृजनाचोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू
1: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
2: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
1: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
2: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
1: न्युरो सर्जरी सेवा, कार्डियोथोरासिक तथा भास्कुलर सर्जरी सेवा,
2: पाल रोग,
1: नाक कान तथा घाँटी रोग,
2: मानसिक तथा स्नायु रोग,
1: प्रसूति तथा स्त्री रोग,
2: छाला, यौन तथा कुष्ठ रोग,
1: नेत्र रोग,
2: दाँत तथा मुख रोग,
1: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिफ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन, मासिक नियमित खोप सेवा,
2: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
1: सुविधा सम्पन्न आईसीयू सेवा,
2: डिजिटल एक्सरे,
1: सिटी स्क्यान सेवा,
2: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
1: इन्डोस्कोपी, ईसीजी, इईजी, पीटीए,
2: फिजियोथेरापी, युरोफ्लोमेट्री,
1: केमोथेरापी,
2: सुरक्षित गर्भपतन सेवा,
1: होल बडी चेकअप, हेल्थ प्याकेज,
2: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा आर सृजना चोक कास्की।
1: फोन 061-572-648-5728-49।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री FE 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री FE 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
3: छोरा, नेपालको पढाइ पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
4: खै बाबा, दुधारमा छु। साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
3: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
4: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
5: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
3: नेटफ्लिक्स एनकाउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
4: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
3: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
6: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेप्लिज इन्काउन्टर कन्सल्टेन्सी, डिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा। फोन 061-454-689, 452-715।
7: ओहो, छोरीको बिहेको कुरा पनि छिनियो। अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
8: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
7: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्कुट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
8: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या?
7: ल, तिमीलाई थाहै छैन, दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेस्तरी स्वादिलो छ।
8: ल, त्यसो भए त बुक गरिहाल्नुहोस्। फेरि अहिले अर्कोले बुक गर्ला नि।
7: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ।
9: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रतबन्ध, पास्नी, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 061-533-123, 98-028-50-701, 98-028-50-702।
10: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा। फोन नम्बर 061-527-426, 537-526।

0: रारा चौचौ ब्राउन चिकन ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: 93.4 समसामयिक तथा सामाजिक विषय वस्तु माथिको बहसमूलक कार्यक्रम आजको बैठक।
2: नमस्कार, कार्यक्रममा तपाईँलाई हार्दिक स्वागत छ। म अर्जी उपस्थित भएको छु हाम्रो साथी अरविन्दसँगै। आजको बैठकमा विभिन्न विषयवस्तुमा हामी केन्द्रित रहेर कुराकानी गर्ने गर्छौं। आज असार पन्ध्रको सबैलाई हार्दिक मंगलमय शुभकामना। पन्ध्रकै दिन झमझम पानी परिरहेको हुनुपर्ने हो, तर पानी पर्ला भन्ने अनुमान त गरिएको छ। विभागले भोलि र पर्सि 16-17 गते केही विभागमा मुसलधारे वर्षा हुने अनुमान त गरेको छ। पानी परेका ठाउँमा रोपाई हुन लागेको अवस्था पनि छ र हिजोदेखि साइत पनि पारिएको छ। मुख्य साइत रोपाईको आज पार्ने पनि दिन हो। कतिपय पानी लाग्ने ठाउँमा आज रोपाई हुँदैछ र पोखरामा पनि वर्षिनी गर्दै आएका रोपाई महोत्सव पनि हुन लागेका छन्। सबैलाई शुभकामना छ। आज यो नागरिक समाजको तर्फबाट वर्तमान परिवेशमा समाजलाई अगाडि लैजानु पर्ने कुराहरू के कस्ता रहन सक्छन् र समाज कस्तो भइरहेको छ ती कुराकानीहरू म जोड्न चाहन्छु। मैले नागरिक अगुवा नागरिक मञ्च गण्डकीका संयोजक विष्णु प्रसाद बरालज्यूलाई निम्ताएको छु। नमस्कार, यहाँ स्वागत छ।
3: नमस्कार,
2: आराम हुनुहुन्छ?
3: ठिकै छ।
2: यी हरेक उताप चढ़ावहरू भोगिरहेका हामी नेपालीहरूले अहिलेको यो सामाजिक परिवेशलाई चाहिँ कसरी भोग्दैछ?
3: वास्तवमा उतार चढ़ाव त जीवनको शाश्वत अंग हो। समाज भनेको उतार चढ़ावबाट नै अगाडि बढ्छ। त्यसलाई पोलिटिकल साइन्सको भाषामा भन्यो भने सिस्टाल्टिक मुभमेन्ट भन्छ के। समाजमा एउटा उत्थान पतनको गति त भइ नै रहन्छ, तर अहिले जुन खालको परिवर्तनको परिवेशमा हामी आइपुगेका छौँ, नेपाली समाज अलिकति तीव्र गतिमा अगाडि बढ़िरहेको छ। हिजोको चाहिँ समाज व्यवस्था एकदमै उत्थान पतन त हिजो पनि थियो, आज पनि हुन्छ, भोलि पनि रहन्छ। यो कुरा यो विश्वको एउटा प्रकृतिको शाश्वत मान्यता पनि हो। व्यक्तिगत जीवनमा, समाजका जीवनमा, पारिवारिक जीवनमा, राष्ट्रका जीवनमा यी घटना परिघटना हुनु कुनै नौलो कुरा होइन, तर त्यसलाई चाहिँ बुझेर सही ढंगले नेतृत्व प्रदान गर्ने नेतृत्वको सबैभन्दा इम्पोर्टेन्ट चाहिँ हुन्छ। नेता नै समाजले खोजेको हो। विगतका नेतृत्वहरूले गरेको गतिविधिहरू असफल भए, अब त्यो असफल हुनुको पछाडि पनि कारण छ कि अहिले हामीले जस्तो नेताहरूलाई मात्रै दोष लगाउँछौं। नेता मात्रै दोषी होइनन्, अहिलेको चाहिँ विश्वव्यापी जुन माफिया तन्त्र छ नि, अन्डरवर्ल्ड र वैश्य युगको जुन प्रभाव छ नि, त्यो वैश्य युगको चक्करमा कांग्रेस, एमाले, माओवादी, देशी विदेशी मन्त्री सबै फस्दै गएका थिए, तर उनीहरूले चेत पाएनन् क्या। त्यसलाई चाहिँ अलिकति सम्मिलित भएर राष्ट्र र जनताप्रतिमा जवाफदेही हुनुपर्छ, जिम्मेवार हुनुपर्छ, इमान्दार भएर काम गर्नुपर्छ। हामीले जनतालाई दिएका आश्वासनहरू, हिजो हामीले गरेका प्रतिबद्धताहरू सही ढंगले हामीले अगाडि लैजानुपर्छ भन्ने कुरा भुले, सत्ता लोलुप भए, सत्ता लोलुप हुँदाखेरि अन्धकारमा फसे र सारा सत्ता नै उड्दाखेरि पनि चेत पाएनन्। यो अवस्था हो अहिलेको। अब अहिले नयाँ परिवेशमा समाज अगाडि बढेको छ, नयाँ निर्वाचन भयो अनि भदौको 23-24 गतिको आन्दोलनले जुन खालको एउटा 24 घण्टामा एउटा आदिवेरी देशमा सिर्जना भयो, फाउन 21 चुनाव पनि त्यस्तै ढंगले भयो। त्यो आन्दोलन र फाउन 21 चुनाव पनि मान्छेको यो नेपालको इतिहासमा एउटा अविस्मरणीय जस्तो क्या, एउटा अलौकिक घटना जस्तो भयो नि त, कसैले एक्सपेक्टेसन गरेको थिएन, तर त्यस्तो चाहिँ परिणाम पनि आयो। हुन त मैले त्यो चुनावभन्दा 1 महिना अगाडि मैले भनेको पनि थिएँ, मैले चाहिँ भनेको थिएँ हाम्रो एभरेस्ट एफएम एउटा
2: परिवेश चाहिँ त्यस्तो गरायो,
3: त्यो हुन्छ भनेर मैले पहिले 1 महिना अगाडि भनेको थिएँ, तर मान्छे कसैले पत्याएका थिएनन्। जब रिजल्ट आइसकेपछि बल्ल मान्छेले पत्याए, परिवेश त्यस्तो छ, मनोवृत्ति जनताको त्यस्तो छ। जनतामा धेरै कुण्ठा थियो नि त, एकदमै हरेक क्षेत्र विकृत हुँदै गएको छ, सर्वत्र भद्रगोल छ, अनि सड़कमा मान्छेहरू खान पाएर हिँडेका छन्, रोजगारी खत्तम भएको छ। कोरोनाबाट सिद्धि सुरु भएको हो नि यो त, जब कोरोना षड्यन्त्र भयो, कोरोना षड्यन्त्रपछि समाज सबै ब्याग भयो, सबै व्यावसायिक क्षेत्रदेखि लिएर उद्योग धन्दा व्यवसाय आर्थिक क्षेत्र डमाडोल हुँदै गयो। त्यसको असर त घर घरमा जनजनमा परेको थियो नि त, सबैले महसुस गरेको कुरा। तब हामी भनौँ न, यो अहिले संचारकर्मी त्यो कोरोना भन्दा पहिला र अहिले त आकाशीय फर्दम भएको छैन, हरेक क्षेत्रलाई त्यसले प्रभाव पारेको छ। तर सत्तामा बस्ने राजनेताहरू या राजनीतिज्ञहरूले यो क्षेत्र सबै क्षेत्रलाई हामीले समग्र रूपमा विकास गर्नुपर्छ, सहयोग गर्नुपर्छ, कसरी उत्थान गर्ने, यो भएका प्रविधिहरूलाई, टेक्नोलोजीलाई, संरचनालाई, व्यवसायलाई कसरी संरक्षण गर्नुपर्छ भनेर सोचेन नि, कहिले त्यो कुरा संवेदनशील भएनन् नि, अनि सबै क्षेत्र प्रभावित भएको छ नि त। अहिले पनि यो नयाँ सरकार भन्यो, एउटा नयाँ बजेट भन्यो, यो सरकारले पनि जुन चाहिँ त्यो तल्लो वर्ग तह तबका छन् जो सडकमा पुगेको छन् त्यसको लागि त बजेट केही पनि ल्याएको छैन, त्यसलाई कहीँ सम्बोधन गरेको छ त? यही उदारवादी नव उदारवादी दृष्टिकोणबाट यो बजेट आएको छ, यो नव उदारवादले नै संसारमा शोषण गरेको हो, समाप्त पारेको हो।
4: भनेपछि गरिखाने वर्गसम्म अझै पनि
3: अनि अहिलेको बजेटमा कहाँ छ त नि
4: पुग्न सकेन।
3: ल, जो बेरोजगारी छ, जो सडकमा पुगेको छ, हिजो व्यवसायमा थिए, एउटा फर एक्जाम्पल, अब यो कोरोनाभन्दा पहिला पर्यटनमा मात्र 15 लाख मान्छे रोजगार थिए, ती 15 लाख मान्छे आधा मान्छे त बेरोजगार भएर कति विदेश गए, कति यहाँ सडकमा घुमेछन् क्या, कतिले यहीँ लेखेन, कतिले व्यवसाय छोडेर हिँडे, करोडौं करोडौं एडभान्स दिएका व्यवसायहरू नजाने भएपछि लो नमस्कार भनेर बिस्तिर लाए मान्छे भएहरू,
4: 2 महिना होटल चलाएको छ, तेस्रो महिनामा जाँदाखेरि मान्छे हुँदैन
3: हो, त्यो अवस्था त हामीले देखाएको छौँ नि त। मैले त्यो बेलाको मुख्यमन्त्रीलाई गएर भनेको पनि थिएँ, पिएस गुरुङसँग मेरो कुरा भएको थियो त्यो बेला बजेट बनाउने बेला, तपाईँहरूले लकडाउन गराएर अर्थतन्त्र व्यवसाय सबै ध्वस्त पार्ने, अनि यो ध्वस्त भएको व्यवसायलाई उठाउन सपोर्ट गर्नु पर्दैन सरकारले, तपाईँले बनाउने बजेटमा त्यसको व्यवस्था हुनुपर्छ, यो भाग्नु पर्ने स्थितिमा पुगेका व्यवसायी युवाहरूलाई रोजगार इनर्जेटिक युवाहरूलाई संरक्षण गर्नुपर्छ भनेर मैले गएर वार्ता गर्दाखेरि त्यो बेला 1 अरब रुपियाँ त्यो राहत कोष भनेर गण्डकी प्रदेश सरकारले छुटाएको पनि थियो, तर उहाँ चाहिँ त्यो खर्च गर्ने बेला उहाँ जानुभयो, अनि 25 को सरकारले त्यसलाई त्यसै भद्रगोल गर्यो, खतम भयो, सरकार चेन्ज भयो नि बीचमा, त्यसपछि त्यो कुरा बिग्रेर गयो। तर संवेदनशील उहाँले त्यति सुनेर कमसे 1 अरब रुपियाँ चाहिँ राहत कोष भनेर छुट्याउनु भएको थियो क्या, घर मैले भनेको, मैले लबिङ गरेको कुरा गरेको थिएँ कि। तर अहिलेको सरकारले जुन अहिले चाहिँ के अरे सोडीमा जो अर्थमन्त्री हुनुहुन्छ, अहिलेको अब एकदम द्वितीय बहुमतको सरकार,
4: पर्यटनमा जानुपर्थ्यो, अहिले पनि कृषिमा जानुपर्थ्यो, शिक्षामा जानुपर्थ्यो,
3: उत्पादनलाई जोड्ने, सबै रोजगार सिर्जना गर्ने, 100% रोजगारी दिनु पर्यो जनतालाई,
4: सबभन्दा धेरै त रक्षातर्फै गयो
3: हो, जबसम्म तपाईँको जनताको
4: आधार उत्पादक क्षेत्र
3: हो, अनुत्पादक क्षेत्रमा खर्च छ, तर उत्पादनको क्षेत्रमा, उद्योगको क्षेत्रमा रोजगारी सिर्जना हुने ठाउँमा जो बेरोजगार मान्छे छ, जो एकदमै सडकमा पुगेको अवस्था छ, त्यसलाई समर्थन गर्ने, त्यसलाई सपोर्ट गर्ने बजेट आएको छैन, उदारवादी मानसिकताबाटै बजेट आएको छ, देशमा स्रोत साधन नभएको होइन, पैसा पनि छ हाम्रो, हरेक ब्याङ्क, वित्तीय संस्था, सहकारी सबैमा लिक्विडेसन छ, 20 खरब पैसा लिक्विडेसनमा छ, हामीले 2-4 अरब विदेशी लगानी
4: मान्छेहरू त ऋण लिनै पनि छ
3: हो, त्यो त कहाँ लगानी गर्ने ठाउँ भएन नि त, उद्योग व्यवसाय गरेर सबै खतम भयो, गरेर अहिले लगानी गर्यो भने फेरि रिक्सी छ, व्यवसाय हुँदैन, अब मूल कुरो भनेको कृषि हो नि, कृषि सबैभन्दा इम्पोर्टेन्ट चिज हो,
4: कृषिमै कम छ,
3: अब आज असारे तन्त्र भनेर गीत गाउने नाति नेताहरू गएर मालालाई पनि खेता हेला छुने कुरा छ नि त, पोखरामै हेर्नु, पोखराको वरिपरि 10 अरबको चाहिँ तपाईँ सिँचाइको संरचना होला, हाम्रो लेखनाथमा पोखरामा फेवा सिँचाइ, लेखनाथको सेती सिँचाइ, जोमा सिँचाइ छ कि छैन, त्यो सिँचाइको संरचना जहाँ जहाँ छ त्यहाँ त्यहाँ घर बनाएको छ, सारा त्यो जेठबुढो धान फल्ने खेतहरू सबै कङ्क्रिटको जङ्गल भइसक्यो, त्यो पनि एकदम अव्यवस्थित ढङ्गबाट, सबै जग्गा दलालहरूले मनपरी ढङ्गबाट त्यसलाई काम गरेका छन्, अनि त्यो सबै ध्वस्त भयो कि भएन, अनि आज यत्रो अरबौंको संरचना, अरबौंको सिँचाइको संरचना आज सबै ध्वस्त हुँदैछ, सबै कङ्क्रिटाइज भइराखेको छ, तर हामीले आएर असारे 15 मनाइराखेका छौँ, म धानको बिउको माला लाएर नाच्दी मान्छे, धानको बिउको माला लाउँछ,
4: त्यो थियो फाट्ने पनि, दुई दशक अगाडि त मजाले रोपाइ हुन्थ्यो,
3: मजासँग हुन्थ्यो किनभने अहिले त्यहीँ पुर्यो नि, जग्गा पुरिएको समय त्यो के अरे एरिया पुरेर कतिपल्ट नगरपालिका र त्यो उसको झगडा भएको कुरा त हाम्रो अगाडि आइरहेको छ नि त, सरकार हेरेर बस्छ, पुरिसक्छ अनि त्यहाँ गएर यसो 2-4 ढुङ्गो कोट्याउँछ, त्यो जमिन हो जुन त्यो फेवातालको जुन रिजर्भ एरियाको जमिनलाई माफियाले अतिक्रमण गरेर पुर्ने काम गरिराखेको छ, त्यो एकदमै इम्पोर्टेन्ट जमिन, अनि त्यो जमिनलाई पुरेर हेरिराख्ने अनि पुरिसकेपछि अनि त्यहाँ यसो डोजर लिएर जाने कि, त्यो फालेको छैन जस्तै छ कि, खेत्रो जमिन सबै पुर्ने र घडेरी बनाउने, त्यस्तो चक्करमा सरकार लागेको छ, हेरेर बस्ने, महानगरपालिकाको शासन व्यवस्था एकदम कमजोर छ, सर्वत्र मनपरी तन्त्र चलिरहेछ, अहिले असारे तन्त्र चलिरहेछ, मैले त पटक पटक भन्ने गरेको छु, असारको अन्तमा आएर मात्र सबै काम किन हुन्छ, तपाईँहरूलाई थाहा छैन, दिनका दिन समाचार पनि तपाईँले हेरिराख्नु भएको छ, पढिरहनु भएको छ, जब असार लाग्छ सारा बजेट खर्च गर्ने, मनपरी ढङ्गले खर्च गर्ने,
5: त्योभन्दा पहिला कुनै सानो सहयोग चाहियो, कुनै एउटा अप्ठ्यारा परेको मान्छेलाई थोरै बजेट दिनु पर्यो, थोरै अलिकति सहयोग गर्नु पर्यो, यो सरकारसँग पैसा हुँदैन। आज असार लागेपछि तपाईँले हेर्नुहोस्, तपाईँले यो तपाईँले पढेका
4: 16-17 गतेसम्म
5: हो
4: कुन कुन काखा हलमा वा कोठामा एक दुई घण्टा भाषण गरेपछि 2-4 लाख जान्छ
5: दिनको। 2-4 वटा कार्यक्रम एउटा शाखाले मा शाखाले गरिराखेको छ क्या, मैले हेरिराखेको छु, समाचार हेरिरहेको छु, कतिपय कार्यक्रम मैले बोलाएर म सहभागी भएको छु भने चाहिँ मैले त युदेखि भन्दाखेरि असार्यतन्त्र लुटतन्त्र यो गुण्डातन्त्र नै हो, यसको अन्त्य हुन्छ। समयमा पैसा किन खर्च नगर्ने, अनि माफ गर्न खर्च गर्न के हुन्छ भने सबै पैसा पोखाएर राख्ने, अन्तिममा त्यो पनि कस्तो तरिकाले भने कर्मचारी र त्यो बिचौलिया खडा गर्ने, त्यो काम गर्ने पनि बिचौलिया खडा गर्ने, कर्मचारीले कमिसन नखाएको त्यो काम अगाडि बढ्दै बढ्दैन। सब हरेक गतिविधिमा त्यहाँ कमिसन छ, त्यहाँ भ्रष्टाचार छ, र त्यहाँ चाहिँ बिचौलिया खडा गरिएको छ। त्यो बिचौलिया नभइकन दिँदैन, कार्यक्रमै दिँदैन।
4: हाम्रो विभिन्न प्रकारका तालिमहरू सामाजिक क्षेत्रमा वा सञ्चार क्षेत्रमा चलिरहेका गराइरहेका देख्छौ। वर्षको आरम्भतिर नै ती तालिमहरू सञ्चालन गरिदिएका भए वर्षभरि त त्यो अनुसार काम गर्न पाउँथे होला,
5: त्यो उपलब्धिमूलक हुन्थ्यो नि त। अनि त्यो त देखाउनको लागि गर्यो क्या, गर्नको लागि। भोलि रिपोर्ट आउनु पर्यो नि त, राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा हाम्रो रिपोर्टिङको कुरा छ नि त, मानव अधिकारसँग सम्बन्धित, बाल बालिका, महिला, अपाङ्गता भएका मान्छे, ज्येष्ठ नागरिक जसलाई प्राथमिकता राखेर राज्यले काम गर्नुपर्छ भन्ने कुरा छ नि, त्यो कुरा अन्तर्राष्ट्रिय जगतलाई देखाउन, आँखा छाड हाल्न, र यो असारको अन्त्यमा मात्रै आएर कार्यक्रम गर्ने, हरेक वर्ष त्यो भइरहेछ। मैले यो कुरा पहिला योभन्दा पहिला हाम्रो कुमार खड्का यहाँ के अरे मन्त्री हुनुभयो नि, कुमार खड्का मन्त्री भएपछि मैले गएर उहाँलाई भेटाएको थिएँ, होइन अब तपाईँको पाला यो असार्यतन्त्र लुटतन्त्र गुण्डातन्त्र बन्द भयो भने तपाईँ मन्त्री भएको उपलब्धि हुन्छ मन्त्रीज्यू, होइन भने यो सब गण्डाको हो भने मैले भनेको थिएँ मन्त्रालय मन्त्रालयको गएर मन्त्री मैले कुरा गर्दा मैले भनेको थिएँ कि, तर भएन। अनि असारको अन्त्यमा आएर सबै बजेट खर्च गर्ने, मनपरि गर्ने, यो सबै अहिले हेर्नुहोस्, सबैले अहिले खोज अनुसन्धान गर्यो भने जतासुकै भ्रष्टाचार र बिचौलिया कमिसनको कुरा छ क्या। अब सबै मान्छेले बोल्न पनि डराउँछन् एउटा कुरा त, महानगरपालिकामा गएर हेऱ्यो भने महानगरपालिकामा जो मेन मेन ठाउँमा काम गर्ने मान्छे छन् नि, त्यो योजनाको क्षेत्रमा विभिन्न महत्वपूर्ण कार्यमा सहयोग गर्ने मान्छे सबै आतंकित छन्, किनभने कहाँ कतिखेर फसिन्छ, कसले कहाँ फसाउँछ, त्यहाँ स्मुथली एउटा विधि अनुसार काम गर्यो भने त कोही डराउनु पर्ने कुरा त केही पनि छैन नि, विधि अनुसार काम गर्ने डराउनु पर्ने कोही छ, केही पनि छैन नि त। कुनै विधि प्रक्रिया कानुन सबै मिचेर काम गर्ने, रातारात त्यो चाहिँ बिल बनाउने खाने, कहाँ कमिसन पाए बिल बन्ने नत्र नभन्ने, भुक्तानी पनि बेला नदिने, काम गरेको मान्छेलाई रुवाउने, जसले काम गरेको छ नि मेहनत परिश्रम गरेर उसलाई पैसा नदिने, कमिसन पायो भने रातारात पैसा दिने, बिल बनाउने, सबै मिलाउने। अनि सबभन्दा खतरनाक कुरा के हो भन्दाखेरि जुन क्वालिटी छ नि, कामको क्वालिटी छ नि, क्वालिटी पुरै खतम छ, अन्डर क्वालिटीको काम गर्ने। अब यसमा सरकारको, केन्द्रीय सरकारको यसमा ध्यान जान जरुरी छ, र यहाँ मोनिटरिङ गर्ने जुन निकाय छ नि, मोनिटरिङ गर्ने हेर्ने भनेको त यो अख्तियारले हो, अख्तियारको काम हो नि त त्यो सबै हेर्ने, वाच गर्ने, त्यो अख्तियारमा निवेदन कति जान्छ, अख्तियारका मान्छेलाई पनि गतिलो कुरा भनिदियो भने उनीहरूले पनि कमिसन खाने जस्तो कुरा छ। मैले यो कुरा पनि पटक पटक उठाएको, अख्तियारले कार्यक्रम पोखरा गर्दाखेरि पनि हरेक फोरममा गएर तिनीहरूका माननीयहरू आउँदाखेरि पनि मैले कुरा उठाएको थिएँ। विगतमा हामीले थुप्रै इस्युहरू थुप्रै कुरा गऱ्यौँ, अख्तियारको माननीय आउँदा, केन्द्रीय नेतृत्व आउँदाखेरि हामीले कुरा गऱ्यौँ, यो समस्या हो, यसलाई जाँचबुझ गर्नु, त्यो जो मूल समस्या हो त्यो जाँचबुझै भएन, किन भएन भने त्यहाँ कमिसनको खेल छ कुरा छ। पोखरा पहिला हाम्रो एउटा अख्तियारले 70 लाख खाएर एउटा अख्तियार आयुक्त अहिले जेलमा छैन, त्यो त हामीलाई थाहा छ नि त कुरा, त्यो पैसा दिने मान्छे नि पोखराकै हुन्, 70 लाख दिने आफ्नो धन्दा सोझाउनलाई, अनि अख्तियार त्यस्तो अवस्थामा छ, सरकारका संरचनाहरू एकदम कमजोर छन्। अब अहिले जतासुकै यो भद्रगोल तन्त्र चलिरहेको छ, नयाँ सरकार आए पनि अहिले जुन आशा अपेक्षा जनतामा छ नि त केही हुन्छ, अब केही परिवर्तन हुन्छ, पहिला पनि हामीले त्यसै भन्थ्यौँ नि त, नयाँ नयाँ परिवर्तन भएको छ, दुईटै बहुमतको बलमा सरकार बनाएका थिए, अब यिनले के गर्छन्, यिनले केही गर्छन् भन्दा पनि जनताको त युँ भित्यो, युँ भित्यो नि त।
4: अब यो सरकारले पनि केही गर्ला आशा गरौँ, अब समय त बाँकी छ भर्खर, अब
5: 100 दिन पनि भएको छैन,
4: 2-3 महिना त भयो, तर नयाँ जुनसुकै सरकार आउने बित्तिकै पनि पहिला एक खालको समाजमा त्यो आतंक सृजना हुने खालको कामबाट सुरु गर्छ, यो चाहिँ किन हो, डण्डा बर्साउनै पर्ने, डण्डा देखाउनै पर्ने, बन्दुक देखाउनै पर्ने, वा अरू के देखाउनै पर्ने, त्यो चाहिँ किन गर्छ?
5: होइन अब एउटा कुरा त
4: अहिलेकोले होइन, पहिलाकोले पनि गर्थ्यो, अहिले आउने बित्तिकै अहिलेकोले पनि,
5: अहिले सबै देशभरि नै त्यो खालको मनस्थिति देखा परेको छ, त्यो चाहिँ कुरा सही हो तर के भने त्यसले त्यसको नियत के छ भन्ने कुरा हामीले बुझ्नु पर्यो अहिलेको सरकारले हिजोको सरकारले नियतमाथि हामीले चाहिँ वाच गर्न जरुरी छ अब अहिले एकदम द्वितीय बहुमतको बलियो सरकार छ यो सरकार तानाशाह हुनु तानाशाहीको गतिविधि यो सरकारले गर्न सक्छ त्यसकारणले यो तानाशाही गतिविधिलाई रोक्नको लागि त नागरिक समाज मिडिया अहिलेको सबभन्दा सशक्त कुरा भनेको नागरिक समाज पनि मिडियै हो क्या मिडियाले तपाईँहरूले यो कुरा हाम्रो कुरा हाइलाइट गरिदिनु भयो भने मैले एउटा कोठा गएर बसेर एक ठाउँ बोलेर केही अर्थ राख्नेवाला छैन किन युग चाहिँ मिडियाको छ मिडियाले नै वाच गर्ने कुरा हो एउटा सत्यतर्फ खोजेर ल्याएर मान्छेको माध्यमबाट होस् लेखको माध्यमबाट होस् अनुसन्धानको माध्यमबाट होस् हरेक ढङ्गबाट आएका सूचनाहरूलाई मिडियाले नै सार्वजनिकरण गरेर एउटा विश्वव्यापी रूपमा जान्छ नि त तपाईँसम्म बोलिरहेको छ यो त विश्वभरि सुन्न मिल्छ मिडिया यति सशक्त पावरफुल छ अहिले त्यो मिडिया नै अहिले कस्तो भने मिडिया पनि भएछ मिडियाले नै सत्य तथ्य आफ्नो मान्छे कोही पऱ्यो भने त्यो कुरा लुकाउने अनि अर्काको पऱ्यो भने त्यसको उत्खनन गर्ने खन्ने अहिले चाहिँ सोसियल मिडियामा हेऱ्यो भने तथा नाम गाली ग्लोज हुने नहुने कुरा आउँछ नि त त्यो त गलत हो नि
4: मन लाग्दैछ
5: मिडियाको दुरुपयोग हो क्या त्यो त व्यापक दुरुपयोग पनि भएको छ अहिले अल्गोरिदम भन्छन् दुनियाँ कुरा भन्छ राष्ट्रिय अन्तर्राष्ट्रिय खेल भइराखेको छ यो सरकार आएदेखि यो सरकारले पनि हिजो त्यो मिडियै प्रयोग गर्यो सरकार आएको वास्तवमा अहिलेको सरकारले मिडियाको प्रयोग गरेर आएको हो कि भन्छ मिडिया कति शक्तिशाली रहेछ भन्ने कुरा त यो सरकारले पनि सबै प्रचारका कुरा हेर्ने भने सबै मिडिया प्रयोग गरेका थिए अहिले अरू सरकार अरू पार्टीहरूले चाहिँ महसुस गरेका छौँ हो हामीले त गल्ती गरेछौँ हामी सडकमा हिँड्ने बाटा हिँड्यौँ उनीहरूले कोठाभित्र बसेर सुनाव जित्दिए महसुस गरेको थिएन आउँछ नि कुरा अहिले चाहिँ प्रचण्डबाट कोबाट पनि अभिव्यक्ति आएको मैले सोध्छु कि
4: हाम्रो यति लाख साइबर सेना बनाउनु पर्ने भयो भन्ने कुरा
5: अस्ति उहाँले कुरा गर्नुभयो पहिला त त्यो बुद्धि आएन उहाँहरूको सत्तामा बसेपछि त सबै मान्छे अन्धा हुँदो रहेछन् अहिले काङ्ग्रेसलाई त्यो महसुस भइरहेछ एमालेलाई महसुस भइरहेछ अरूले भयो तर काङ्ग्रेस एमाले माओवादीले आफूलाई सुधीर रियलाइजेसन गरेर जनताको अगाडि गरेर जनतालाई फेरि पत्याउने वातावरण सिर्जना गर्नेतर्फ भन्दा पनि फेरि एउटा प्रतिशोधको राजनीति गर्ने हिजो सत्तामा बसेर अन्ध हुँदाखेरि यो अवस्था सिर्जना भयो हामी इमान्दार जिम्मेवार जवाफी हुन सकेनौँ हाम्रो शासन व्यवस्था हामीले पारदर्शी बनाउनुपर्छ भनेर त नायक समाले त पटपट भनेको नि मैले त पोखराका यहाँका काङ्ग्रेस एमाले माओवादी पार्टीकाहरूले गएर यहाँका सरकार यहाँको प्रदेश सरकार यहाँको महानगरपालिका सबै सरकारले गरेका कार्यक्रममा कार्यालयमा गएर नायक समाले पटक पटक भनेको थियो हाम्रो चासो र चिन्ता भनेको पारदर्शिता जवाफदेहिता सुशासन जति स्रोत र साधन छ त्यसको म्याक्सिमम युटिलाइजेसन प्रपर युटिलाइजेसन सही ठाउँमा प्रयोग गर्नु पर्यो भन्ने हाम्रो चिन्ता र चासो थियो बजेट नभएको होइन कि भएको बजेटै खर्च गरेका छैनन् अहिले यत्रो असारे तन्त्र गरेर मन परि खर्च गर्दाखेरि 50-60% पनि बजेट खर्च हुँदैन कि न सङ्घीय सरकारको बजेट खर्च हुन्छ न तपाईँको महानगरको बजार छुट्याएको बजेट हेर्नु खर्च हुन्छ तर कतिपय बजेट यसरी बनाएको छ भने कपोल कलकित बजेट बनाउने के खर्च हुँदैन कि अब यति अरब बुद्धि अरब भनेर बजेट बनाइदिए भयो त्यस्तो खालको मनस्थितिबाट अहिले पनि बजिरहेको छ सङ्घीय सरकारको बजेट पनि त्यही हो अहिले प्रदेश सरकारको नि हाम्रो महानगरले 7 अरब कतिको बजेट ल्याए 7 अरब 25 करोड 25 लाख कति भन्ने बजेट ल्याएको छ नि त अब प्रदेश सरकारले त्यस्तै बजेट ल्याएको छ 29 अरबको होइन यो बजेट खर्च हुँदैन जति लेख्दिनु भयो जे लेख्दिनु भयो र अहिले अरूभन्दा पनि हिजो चाहिँ क्रमागत रूपमा बन्दै आएका हिजो चाहिँ सुरु गरिएका कतिपय अलपत्र योजनामा भन्दा पनि फेरि नेताको पहुँच र प्रभावको आधारमा प्रेसरको आधारमा योजना बनाउने अहिले कति झगडा आयो प्रदेश सरकारको नि यो कुरा त व्यापक रूपमा बाहिर आएको छ माननीयजीहरूले त्यो कुरा ल्याउनु भएको छ मिडियामा आएको छ यी सब नेताहरूलाई लास्ट शरम केही पनि छैन कि खोइ जनतालाई जनताको अगाडि अहिलेको अवस्थामा भन्नुहोस् न यत्रो परिवर्तन भएको अवस्थामा पनि त्यसरी मनपरि ढङ्गले फेरि त्यो नेताको पहुँच र प्रभावको लागि कहाँ उनीहरूले चाहिँ आफ्नो भोट ब्याङ्क कहाँ बनाउने भनेर अहिले बजेट हालेर अब जनताले बताउँछ भइरहेका योजनाहरूलाई पूर्ण गर्ने त्यसलाई चाहिँ कतिपय स्रोत साधन उत्पादनमा काम गर्ने उत्पादनमा सहयोग गर्ने त्यो कुरा चाहिँ इम्पोर्टेन्ट हो नि त गएकोमा जस्तो प्रदेश सरकार बनेको भने 9 वर्ष बितिसक्नु लाग्यो त्यो 9 वर्षको कार्यकालमा हामीले हेर्ने भने हरेक वर्ष 40-50 करोड रुपियाँ कृषिमा अनुदान गएको छ पर्यटनमा 40-50 करोड रुपियाँ अनुदान गएको छ हामीले नजिकबाट हेरेका छौँ बजेटलाई तर त्यो पैसा कहाँ गएर खर्च भयो भन्ने कुरा खोज्यो भने अहिले खोजेर पाइँदैन वर्षमा 1 अरब रुपियाँ गण्डकी प्रदेशमा त्यस्तो चाहिँ अनुदान लिएर त्यो अनुदानको पैसा कहाँ गयो भनेर खोजेर अहिले पाइन्छ महानगरले दिएको अनुदान तपाईँले खोजेर तपाईँ हामीले गरेर अहिले सरकारले खोज्दैछ अब 10 वर्षको अनुदान कृषि अनुदान म खोज्छु भनेको छ आयोग बनाएको छ अहिलेको नयाँ सरकारले यी सब खाने मान्छेहरू यिनलाई लगेर खोरा हाल्नुपर्छ सब आफ्ना पार्टीका कार्यकर्तालाई यिनीहरूले पालेर बसेका छन् रियल जो कृषक हो जो छ रियल उत्पादनमा जोडिएको छ त्यो मान्छे त सधैँ पीडित छ तिनीहरू सबै कसको चक्र बिमा छन् भन्दा बिचौलिया र सेन्डिकेटको चक्रमा फसेका छन् जसले उत्पादन गरेको छ उसले केही पनि मूल्य पाउँदैन पोखरामा तपाईँ हेर्नुभयो भने सब बिचौलिया र सेन्डिकेटवालाले लुटेर खान्छन् यातायातमा तपाईँ हेर्नुहोस् पुरै बिचौलिया सेन्डिकेटको कब्जा छ तरकारी हेर्नुहोस् तपाईँको बजार कसको कब्जा छ कृषिले उत्पादन दुध हेर्नुहोस् दुध कृषकले उत्पादन गर्छ अहिले पोखरामा मोही 80 रुपियाँ लिटर छ, कृषकले दुधको 60-65 रुपियाँ भन्दा पा छैन, अनि नेताहरूलाई लाल लाग्नु पर्दैन, कृषकले दुधको मूल्य 60-65 रुपियाँ पाउँदैन गाईको दुधको मूल्य, अहिले त्यो डायरीले ल्याउने दुधको मूल्य हामीले अहिले 80 रुपियाँ लिटर मोही किनेर खाइराखेका छौँ, हो कि होइन? त्यही पनि उधारा ल्याउने नगदा बेच्ने अनि कृषकलाई पैसा बेला नदिने, अनि यो देशमा सरकार छ, सरकार विहीन मुलुक हो यो, अहिले पनि सरकार विहीन अवस्थामै छ, अहिले नयाँ सरकारको एक्सन त एक महिना भयो, हेर उनीहरूले 100 नीति भने के भनेको छ, तर जनतामा जुन बिचौलिया सिन्डिकेट राखेर अनि लुटतन्त्र मचाइएको छ त्यो कुरामा सरकारको अलिकति ध्यान गर्छ, यो त जनताको सबभन्दा ठूलो विरोधावशपूर्ण कुरा, हरेक कार्यालयमा बिचौलियाहरू अहिले पनि छन्, हरेक कार्यालयमा बिचौलिया छन्, यहाँ त्यो सेटिङ गर्ने त यहाँको कुनै न्यायाधीशले मुख्य न्यायाधीशले घुस मार्छ त, त्यहाँ काम गर्ने चाहिँ वकिल छैनन्, अधिवक्त तिनीहरू हो नि बिचौलिया भएर जनतालाई लर भौरेर लाने हो कि होइन, सिडी कार्यालय सिडीले पैसा माग्न सक्छ, कसैसँग पैसा माग्ने भन्ने कुरा हुन्छ, सब बिचौलिया सेट गर्ने हो नि त, एभ्रिवेयर बिचौलिया, हरेक कार्यालयमा बिचौलिया, हरेक क्षेत्रमा उत्पादनमा जहाँसुकै बिचौलिया खडा गर्ने, अनि सिन्डिकेट खडा गर्ने, सिन्डिकेट खडा गरेर अनि लुट्ने। हिजो मलाई याद छ 74 सालमा ओलीको सरकार बन्यो, बहु ठुलो सरकार बनाएको छ एकदम शक्तिशाली, नेपालको इतिहासमै वामपन्थीहरूले सबभन्दा धेरै सिट ल्याएर 114 द्वितीय बहुमत सरकार बनेको होइन, हाम्रो अगाडि छ नि त, तर त्यो बेला ओली सरकार बन्दाखेरि अब नयाँ युगमा प्रवेश गर्यो, अब हामी नयाँ ढङ्गले यसरी काम गर्छौँ, अब सिन्डिकेट बिचौलिया एनजिओ मिडिया मानव गरेर आयोग लगाएर सबैलाई एकदम ठेगान लगाएर एउटा चाहिँ ट्र्याकमा एउटा बाटोमा हिँडाउँछौँ भनेर सुरुवात गर्नुभएको पनि थियो नि त, त्यो त हामीलाई त स्मरणमा छ नि त, नयाँ युगको सामाजिक सुरक्षा ऐन ल्याए त्यो बेला होइन, देशभरि पत्रिकामा सबै ओलीले आफ्नो फोटो टाँसेको होइन, तर त्यो कार्यान्वयन भएन, कार्यान्वयन नबसी काम लाग्छ, सुरु मात्र के भएको थियो सिन्डिकेटवालालाई चाहिँ हात हालेर अनि त्यो सुरुवात गर्यो, त्यो सरकार बन्दाखेरि अब नयाँ युगमा प्रवेश गर्यो, अब हामी नयाँ ढङ्गले यसरी काम गर्छौँ, अब सिन्डिकेट बिचौलिया एनजिओ मिडिया मानव गरेर आयोग लगाएर सबैलाई एकदम ठेगान लगाएर एउटा चाहिँ ट्र्याकमा

0: त्यसलाई रोकेकोले भन्दा आफ्नै कार्यकर्ताले आफ्नै मान्छेले गर्न देखाऊ. त्यो बिचार लिएर सिन्डिकेटमा को थिए भन्दाखेरि एमआलए थिए, के अरे माओवादी थिए अधिकांश त. नत्र दुई दिया बोक्नु त सरकारले गरेको, अहिलेको सरकारले जसरी लिनु लाग्थ्यो लागू भए देशमा कहाँ पुग्थ्यौँ हामी. यो दस वर्षमा, आठ दस वर्षमा धेरै माथि पुग्थ्यौँ हामी. सुरुवात त गरेको हो नि, कानुन पनि ल्याएको, त्यो चाहिँ त्यो सङ्कल्प अगाडि पनि सारेको, एक्सन पनि सुरु गरेको, तर व्यवहार रूपान्तरण भएन. कारण आफ्नै मान्छेहरू थिए. त्यो अहिले पनि हामीले बुझ्नुपर्छ. अब पनि हामी त्यही बाटोमा त्यही कुरा गरेर हिँडेर अहिले जनताले पठाउँछ, त्यो त हामी सबैले बिहोरेको कुरा हो. अब मिडियाले पनि कहाँ वास्तव भन्यो भने यो ढङ्गले हामीले मिडियाको क्याम्पेनिङ पनि गर्नुपर्छ. मिडियाको कुरा पनि हामीले सशक्त बनाउनु पर्यो के. मिडिया सशक्त भनेको त जनताको आवाजविहीनहरूको आवाज भनेर हामीले भन्छौँ नि. त्यो आवाजविहीनको आवाजलाई तपाईँले घर घरमा जनजनमा पुर्याउने माध्यम त मिडिया. मैले अहिले भनिसकेँ, मिडिया त शक्तिशाली केही पनि छैन. हाम्रो चाहिँ गुरुले, मेरो म आनन्द मार्गको प्रचार सङ्घ नेपालको अध्यक्ष पनि हो, उहाँले 1980 दशकमा भन्नुभएको थियो माफियाका चारवटा हतियार हुन्छन्, त्यो हतियारमा सबभन्दा खतरनाक हतियार भनेको मिडिया हो. माफियाले संसारलाई लुटेर खाने, एक एक एउटा ठाउँमा ल्याउने र संसारलाई कन्फ्युज गर्ने सबभन्दा खतरनाक हतियार छ त्यो मिडिया हो भनेर भन्नुभएको छ. सबभन्दा बलियो हतियार हो मिडिया. तपाईँ हेर्नुहोस् न, कोरोनाको बेलामा रेडियो खोले कोरोना, टिभी खोले कोरोना, युट्युब खोले कोरोना, यो जे खोल्यो कोरोना कोरोना आउँछ अनि मान्छे खत्तम भएर अनि मरिन्छ भनेपछि त त्यहाँभन्दा ठुलो भयो के हुन्छ. तर म त्यसको विरुद्धमा थिएँ, तपाईँलाई थाहा थिएन. मैले यो कोरोना षड्यन्त्र हो, कोरोनाले खरानी बनाउँछ, खरानीको टिको लगाएर हिँड्ने दिन आउँछ. यो चाहिँ षड्यन्त्र हो, विश्वव्यापी माफियाको षड्यन्त्र हो, फार्मास्युटिकल माफियाको षड्यन्त्र हो भन्ने मान्छे हो म. कहिले पनि षड्यन्त्र भनेर मैले सबै ठाउँमा गएर लबिङ क्याम्पेनिङ गरेका थिएँ. मैले मिडियामा म के अरे यो कुरा राखेको थिएँ. सबै घरमा सुत्दाखेरि पनि म हरेक ठाउँमा मन्त्रीलाई ठाउँमा गएर भेटेर मैले यो कुरा गरेँ. तर त्यो बेला त मान्छेले पत्याएन. अहिले आएर सबैले खरानीटीको लागि हिँड्नु परे परेन. कोरोनादेखि सुरु भएको षड्यन्त्र यहाँ आउँदाखेरि अथवा 24 आन्दोलन पनि त्यसमा जोडिएको कुरा हो कि. हामीले हल्का रूपमा सोचेर हुँदैन. हामी लोकतन्त्र, गणतन्त्र, प्रजातन्त्रमा, संविधानमा त्यत्रो कुरा लेख्यौँ अनि 31 मौलिक हक लेखाएको छ भन्छ. मौलिक हक कारण नै भएछ, 16 कानुन बने त्यो कानुन भएको छ, कसैले पनि बोल्दैन कि कुरा. मैले हिजो पनि एउटा कार्यक्रममा भनेको थिएँ कि मौलिक हक भनेर एकदम संसार सबभन्दा धेरै लेखाएको छ संविधानमा भने तपाईँ हामीले पनि भन्यौँ छ त्यो पनि सत्य कुरा लेखेको त. तर किन कानुन भएन? मौलिक हक कानुन भएको भए 22 र 23 आन्दोलन हुन्थ्यो, जनता सड़कमा आएर यसरी आउला हिँड्नुपर्ने बाध्यता सिर्जना हुन्थ्यो. खोइ नेताहरूको चेत. अहिलेको सरकारले पनि त्यो मौलिक कार्यान्वयन गर्ने कुरा चाहिँ गरेन भने फेरि पनि आगो लाग्छ कि चुप्लाएर बस्छ नि जनता.
1: भूमिहीन उत्पीडित पिछडा अब त्यो सुकुम्बासीको हालत त त्यस्तै छन्
0: होइन, जस्तै छ. मैले होइन भने यो सरकारको अहिलेको बजेटमा त्यो पीडितलाई बजेट भन्ने 1 रुपियाँ पनि छुट्याएको छैन. न तिनीहरूलाई रोजगारीको कुरा छ, न तिनीहरूको लागि राहतको कुरा छ, दुइटै केही पनि छैन. के तिनीहरूलाई रोजगार दिनु पर्यो? अहिले सडकमा सबै के अरे बसेका सुकुम्बासीलाई डोजर लाएर हामीले हटाउने भन्ने सरकारले नीति ल्याए, पोखरा पनि ल्याएछ. सबै आफै कति हटाइएको छन्, कति त्यो सुकुम्बासीमा हुकुम्बाले कब्जा गरेका मान्छे आफै डरले भयो त्रासले आफै उठाएको छन्. रियल सुकुम्बासी पनि त छन् नि त, त्यो रियललाई त सम्बोधन गर्नु परेन. तिनलाई 4 आना जग्गा दिएर समस्या समाधान हुन्छ? एउटा कुना गरेर 4 आना जग्गा दिएर त्यो कसरी बस्छ, के गरेर खान्छ? त्यहाँ उसको 4 परिवार छ, यहाँ सहर आएर बसेको छ, रोजगारी पाएको हुनाले बाँचेको हो. नत्र त सहर किन आएर बस्थ्यो र मान्छे. गाउँमा सबै जग्गा जमिन बाँझा छन्, त्यहाँ रोजगार गर्ने मान्छे छैन, लेबर पनि पाइँदैन. अहिले खेत्र पनि भने 18-15 खेत्रमा पाइने स्थिति छ. तर यहाँ आएर किन यो रोजगारीको लागि यहाँ आएर बसेको हो नि त, बाध्यात्मक अवस्था छ नि त. अनि त्यसलाई दिएर एउटा कुनालहरू उहाँ कहाँ कहाँ डाँडा कुनालहरू राखेर त्यो सुकुम्बासी गएर बस्दा नि बस्दैन. उनीहरूलाई के चाहियो भने रोजगार चाहियो, उनीहरूको क्रय शक्ति बढाइदिनु पर्यो, उनीहरूले काम गरेर खाने वातावरण सिर्जना हुनु पर्यो, तब मात्रै त्यो समस्या समाधान हुन्छ. अनि यो गरिब तल्लो वर्गको लागि खोइ बजेट अहिलेको चाहिँ यो के अरे उसोनी वालेको बजेटले खै सम्बोधन गरेको छैन. त्यो हिसाब तपाईँले हेर्नु भने पोखरामा हामीले रिसर्च गरेका छैनौँ, 1.5-2 लाख रुपियाँ मान्छे यहाँ सडकमा छन् पोखरामा. अति सबै रात भएर आगो लाएर दौडने तिनै मान्छेहरू त्यो मान्छेबाट आउँछन् छैन. अहिले यहाँको चाहिँ दुर्वेसिनीका कुरादेखि दुनियाँ कुरा सडकमा छ, त्यो सबैको सेन्टर कहाँ थियो भने ब्यस पारदेखि त्यही एरिया होइन, हामीलाई थाहा छैन. मैले अस्ति सिडोलाई भेट्न गएको थिएँ. सिडोलाई भेट्दाखेरि उसको कुरा भने मैले स्वागत छ पोखरामा हामीले गर्न आएको छ तर्फले भेट्दाखेरि यस्ता यस्ता समस्याहरू छन्, यसमा चाहिँ प्रशासनले गम्भीर हुनुपर्छ भने मैले अस्ति सिडोलाई भेट्दाखेरि पनि मैले भनेको थिएँ, कुरा गरेको थिएँ. सारा समस्याको जड कहाँ छ भन्दाखेरि त्यो विकृति विसङ्गति कहाँ छ? बेरोजगारी समस्या, खान पनि नसक्ने, चोर मान्छे चोर्न जाँदैन. मेरो घरमा 3 चोर आयो साइमन पार्टी प्यालेस अगाडि भनौँ, त्यो धारसारा दिउँसै आएर 3 चोर आयो. जहाँसुकै त्यो धारो खोल्ने चो के खोल्ने चोरहरू सडकको घर घर आइन्छन्. हिजो सडकमा बालबच्चा थिए, त्यो पछि 20 तारिक कोरोना पछि पठन पाठन गए. अहिले सबै ट्यापे झापे सबै खाने यो

0: सबै खाने कामना भने मान्छे कति छ पोखरामा लाखौँ मान्छे छन्। त्यो चोकोपासी पिरिजोमा गएर हेऱ्यो भने कति छन् हेर्नु त, त्यहाँभित्र कति समस्या छ, त्यसको पीडा के हो भन्ने कुरा राज्य
1: बाल बच्चादेखि वयस्कसम्मको लागि एक खालको फ्रस्ट्रेसनतिर लाँदैन
0: होइन, एकदमै खतराको कुरा हो नि त।
1: स्कुलको झोला बोकेका छ, हाम्रो बाबा आमा कता छन् ल्याइदेऊ भनेर रोइरहेका छन्, उता त कटेरो भत्किया छ
0: हो। अनि यसलाई समस्या समाधान भयो त, अनि तिनीहरूलाई बजेट नीति कार्यक्रम बजेट खोइ, तिनीहरूलाई सम्बोधन गर्ने बजेट चाहिँ कुरा त बजेटको कुरा हो, मौलिक हक कार्यान्वयन गर्न तिनीहरूले सरकारले किन चाहिँ कार्यान्वयन गरेन भन्दाखेरि त्यसको मूल कारण भनेको के हो भन्दाखेरि त्यसले स्रोत खोज्छ नि त, स्रोत साधन खोज्दैन। अनि अहिले भन्नु पोखरामा हामी छौँ, गण्डकी प्रदेश सरकारका यहाँ गतिविधि यहाँ महानगरको गतिविधि हामी यहाँ छौँ, देशकै सबभन्दा ठूलो महानगरपालिका पोखरा महानगरपालिका, संसारकै महत्वपूर्ण डेस्टिनेसन होइन, पर्यटनको राजधानी भने सब घोषणा गरिएको छैन, तर यहाँका गतिविधिहरू कस्ता छन् तपाईँ हामीले देखाएको छौँ नि त, सबै भद्रको सर्वत्र भ्रष्टाचार मनपरितन्त्र, यहाँका निर्वाचित पदाधिकारीहरूले वडाका सदस्य अध्यक्षले जनतालाई मान्छे नभन्ने मालिक बन्न खोज्ने यही हो कुरा, जनताबाट निर्वाचित भएर गएको जनताले भोट हालेर जितेर गएको व्यक्ति जनताको सेवक हो कि मालिक हो, मालिक भएको छैन नि हेर्नुहोस् त, हरेक वडा गर्दै जानुहोस् तपाईँले त्यहाँको सदस्यले पनि मान्छेलाई टेर्दैन, जनतालाई रेस्पोन्स गर्दैन, अनि यस्तो हुन्छ। यही हो लोकतन्त्र प्रजातन्त्र गणतन्त्र, लोकतन्त्र प्रजातन्त्र गणतन्त्र जेसुकै तन्त्र तपाईँ भन्नुहोस्, जबसम्म त्यो तल्लो वर्गको मान्छे छ नि ती वर्गका मान्छेलाई तह तबकालाई सम्बोधन गर्ने बजेट आउँदैन, उनीहरूलाई 100% रोजगारी हुने वातावरण सिर्जना हुँदैन, उनीहरूको क्रय शक्ति जबसम्म बढ्दैन यो व्यवस्थाले केही पनि गर्नेवाला छैन,
1: नागरिकप्रति जवाबदेही छैन
0: जिरो। अनि नागरिक भनेको त जनताको पक्षमा भनेको त यहाँको माफिया तन्त्रलाई पृष्ठपोषण गर्ने बजेट ल्याउने, राज्य भनेको कसको लागि हुन्छ भने त्यो निर्बलस्य बलम राजा भन्छ क्या नीतिशास्त्रले, जो निर्बल छन् दुखी छन् पीड़ित छन् पछाडि पारिएको वर्ग छ हरेक खालका शोषण दमन दोवनमा चक्रव्यूहमा फँसेका मान्छे छन्, अनि तिनीहरू त्यो मान्छेको लागि राज्य चाहिने हो, बलियाले त राज्य पोको पाएर खोल्ने आएर हिँडेछ, यहाँको माफियाले राज्य पोको पाएर सेटिङ गरेर बिचौलियाले देश लुटेर खाएको छैन, त्यसलाई ठेगान लगाउने होइन सरकारले, अनि त्यो पीड़ित जनतालाई राहत दिने न्याय दिने होइन।
1: यो अहिले भर्खरको जन्मेको पुस्ता र अहिले लेखपढ गरिरहेको पुस्ता र आउने पुस्ताले अहिलेको यो नयाँ परिवेशलाई कसरी पढ्न सक्छ?
0: होइन अहिलेको
1: हामीले उनीहरूलाई के दियौं?
0: होइन उनीहरूलाई त के हामी देशबाट लखटी कुरा मात्रै दिइरहेछौँ, यो देश छोडेर हिँड्ने वातावरण सिर्जना गरिरहेछौँ, दशैँबाट हिँड्नु
1: उनीहरूको पालामा पनि यसरी नै भत्काम भुत्रुङ गरेपछि परिवर्तन हुँदो रहेछ भन्ने शिक्षा पाठ पाए,
0: एकदम नकारात्मक शिक्षा सन्देश गइरहेको छ, किनभने उनीहरूलाई चाहिँ एउटा शैक्षिक क्षेत्र हाम्रो सबभन्दा यो माओवादी द्वन्द सुरु भएदेखि सबभन्दा बिग्रेको शैक्षिक क्षेत्र हो, शिक्षा हो सबभन्दा महत्वपूर्ण कुरा, समाज निर्माण गर्ने देश निर्माण गर्ने देश रूपान्तरण गर्ने भनेको शिक्षा हो, सबभन्दा बढी प्रहार शिक्षामा भयो, शिक्षा हाम्रा सबै विश्वविद्यालयहरू भाग बन्नमा गए,
1: त्यही कानून बन्न सकेको छैन,
0: त्यो अहिलेसम्म बन्न पनि सकेको छैन, र मानव निर्माण गर्ने भनेको ठाउँ त विश्वविद्यालय हो नि त, अनि मान्छे निर्माण गर्ने ठाउँमा जम्मै पार्टीका झोलेहरू जम्मा गरेर कब्जा गरेर लुटेर खाने जो नीति विगतका सरकारहरूबाट हुँदै आयो, अब त्यसलाई चाहिँ जबसम्म व्यवस्थापन हुँदैन तब देश त अगाडि बढ्दैन। सबैभन्दा महत्वपूर्ण कुरा रिसोर्स भनेको ह्युमन रिसोर्स हो, आज हाम्रा जति पनि क्रिम युवाहरू संसारभरि गएर बहुराष्ट्रिय कम्पनी र अन्तर्राष्ट्रिय जगतमा अर्का देशको निर्माणमा उनीहरूको बजेट अर्थतन्त्रको उकाठमा काम गरेका छन् नि त, गरेका छैन कि हाम्रो देशको ह्युमन रिसोर्स इम्पोर्टेन्ट नभएको भए उनीहरूलाई आवश्यकता नभई लगा हुन्न, हाम्रो मायाले लगा हुन्न, इम्पोर्टेन्ट छ नि त यो मान्छेको ह्युमन रिसोर्स सबभन्दा इम्पोर्टेन्ट कुरा हो नि भन्ने कुरा हामीले हाम्रो सरकारले हाम्रो राजनीतिहरूले कुरा बुझेकै छैन, सबभन्दा ठूलो महत्वपूर्ण रिसोर्स भनेको ह्युमन रिसोर्स हो क्या, त्यो ह्युमन रिसोर्स महत्वपूर्ण हो भन्ने कुरा नै कसैले चाहिँ बुझेको छैन, त्यो चाहिँ एकदमै जरुरी कुरा हो, त्यसलाई ठिक पार्नु त हाम्रो एजुकेसन सिस्टम पुरै रिफर्म हुनुपर्छ तलदेखि माथिसम्म, यो मन्डेश्वरदेखि विश्वविद्यालयसम्मको हुनुपर्छ, यो सरकारले गर्छु भनेको छ, कसरी जान्छ त्यो चाहिँ हेर बाँकी छ, अब अहिले भर्खरै हामीले कमेन्ट गर्ने धेरै कुरा त नगरौँ, मलाई लाग्छ अहिलेको यो बजेटबाट म सन्तुष्ट छैन, जुन बजेट ल्याइयो त्यो बजेट भनेको त जनतालाई एकदम तल्लो वर्गको जनतालाई सम्बोधन गर्ने कुरै छैन, त्यो त
1: अब मुलुकले कस्तो दिशा लिनुपर्ने भने हुनेका लागि मात्रै हुने नहुनेका लागि केही नहुने यो डिमार्केसनलाई चाहिँ चेन्ज गर्नुपर्छ,
0: होइन यो त हुने र नहुनेको बीचको जुन फैसला बढ्दछ नि त्यसलाई घटाउने कुरा हो, र सरकारको सम्बोधन भनेको तल्लो वर्गलाई हो कि कमजोर वर्गलाई सरकार हुने, सरकार त तल्लो वर्गको कमजोर वर्गको पछाडि पारिएको वर्गको अनेक शोषणको चक्करमा परेका जो वर्ग छ त्यसको लागि हो सरकार भनेको
1: देखेन नि त
0: हो,
1: मैले 800 बीआईटी त नाकाहरूबाट भित्रिए तर त्यस्तो खालको योजना त तल्लो वर्गको लागि घोषणा हुनुपर्थ्यो नि 700-800 बीआईडीहरू ल्याउने बजेट चाहिँ ल जसको जमिन छैन जसले पढ्न लेख्न पाउनु पाएको छैन जसको घरमा खाना बस्न घाँसपास कपासको समस्या छ त्यहाँ लागू हुन्छ है
0: होइन जसको जमिन छैन जमिन त राज्यको हो नि अहिले भएको जमिन जमिन माझ राख्ने उत्पादनमा नजोड्ने त्यसलाई इन्डस्ट्रियलाइज नगर्ने कृषकले उत्पादन गरेको बिजौली अहिले लुटेर खाने भएर छोडेको हो नि हो कि होइन कृषकले उत्पादन गरेको चिज बिजौलियाको हातमा गएपछि पैसा पनि नपाउने लुटेर खाने भएर कृषकले छोडेर हिँडेको हो अहिले पनि त्यो अध्यावधिक छ मैले पटक पटक पहिला बालन प्रधानमन्त्री हुनुभन्दा पहिला नि यस्ता यो कुरा स्टार्टर्स बालनको स्टार्टर्स मैले पढाएको थिएँ कि यो बिचौलिया सिन्डिकेटलाई यसलाई ठेगान लाउनुपर्छ भनेर अहिलेको वर्तमान प्रधानमन्त्री हुनुभन्दा पहिला पनि लेखेको मैले पढाएको छु कि तर यो सरकार आइसकेपछि सय दिन त पुगेको छैन 90-92 दिन कति दिन भयो अहिले चाहिँ सरकारले त्यो कुरामा हात हालेको छैन कि सोकै छैन कि पहिलो छुनुपर्ने कुरो हो नि त्यो त कृषक हो नि सबभन्दा हाम्रो मेरुदण्ड भनेको हाम्रो उत्पादन हो कृषि एग्रिकल्चर उत्पादन र एग्रिमो इन्डस्ट्रीबाट सुरु हुन्छ यात्रा औद्योगिक यात्रा भनेको त एग्रिमो इन्डस्ट्रीबाट सुरु हुन्छ अहिले त हाम्रो कस्तो छ भने सबै बहुराष्ट्रिय कम्पनीका सामानहरू बेच्ने भयो हाम्रो इन्डस्ट्री पोखरामा पनि पहिला उद्योग धन्दा थिए नि त यहाँ उद्योग वाणिज्यसँग यहीँ छन् नजिकै अहिले तपाईँ हेर्नुहोस् उद्योग वाणिज्यसँग कस्तो कस्तो मान्छे नेतृत्वमा आएछन् जसको व्यवसाय छैन त्यही मान्छे नेतृत्वमा आएछन् यहाँ त हिजो त पोखरामा थापित व्यवसाय थिए नि त हामी त यहीँ जन्मेर हुर्केको यहाँ कति मान्छेहरू हुनुहुन्छ त्यो थापित व्यवसाय विस्थापित हुँदै जाने मेन स्ट्रिमबाट बाहिरिने सारा उद्योग धन्दा खत्तम हुने र अहिले चाहिँ त्यो बहुराष्ट्रिय कम्पनीका बिचौलियाहरू एजेन्टहरू यसले मार्केट कब्जा गरेर बसेका छन् हाम्रो उत्पादन सबै खत्तम यो अवस्थाबाट हामीले अब उत्पादनमा जोडेर जति पनि समाजमा भएका बेरोजगार मानिसहरू छन् उनीहरूलाई 100% रोजगारी दिने रोजगारी दिएपछि उसको इन्कम जेनेरेट भयो भने तब नै काम लाग्छ तब नै मान्छे शान्तसँग बस्छ तर जबसम्म खाना पाउँदैन उसले आधारभूत कुरा उसको सुनिश्चित हुँदैन भनेदेखि उसले जे पनि गर्थ्यो क्या एउटा हाम्रो नीतिशास्त्रले गर्दा जब मान्छे भोको नाङ्गो हुन्छ नि उसले जे पनि गर्छ जब तिमीले समाजले कुनै पनि हालतमा मान्छेलाई भोको नाङ्गो बनाएर जब धकल्दै लैजान्छ भने त्यहाँ अनेक काम गर्छ भुभुक छितम किम करोति पापम भनेर भुभुक छितम भने भोको नाङ्गो बनाएपछि त्यो मान्छेले जस्तो सुकै पनि अपराध गर्न सक्छ त्यसलाई कारवाही गरेर हुन्छ दण्ड लगाएर हुन्छ मान्छेलाई खाना दिनु पऱ्यो नि त पहिला सबैको बाँच्ने अधिकार छ यो संसारमा भएको रिसोर्स सबैको साझा हो मान्छेको मात्रै होइन पशु पक्षी प्राणी वनस्पति सबैको साझा हो भन्ने कोही मान्छे सडका गएर बस्नुपर्ने खान नपाएर सुत्नुपर्ने मर्नुपर्ने कसैले खरम निलसँग पद्म सेन्ट्रलाइज पुजी सेन्ट्रलाइज गरेर लुटेर खाने अनि सबै हेऱ्यो भने अनि त्यो अपराध त्यहाँ कन्फ्लिक्ट हुँदैन त्यहाँ झगडा हुँदैन विवाद हुँदैन अवश्य हुन्छ त्यो कुरालाई राज्य व्यवस्था त्यसको लागि चाहिने हो कि अहिले त माफियाको सरकार छ नि यहाँ माफियाको पक्षमा पक्षधरता छ सरकारको सरकार त किनलाई कन्ट्रोल गर्ने जसले चाहिँ पुँजी सेन्ट्रलाइज गरेको छ थुपारेको छ र गलत काम गरेको छ भने उसलाई कन्ट्रोल गर्ने उसको व्यवसाय राम्रोसँग गर्नलाई प्रेरित गर्ने र त्यहाँ ट्याक्स लगाएर अनि तल्लो वर्गलाई सपोर्ट गर्ने हो नि त त्यो अहिलेको बजेटले त्यस्तो खालको कुरै केही पनि ल्याएको छैन कि खालि यो उदारवादी चाहिँ दृष्टिकोणबाट यो बजेट आएको छ किनभने अहिले संसारै उदारवादले चलाएको छ अनि बहुराष्ट्रिय कम्पनीले संसार कब्जा गरेको छ यो माफिया तन्त्रले कब्जा गरेको अवस्था छ यही पृष्ठभूमिमा यही फेरिफेरीमा अहिलेको सरकारको बजेट आएको छ यो सरकारले जनतालाई प्रत्यक्ष सम्बोधन गर्ने कुरो ल्याएको छैन यो ल्याओस् भन्ने म चाहन्छु यसको करेक्सन हुनुपर्छ जनतालाई सम्बोधन गर्नुपर्छ यहाँका स्थानीय सरकारहरूले ल्याएको बजेटमा यस्तो कुरा छैन यो कुरा पटपट हरेक कर्नरबाट उठेको छ नागरिक आवाज त नउठेको होइन कुरा त सबैले भनेका छन् तर मलाई के लाग्छ भने यहाँका चाहिँ पोखरामा पनि ठुला अब विश्वविद्यालय छन् यहाँका पिएन क्याम्पसतिर ठुलो कलेज छ यहाँ पनि अर्थशास्त्रीहरू चिन्तकहरू समाजशास्त्रीहरू राजनीतिशास्त्रीहरू ठुला ठुला मान्छे छन् नि त भाइ किन बोल्दैन तिनीहरू यी सब हेर्नु त यत्रो आन्दोलन यत्रो परिवर्तन थियो ती व्यक्तिहरूको आवाज पनि आएको छैन लेख रचना विचार भावना त व्यक्त हुनसक्छ नि त फेसबुकबाट सोसियल मिडियाबाट भयो भने व्यक्त हुन सक्थ्यो नि त किन मिडिया त छ सबको हात हातमा आउँछ कुरा त तर जो बुझ्ने मान्छे छन् पढा लेखा मान्छे सब चुप लाएर बसेको छ यसरी के हुन्छ भने समाजले एउटा सही गति लिँदैन कि
1: अब अन्त्यमा हाम्रो यो तन्त्र कतातिर उन्मुख हुनुपर्छ कस्तो खालको तन्त्र अब कता कता निरङ्कुशतातर्फ जाने हो आशंका पनि गर्छ
0: यो अहिलेको सरकारको जुन गतिविधि
1: सरकार पक्ष पार्टीको प्रतिवेदनमा डिसेन्ट्रलाइजेसनलाई कटौती गर्ने भन्ने खालको आशयका कुराहरू पनि आइरहेका छन् जस्तो प्रदेश खारेज गर्ने होइन यो त पहिले पनि हामी हाम्रो सामर्थ्य पुग्यादिन हामी गर्छौँ भनेर स्वर्णिम भागले पनि भन्नुभएको थियो, उहाँकै प्रतिवेदनमा त्यो छ।
0: होइन, अब कुरो के भने अहिले जुन प्रदेश
1: 35,000 बाल बालिका सदस्य बनाइयो भन्ने खालका कुराहरू पनि अहिले आइरहेका छन्, होइन, यसले हाम्रो समाजलाई कता लैजाने हो?
0: होइन, मुख्य कुरा त यो सरकार जनता र राष्ट्रपति कति जिम्मेवार जवाफदेही हुन्छ अथवा निरङ्कुश हुन्छ भन्ने कुराको
1: हामीले भन्नुपर्ने के त
0: होइन, भन्नुभयो भने त यो सरकार पूर्ण रूपमा राष्ट्र जनतापछि जिम्मेवार जवाफदेही हुनुपर्छ। यो सरकारले सुशासनतर्फ उन्मुख हुनुपर्छ। देशको अर्थतन्त्रको जुन मूल जरो कुरा हो कृषि हरेक व्यवसायिक हिसाबले सबै कुरा जसको जति कन्ट्रिब्युसन छ त्यसलाई चाहिँ इन्डस्ट्रियलाइज गर्ने र जनताले जुन शोषण अन्य अत्याचार दमन दोहन हरेक क्षेत्रमा छ त्यसको अन्त्य गरेर एउटा सुशासनको तर्फ लोकतन्त्र प्रजातन्त्र गणतन्त्र भनेको त जनताले हाँसेर बाँध्ने क्षेत्र हो नि त। सबै खालका विभेदको अन्त्य, सबै खालको शोषणको अन्त्य भन्छ भने हामीले तब मात्रै मानव अधिकार ह्युमन राइट्सको कुरा हुन्छ। त्यो कुरा स्थापित गर्नलाई यो सरकार उन्मुख भएन भने त्यो त काम लाग्दैन। अहिले चाहिँ देशभरिको समस्या के हो भने जति पनि प्रदेश सरकारहरू बने नि हामीले 10 वर्ष करिब त्यसको अभ्यास गरिरहेका छौँ, होइन 9 वर्ष भयो बितिसक्यो, तर प्रदेश सरकारहरूका चाहिँ गतिविधिहरूमा कोही पनि सन्तुष्ट छैन। अहिलेको सरकार मात्रै होइन, विगतका सरकारहरू विगतका पार्टीहरू पनि असन्तुष्ट छन्, तर उनीहरूले आफूलाई करेक्सन गरेनन् क्या। अनि यही भनौँ, अहिले चाहिँ मेरो 9 वटा मन्त्री किन 7 वटा 9 वटा किन बनाएको हो कि होइन, हामीले कुरा त उठेको हो नि त। अनि त्यहाँ मेल मिलाप गरेर बाँडेर खानेलाई 12 वटा मन्त्री किन बनाएको भन्नु त, अनि साँडगाँड गरेर माले खाने, अहिले काँग्रेस र एमाले, हिजो काँग्रेस एमाले, हिजो अहिले गगन थापाले हामी चाहिँ एमालेसँग मिल्यो यो मिलेर हामी खत्तम भयौँ भनेर भने हो क्या। हाम्रो अगाडि चाहिँ सार्वजनिक सकिसकेन, त्यो प्रधानमन्त्री ओलीको चाहिँ भित्रै बिचौलिया छ भन्ने मान्छे हो क्या, आफै उसमा बस्ने हो कि होइन, तब हाम्रो अगाडि हामीले सुनेको छौँ नि, आफै त्यहाँ त्यो सरकारमा बस्ने अनि आफ्नो त्यसको आरोप लाउने, अनि त्यो आरोप लाएपछि अनि त्यसको प्रुफ दिनु पर्दैन, हाम्रो अगाडि बोलेको कुरा हो नि त, त्यसको जस्टिफिकेसन त खोज्छ नि त जनताले। अनि अहिले यहाँ प्रदेश सरकारहरू जति पनि छन्, अस्ति चाहिँ ओली र चाहिँ के अरे गगन थापा गएर यो प्रदेश सरकारका चेन्ज गरे, यो मुख्यमन्त्रीहरू चेन्ज गर्ने के गर्ने भनेर साँड गर्ने हेरेर जनतापट्टि जवाफ दिए, जिम्मेवार गर्ने, बजेट यसरी बनाऊ, यसरी काम गर, यो जुन विरोध आएको छ, के अरे जनताले असन्तुष्टि व्यक्त गरेका छन्, यसलाई सम्बोधन गर्नुपर्छ भन्नु पर्दैन? यो प्रदेश सरकारले त्यो सम्बोधन गर्नु पर्दैन? यिनी कहाँका मालिक हुन् यिनीहरू? यी जनताका मालिक हुन्, मन परे तन्त्र चलाउने, अनि त्यहाँ भएको बजेट पनि सुन्नु भने अहिले बजेट बनाउँदाखेरि पुरानो चाहिँ कर्मागारी योजना सबै खत्तम बनाउने, फेरि अर्को आफ्नो आफ्नो घर घरमा कहाँ कहाँ योजना हाल्ने, अनि यस्तो खालको यो प्रदेश सरकार किन चाहियो भने मान्छेमा असन्तुष्टि व्यक्त भयो, त्यो कारणले भएको के यो करप्सन किन गर्दैनन्? अब चुनाव भयो भने काङ्ग्रेस एमाले माओवादीको हकीकत के हुन्छ? अनि यो परिस्थिति त रियाक्सन हुन्छ नि त, पोजिटिभ भने नेगेटिभ रियाक्सन हुन्छ हुँदैन, अनि यिनीहरू भोलि सबै नाङ्गिन्छन्, चरणाम हुन्छन्, अनि बल्ल यिनीहरू चेत पाउने भयो कि अहिले बेलैमा अहिलेको बजेटमा सम्बोधन गर्नु पर्दैन, अब चुनाव हुँदैछ नि त भाइ, हो कि होइन? अब चुनावी कुरा पनि हो, सरकारले 2 चुनाव भयो, प्रदेशको र स्थानीय निकायको एकचोटि चुनाव गराउँछु भनेको छ, दुईचोटि गर्दाखेरि ठुलो खर्च पनि हुन्छ राज्यको, अनि अहिले चुनाव आउँदैछ, त्यो बजेट निर्माण गर्दैछन् भने यिनीहरूले हिजोको असन्तुष्टि, हिजोको कमी कमजोरीलाई करेक्सन गरेर सानो चुस्त दुस्त मन्त्रीमण्डल बनाएर काम गर्नुपर्ने जरुरी छ कि छैन? त्यो कुरामा यिनीहरूले भत्ता खानेदेखि लिएर दुनियाँ कुरा छ, यिनीहरूले खाने कुरा मात्रै गरेका छन्। प्रदेश सरकारले पोखरामा 85 वटा विधेयक बनाएको छ अरे कि, अहिलेसम्म बनाएको, अनि कतिवटा कार्यान्वयनमा छ भन्दा 30 वटा नि छैन। त्यो कानुन बनाउनलाई बनाउने, अनि एउटा कानुन बनाउँदा 8-10 लाख खर्च गर्ने, जनताको पैसा खाने यी सांसदहरूले मान्नेहरूले, अनि त्यो कानुन कार्यान्वयन नहुने किन बनाउने?
1: यस्तै दुर्गन्धहरू, विसङ्गतिहरू,
0: यो करेक्सन हुनुपर्छ,
1: करेक्सन
0: नहुने भने यो प्रदेश सरकार कामै छैन। यो राख्ने कुरा पनि हामीले पनि भन्नुपर्छ, सपोर्ट गर्नुपर्ने हुन्छ। अहिले सरकारले ल्याउने कुरा एउटा पाटोबाट ल्याएको छ, होइन, यो सरकारै कसरी अगाडि बढ्छ भन्ने कुरा वाच गर्ने र बलियो सरकार निरङ्कुश हुनसक्छ, त्यो सत्य साँचो कुरा हो। जहिले पनि जब बलियो हुन्छ मान्छे निरङ्कुश हुनसक्छ, त्यसमा त मिडिया, नागरिक समाज सबै सचेत हुनु पर्यो नि, हामीले कुरा उठाउनु पर्यो, अहिलेदेखि नै कुरा उठाउनु। मैले योभन्दा पहिला पनि 2-3 अन्डरभागमा भनेको छु, मैले यो कुरा सुरुमै, यो बलियो सरकार छ, यो निरङ्कुश हुनसक्छ,
1: सजग हुनुपर्छ,
0: हामी सबै सजग हुनुपर्छ, हामीले कुरा उठाउन छोड्नु हुन्, र हामीले कुरा उठाउने फेरि विरोधको लागि विरोध गर्यो भने पनि त्यो काम लाग्दैन। तथ्य सत्यमा आधारित भएर त्यसको इस्यु कहाँ के छ, कसरी गरिरहेको छ सरकारले, त्यो खोजेर अनुसन्धान गरेर अलिकति बुझेर हामीले कुरा उठाउनु पर्यो।
1: हस्, कार्यक्रममा समय दिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद।
0: धन्यवाद यो मौकाको लागि, अन्नपूर्ण एफएम परिवारलाई पनि म हार्दिक धन्यवाद दिन चाहन्छु।
1: उहाँ हुनुहुन्थ्यो नागरिक अगुवा नागरिक मंच गण्डकीका संयोजक विष्णु प्रसाद बरालज्यू हामीसँग कुराकानी गर्दै अर्को श्रृंखलामा म आरजी फेरिबेट छु। अरविन्दलाई पनि धेरै धेरै धन्यवाद। तपाईँका बाँकी प्रश्न गर्दा हुन् नमस्कार।

0: सिर्फ का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
1: एडमिशन ओपन इन इंजीनियरिंग एंड आर्किटेक्चर। Pokhara Engineering College stands as one of Nepal's leading engineering institutions. Announces admission open for the academic session 2026 for its morning programs in BE Civil, BE Computer, BE IT and Bachelor of Architecture. Eligibility 10+2 Science, Diploma in Engineering or equivalent with at least C grade in each subject. Interested students are encouraged to apply for making their dreams come true. For online application, log in apply.pec.edu.np. For more detail, Pokhara Engineering College, PEC, Firke, Pokhara, Etkaski. Phone number 061-581-209. Committed to excellence in technical education.
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550 एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550 सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
3: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि। साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचो। सम्पर्क 98434032239, 98028-59321, 061-581-871।
4: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
5: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
6: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
5: त्यसैले साधारण एमआरआई होइन, फ्री टेस्टलाई एमआरआई गराउ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय फ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ।
6: यहाँ अत्याधुनिक 3T मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
5: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा अन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T एमआरआई नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाउ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा। फोन 061-591-728, मोबाइल 98560-027-29।
7: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नुभयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
8: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लाग्रांडी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 का लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
7: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
8: विस्तृत जानकारीका लागि लाग्रांडी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर फोन 061-573-163-582-844 वेबसाइट www.lagrandi.edu.np।
9: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
10: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
11: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म
10: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
7: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
5: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
7: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
5: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98513-55928। विजिट www.landmarknepal.com।

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा। दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरूङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
0: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817। एडमिशन ओपन, पोखरा कॉलेज ऑफ मैनेजमेंट PCM एफिलिएटेड टू पोखरा यूनिवर्सिटी। 24 इयर्स ऑफ एकेडमिक एक्सेलेंस इन मैनेजमेंट, बैचलर प्रोग्राम 4 इयर्स, प्रोग्राम ऑफ बैचलर इन बिजनेस एडमिनिस्ट्रेशन BBA 4 इयर्स ऑफ IT प्रोग्राम, बैचलर ऑफ कंप्यूटर सिस्टम एंड इन्फॉर्मेशन टेक्नोलॉजी BCSIT 4 इयर्स, प्रोग्राम ऑफ बैचलर ऑफ बिजनेस एडमिनिस्ट्रेशन इन फाइनेंस BVA फाइनेंस। फॉर्म्स आर अवेलेबल एट कॉलेज एडमिनिस्ट्रेशन एट 9 AM टू 3 PM, science and management both stream can apply. Intro to learn, go forth to serve. Last date of form submission 26 ASA 2083, entrance exam 29 ASA 2083. Further details, Pokhara College of Management PCM, Gyanmarga Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
2: फिस्टल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
3: यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
2: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
3: साँच्चै हो र?
2: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि IVF विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
3: हो त?
2: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तला, गैरापाटन 4, पोखरा। फोन 061-450-424-9894-46-525।
1: होम केयर सेवा, होम केयर सेवा।
0: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
1: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
0: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
1: हाम्रा सेवा बच्चाहरू, वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
0: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
1: सुत्केरी नवजात शिशुको हेरचाह,
0: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
1: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
0: डाक्टर ल्याब सेवा,
1: औषधि डेलिभरी सेवा,
0: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिमलेढुङ्गा पोखरा निबागल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 98560-89277। पद्मश्री हस्पिटल एण्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
1: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, डाक्टर वन्दना श्रेष्ठ,
4: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
1: जनरल एण्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
4: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
1: रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
4: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
1: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
0: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल,
5: वार्ड आईसीयू एनआईसीयू जनरल एण्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्रोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलोसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
1: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एण्ड एलआई साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।
6: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खुर्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-2530।

0: घरेको भए होइन गरिहाल्नुहोस् यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
1: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भर पर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
0: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
1: शिखर इन्स्योरेन्सको सहकार्यमा
0: अस्पताल खर्च सहाराले गर्छ।
1: ई सेवा सबै सधैँ सँगै।
2: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
3: NMB क्यापिटलको SIP हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। NMB क्यापिटलको वेबसाइट वा नजिकैको NMB ब्याङ्कको शाखामा गई आजै SIP सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको NMB क्यापिटल SIP, पैसा बढ्ने स्मार्ट तरिका।
4: SIP मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-06-11
1: टीएमटी एक्सप्रेस
2: अर्जेन्ट डकुमेन्ट पासपोर्ट पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्
3: 21औं शताब्दीको आवश्यकता एकमात्र भरपर्दो छिटो छरितो र सुलभ माध्यम टीएनटी अन्तर्राष्ट्रिय कुरियर सर्भिस
2: टीएनटी एक्सप्रेस न्यू रोड पोखरा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल फोन 01-5538-369 टीएनटी एक्सप्रेस द पिपुल नेटवर्क
4: हेलो
5: हजुर नमस्कार
4: हेलो
5: नमस्कार काका सुन्नु भएन
4: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरै पाइन
5: हजुर काका नमस्कार म भतिज बोलेको हो भतिज सुन्नु भएन
4: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
5: हो यही कुरा भन्नलाई फोन गरेको काका अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको
4: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
5: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
4: अनि कति बेला बस्छन् त डाक्टर
5: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्
4: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
6: आईएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640
7: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
8: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बालबालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ
7: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु केवाईसी अपडेट हुनुपर्नेछ आदि
8: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 01-5901-62-5901-63
9: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेसन गर्ने सुनौलो अवसर जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका सिईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा फोन नम्बर 01-5674-458-577-903 मौकाको फाइदा उठाउनुहोस्
1: टीएनटी एक्सप्रेस
2: अर्जेन्ट डकुमेन्ट पासपोर्ट पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्
3: 21औं शताब्दीको आवश्यकता एकमात्र भरपर्दो छिटो छरितो र सुलभ माध्यम टीएनटी अन्तर्राष्ट्रिय कुरियर सर्भिस
2: टीएनटी एक्सप्रेस न्यू रोड पोखरा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल फोन 01-5538-369 टीएनटी एक्सप्रेस द पिपुल नेटवर्क

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास गति स अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
1: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान, संस्कृति, जीवनशैली, भाषा, चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन्। आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ।
2: जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धतिका कारण सबैभन्दा कम योगदान रहेको छ। यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन। तसर्थ आदिवासी जनजातिको कार्बन तटस्थ जीवन पद्धतिलाई मान्यता दिइनु पर्दछ।
1: नेपाल आदिवासी जनजाति महासंघ।
3: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 0615274526।
4: गोयल मेटल इन्डस्ट्रिजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप, नेपाल नम्बर 1 ब्रान्ड। नक्कलीदेखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।

शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो आइडल पाइप हो यसको नाम।

0: अनि मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
1: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
0: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
1: लसुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार, जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन्, जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
2: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 01-5686-536, मोबाइल 98-560-0536।
3: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
4: टाइम चेक।
5: यति बेला पूर्वाह्नको 9 बजेको छ।
6: यस टाइम चेकका प्रायोजक रूपाकोट ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
7: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाईं पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायंसेस, बेटरको बानी लाग्छ।
1: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24th years of academic excellence in management. Bachelor program. 4 years program of Bachelor in Business Administration, BBA. 4 years of IT program. Bachelor of Computer System and Information Technology, BCSIT. 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to learn, go forth to serve. Last date of form submission, 26 ASA 2083. Entrance exam, 29 ASA 2083. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
2: फिस्टल आईवीएफ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुशीमा बदलौं।
3: हाँ, यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
2: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
3: साँच्चै हो र?
2: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
3: हो त?
2: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-84-46-525।
4: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
5: उपचार हुने रोगहरू
4: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार,
6: खुट्टाको रगतको नसा सम्बन्धी
4: भेरिकोस भेन्सको उपचार,
5: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
6: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
5: अपरेसन पश्चात दुखाई कम हुने,
6: उपचार गरेपछि छिटो निको हुने,
5: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
6: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
7: फोन 061-590-162-590-163।
8: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
9: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
8: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
9: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98-513-55-928। विजिट www.landmarknepal.com।

क्यान्सर को सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएशन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97 61 00 25 30।

0: पोखरामा एकमात्र ईएमबीए कलेज एक्जिक्यूटिव मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर जुनै फैकल्टीबाट बैचलर्स गर्नुभएको जस्तै बीबीए बीई बीकम बीबीएस बीएचएम बीसीए बीएएलएलबी बी फार्मा एमबीबीएस आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6 देखि 8 सम्म हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टरमा मास्टर सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब एनटीएचएमसी कलेज पोखरामा क्लासेस हुने ठाउँ एनटीएचएमसी गैरापाटन पोखरा फोन नम्बर 0615674558577903 मौकाको फाइदा उठाउनुहोस्
1: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने
2: सावधान जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो
1: त्यसैले साधारण एमआरआई होइन फ्री टेस्टलाई एमआरआई गराऊ गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध
2: यहाँ अत्याधुनिक 3 टेस्ला मेसिनद्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ
1: अनुभवी एमआरआई टेक्नोलोजिस्टद्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ हामी कहाँ मुत्यु एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ साधारण एमआरआई होइन 3T एमआरआई नै गराउ समयमै सही पहिचान गरौ स्वास्थ्य जोगाऊ पैसा बचाउ थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा फोन 0615-91-728 मोबाइल 9850607729
3: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन् रूख बिरूवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा औषधि र जीविकाका आधारहरू हुन् आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्
4: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन् प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ
3: नेपाल आदिवासी जनजाति महासंघ
5: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा उपचार हुने समस्याहरू उच्च रक्तचाप उच्च कोलेस्ट्रोल निरन्तर छाती दुख्ने मुटुको धड्कन बढी भएको शरीर सुनिने फुल्ने मुटुको बाथ रोग मुटुको भल्भमा समस्या मुटुको चालमा गडबडी आदि साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखेचो सम्पर्क 98434-32-29 98-028-59-61-581-871
6: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा आजै पुग्नुहोस् लुवाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने सम्पर्क 9850-61-331 97614-11905 मर्दी हिमाल ट्राउट फार्म स्वाद दृश्य र अनुभव एकै ठाउँमा
7: हजुर सुन्नुहोस् त खुसीको खबर ल्याएका छौ अब न्युरो रोगको उपचार पोखरामै हुन्छ
1: 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
8: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
1: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76-044-044।
8: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: Pareto kie nagari pokra ma Metro City Hospital prali sirjanasok pokra le bivina kisim ka bisesagya chikitsak sewar ko upachar lyaeko jankari garauda chhau.
1: Hamra sewa haru.
0: Heart jodni, nasa tata merudanda rog.
1: General surgery, sabai prakar ka operation sewa.
0: Mirgaula tata mutra rog, uro surgery.
1: Pet, chhati, mutu, thairak tatha madhumeha rog.
0: Neuro surgery sewa.
1: Bal rog.
0: Nak kan tatha ghati rog.
1: Manasik tatha snayu rog.
0: Prasuti tatha stri rog.
1: Chhala, yon tatha kushta rog.
0: Netra rog.
1: Dant tatha mukh rog.
0: Cancer rog. Durbin ra laser pravidhi prayog gari garine bibhinna operation haru. अत्याधुनिक माइक्रो डिब्राइडर प्रविधि द्वारा नाक कान तथा घाटी रोग को ऑपरेशन मासिक नियमित खोप सेवा
1: 24 घंटा एम्बुलेंस इमरजेंसी अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा
0: सुविधा संपन्न आईसीयू सेवा
1: डिजिटल एक्सरे
0: सिटी स्कैन सेवा
1: वीडियो एक्सरे इकोकार्डियोग्राफी
0: इंडोस्कोपी ईसीजी ईईजी पीटीए
1: फिजियोथेरापी यूरोफ्लोमेट्री
0: केमोथेरापी
1: सुरक्षित गर्भपतन सेवा
0: होल बॉडी चेकअप हेल्थ पैकेज
1: मेट्रो सिटी हॉस्पिटल प्राली पोखरा 8 सृजना चौक कास्की
0: फोन 061-572-648 572-849
2: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग दुई
3: शर्माजीको परिवार सबैले डराएका हुन्छन् तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन यसरी नै दिन महिना वर्ष बित्दै जान्छ अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री एफई 550 ले बनाएको शर्माजीको घरलाई झन् धेरै हल्लाउँछ
2: रेडियो सुन्दै गर्नुहोस् अब बाँकी कथा अर्को भागमा श्री एफई 550 सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील
4: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ
5: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर फोन 061-577-007 97-623-36-817

0: IMB Life Insuring Future.
1: सामाजिक सुरक्षा कोष का योगदान कर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
2: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
1: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने केवाईसी अपडेट हुनुपर्नेछ आदि।
2: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 0161 590 162 590 163। होम केयर सेवा होम केयर सेवा
3: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
2: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
3: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
2: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
3: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
2: सुत्केरी नवजात शिशुको हेरचाह
3: क्यान्सर सर्जरी राहतकारी हेरचाह
2: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
3: डाक्टर ल्याब सेवा
2: औषधि डेलिभरी सेवा
3: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिमलीढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार फोन 061411777 मोबाइल 98569927।
4: छोरा नेपालको पढाइ पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
5: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
4: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछताउनु पर्ला नि।
5: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
6: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
4: नेटफ्लिक्स इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
5: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइएलटिएस क्लासेसको सुविधा पनि छ र?
4: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
2: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी दिहीको पाटन स्ट्रिट नम्बर 18 लेकसाइड पोखरा फोन 0164546089 452715।

0: दैनिक एक रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
1: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नुहोला। टिकाऊ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: ए साथियो, प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
2: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा।
1: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु।
2: शशिधर, अनि तिमी नि?
3: म त बीबीए फाइनेन्स पढ्ने भनेको, कहाँ पढ्ने होला?
2: त्यो पनि एनटीएचएमसीमा छ नि।
1: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम, बीबीए, बीबीए फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
2: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061-50-50-78, 50-51-33 र 576-458।
4: अनि मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
2: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
4: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
2: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार, जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरेबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन्, जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, इसिजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
1: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा, फोन 061-586-536, मोबाइल 98560-00536।

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: हेलो
1: हजुर नमस्कार
0: हेलो
1: नमस्कार काका सुन्नु भएन
0: हेलो हेलो
2: हेलो अलि ठुलो स्वरले बोल्नुस् न खै को बोलेको हो मैले केही भरै पाइन
1: हजुर काका नमस्कार म भतिज बोलेको भतिज सुन्नु भएन
2: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
1: हो यही कुरा भन्नलाई फोन गरेको काका अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको
2: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
1: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
2: अनि कति बेला बस्नुहुन्छ डाक्टर
1: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजे बाटो डाक्टरलाई देखाउनुहोस्
2: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
3: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640
4: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ
5: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन डाक्टर वन्दना श्रेष्ठ
6: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य डाक्टर प्रवीण थापा डाक्टर सुभाष गुरुङ
5: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ डाक्टर देवेन्द्र श्रेष्ठ
6: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी डाक्टर चुम्मया पोन
5: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ
6: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेर्चन फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी
5: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल
4: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर प्लास्टिक सर्जन डाक्टर पियूष गिरी छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले नाक कान घाँटी तथा थाइराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ डाक्टर सुमिरन श्रेष्ठ कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन डाक्टर विशाल गुरुङ कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमल पौडेल
7: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र आँखा उपचार सेवा 24 घण्टा इमर्जेन्सी सेवा साथै
4: रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ डाक्टर सुमिरन श्रेष्ठ कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन डाक्टर विशाल गुरुङ कन्सल्टेन्ट

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-06-11
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको
2: टाइम चेक
3: यति बेला पूर्वाह्नको 10 बजेको छ।
4: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा
5: किन्नुहोस्। अब ढुक्कले सुनका गहना गए अब रसायन केडियम राख्ने समय।

0: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नुभयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
1: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लागगाण्डी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
1: विस्तृत जानकारीका लागि लागगाण्डी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर फोन 0165371 63 582 844 वेबसाइट www.lagrandi.edu.np।
2: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
3: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
2: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु केवाईसी अपडेट हुनुपर्नेछ आदि।
3: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 0165901625901363।
4: एडमिशन ओपन इन इंजीनियरिंग एन्ड आर्किटेक्चर Pokhara Engineering College stands as one of Nepal's leading engineering institutions announces admission open for the academic session 2026 for its morning programs in BE Civil, BE Computer, BE IT and Bachelor of Architecture. Eligibility 10 plus 2 Science, Diploma in Engineering or equivalent with at least C grade in 8 subjects. Interested students are encouraged to apply for making their dreams come true. For online application, log in apply.pec.edu.np. For more detail, Pokhara Engineering College Spec, Firke, Pokhara Etkaski. Phone number 0615812 09. Committed to excellence in technical education.
5: Cancer ko sampurna upachar Biratnagar mai. सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025530।
6: हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौँ सेलिब्रेट मिली सबै जेनेरेसन। हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्याश ब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र एक वर्षको नेट टिभी प्याक। शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनेरेसन।
7: हिमस्टार for a complete home.

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-0611।
1: हेलो
2: हजुर नमस्कार।
1: हेलो
2: नमस्कार काका, सुन्नु भएन?
1: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो, मैले केही भरै पाइन।
2: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
1: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
2: हो यही कुरा भन्नलाई फोन गरेको काका। अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
1: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
2: हुन्छ काका हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
1: अनि कति बेला बस्नुहुन्छ डाक्टर?
2: अब भ्याउनु हुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजे बाटो डाक्टरलाई देखाउनुहोस्।
1: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
3: आइएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।

शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँ का वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचोक। सम्पर्क 98434032239, 98028 59321, 061 571.

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76-044-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: IME Life Insuring Future.
1: पोखराको केन्द्रबिन्दु नयाँ बजारमा आँखा सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँमा।
2: दृष्टिले दिन्छ तपाईँको जीवनमा उज्यालो ज्योति।
1: प्रदेशकै पहिलो निजी स्तरबाट सञ्चालित दृष्टि आँखा अस्पताल नयाँ बजारमा अत्याधुनिक प्रविधि सहित सञ्चालनमा आएको छ।
2: आँखा उपचार सम्बन्धी हाम्रा सेवाहरू,
1: 24 घण्टा इमर्जेन्सी सेवा,
2: सम्पूर्ण ओपीडी सेवा,
1: बच्चाको आँखा जाँच, बच्चाको आँखा डाक्टरबाट र रेटिना सम्बन्धी रेटिनाको डाक्टरबाट, मोतिया को बिना इन्जेक्सन तथा फेको कम्प्युटर प्रविधिबाट शल्यक्रिया तथा उपचार,
2: आँखा सम्बन्धी सम्पूर्ण जाँच एवं उपचार,
1: रेटिना सम्बन्धी जाँच एवं उपचार,
2: जलबिन्दु सम्बन्धी जाँच एवं उपचार,
1: सुगर र प्रेसरले आँखामा पार्ने अन्धोपन एवं असरको जाँच एवं उपचार,
2: आँखा छर्केको सिधा पार्ने सर्जरी,
1: आँखामा मासु पलाएको उपचार एवं सर्जरी,
2: लेजर सर्जरी सम्बन्धी सेवा,
1: बिना इन्जेक्सन मोतिया बिन्दुको सर्जरी,
2: बच्चादेखि वृद्धमा आँखाबाट आँसु तथा पिप आइरहेको उपचार तथा सर्जरी,
1: 18 वर्ष माथिका व्यक्तिहरूका लागि ल्यासिक एवं स्माइल सर्जरी गर्न मिल्ने वा नमिल्नेको जाँच एवं उपचार,
2: 70 वर्ष भन्दा माथिका बिरामीहरूको लागि विशेष छुटमा उपचार,
1: प्रत्येक शुक्रबार निशुल्क जाँच तथा उपचार।
2: पुनश्च सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूलाई स्वास्थ्य उपचार सेवाका साथै रु 40 मा ओपीडी सेवा,
3: साथै यही श्रावण 1 गतेबाट नेपाल सरकारको स्वास्थ्य कार्यक्रम दृष्टि आँखा अस्पताल नयाँ बजार पोखरामा लागू भएकोले आँखा जाँच गराई स्वास्थ्य लाभ लिन हुन अनुरोध गर्दछौ।
1: विस्तृत जानकारीका लागि दृष्टि आँखा अस्पताल प्राली, पोखरा 9 नयाँ बजार, फोन 061-590-217-590-219।
2: स्वस्थ आँखा, स्वच्छ दृष्टि।
4: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरल पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
5: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाथन, डाक्टर वन्दना श्रेष्ठ,
6: हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
5: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
6: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
5: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
6: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
5: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
4: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल,
7: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्रोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलोसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
5: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलआई फाइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।

0: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् ल्वाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।
1: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै ₹2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।

लौ परमेश्वरी यो गैरी खेतका सिने भूमि नागनगिनी देवी देवता सबैले काइला लागेको खेतको रक्षा गरिदेऊ। होलो पहिरो नलागोस्, जीव जन्तुहरू केही नलागुन्, अन्नमा लक्ष्मीको बास होस्, रक्षा गराई।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास आदिवासी जनजातिहरूको आर्थिक सामाजिक सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
2: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ।
1: नेपाल आदिवासी जनजाति महासंघ

0: अनि मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
1: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउन।
0: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
1: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जराईबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
2: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0185685536, मोबाइल 9857005636।

0: खेलिन्छ नि हाम्रो आफ्नै पोट पनि
1: कति साह्रै गाली गरेको
0: किन गराउँछ नि बुढा
1: फरिया चाहिँ मैले किनिदिएको लाएर आएँ मरिले
0: होइन मैले किनिदिएको
1: कहाँ हुन्छ मैले किनिदिएको
2: के पनि होइन जानेर हिँड्न

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: यति बेला पूर्वाह्नको 11 बजेको छ।
2: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
3: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

हेलो आई नमस्ते गुड मर्निंग सबैजनालाई हार्दिक स्वागत छ कार्यक्रम पोखरा कलिङको आजको यो अर्को नयाँ श्रृंखलामा शान्ति र विकासको लागि संचार रेडियो अनुपूर्ण 93.4 मेगाहर्ज सँगसँगै उपस्थित भइसकेको छु। मेरो नाम सबिन हो र तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 मेगाहर्ज सँगसँगै हाम्रो अनलाइन माध्यम www.onlineannapurna.com हाम्रो पात्रोको एप्स नेपाली पात्रोको एप्स सँगसँगै हाम्रो अफिसियल फेसबुक पेज रेडियो अनुपूर्ण 93.4 मेगाहर्ज पोखरा र रातोपाती .com मार्फत एकैसाथ सुनिरहनु भएको छ। नेपाली मनहरू तपाईँ जहाँ जहाँ हुनुहुन्छ त्यहाँ हामीलाई इन्टरनेटको माध्यम मार्फत सुन्न सक्नुहुनेछ। ओके, उनीहरूबाट सबिन तपाईँको साथमै छु। करिब करिब 12 बजेसम्म म तपाईँको साथमै रहनेछु। आज मिति 2083 साल असार महिनाको 15 गते सोमबार हो। जुन 29 तारीक 2026 रहेको छ। 2026 जुन 29 तारीक अन्तर्गत कार्यक्रम पोखरा कलिनको यो सोमबारको बसाई अन्तर्गत रहेर यहाँहरू समक्ष म कुराकानी गर्ने क्रममै छु। करिब करिब 12 बजेसम्म म तपाईँको साथमै रहन्छु। कार्यक्रममा हामी आज उखान टुक्काको आधा भाग सोध्नेछौ, आधा भाग म आफै भनिहाल्छु, त्यस पछाडि कुराकानी त भइ नै हाल्छ। यहाँहरू सुनेर र सहभागिता जनाएर साथ दिनुहोला करिब करिब 12 बजेसम्म। र कार्यक्रममा गीत पनि बज्छन्। आज असारे भाकाहरू बजाउने प्रयास गर्नेछु मैले, असारे गीतहरू बज्नेछन् र सँगसँगै कुराकानी पनि हुन्छ। अब आज असारको 15 गते राष्ट्रिय धान दिवस हो। आज दही चिउरा खाएर मनाइँदैछ। प्रत्येक वर्ष असार 15 गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाउँदै आएको छ। कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन्। यति बेला दही

एकताले शरीरलाई शीतलता र शक्ति सञ्चय हुने विश्वास गरिन्छ। यो सामान्य जानकारी मैले जोड्ने, अहिले थप जानकारी जोड्ने नै छु। र तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम पोखरा गलिन। यहाँहरू सबैजना आफ्नो आफ्नो काममा व्यस्त हुनुहुन्छ होला। आजबाट सरकारी कार्यालयहरू खुल्ला भएका छन्। बिहान 9 बजेबाट नै सरकारी कार्यालय खुल्छन्। अहिले त 2 घण्टा भइसक्यो, होइन? अब धेरै कामहरू सकिसकेका छन्। र तपाईँ पनि कतै निस्कँदै हुनुहुन्छ केही कामको लागि भने ढुक्क भएर जानुहोस्। बेलुका 5 बजेसम्म सरकारी कार्यालयमा काम हुन्छ। र सँगसँगै अब हामीलाई घरमै बसेर सुन्दै हुनुहुन्छ अथवा कादै पसलतिर, होइन, अथवा कोही काम गर्दै हुनुहुन्छ होला पसलमा आएर, कोही अब गाडी चलाउँदै हुनुहुन्छ होला, होइन, सुनिरहनु भएको छ। आफ्नो आफ्नो कामतिर आफ्नो आफ्नो गन्तव्यतर्फ अगाडि बढाउँदै हुनुहुन्छ। यहाँहरूको सबैजनाको दिन शुभ रहोस् यो कामना मैले गरेँ। अझ शुभ तरिकाले लाभ होस् भन्छु कि, लाभ पनि शुभ लाभ हुनुपर्छ कि, होइन, त्यो अरू तरिकाको लाभ भएर भएन, शुभ तरिकाको लाभ भयो भने सबै कुरा राम्रो हुन्छ। र अर्को कुरा के छ भन्दाखेरि, अब यहाँहरूले कार्यक्रममा सहभागिता जनाइसके पश्चात कुराकानी त भइ नै रहन्छ। र पोखरा आसपासको जानकारी मैले दिएँ। पोखरा आसपासमा त्यस्तै छ। अब असारको 15 भएर पनि होला, होइन, पानी झमझम पर्नुपर्ने हो, तर त्यति साह्रो पानी परेको अवस्था चाहिँ छैन। अब बिस्तारै मनसुन देशैभर फैलिँदैछ र केही ठाउँमा भने गैराती अत्याधिक मात्रामा पानी पर्यो। यहाँलाई मैले थोरै जोड्छु। आजदेखि पर्सिसम्म देशका धेरै ठाउँमा बाढ़ीको जोखिम छ। मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसारको कुरा हो यो। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका 35 जिल्लाका ससाना नदी र खोलाहरूमा पानीको बहाव उल्लेख्य मात्रामा बढ़ने सम्भावना छ। यो ख्याल गर्नुहोला। इलाम, झापा, पाँचथर, ताप्लेजुङ, संखुवासभा, दोलखा, काठमाडौँ, भक्तपुर, ललितपुर, गोर्खा, लमजुङ, चितवन, कास्की, पाल्पा, स्याङ्जा, नवलपरासी, रूपन्देही लगायतका जिल्लाहरूमा पानीको बहाव उल्लेख्य बढ़ने भन्ने अनुमान गरिएको छ। साथै मध्य प्रदेश र बागमती प्रदेशका केही ठाउँमा पनि सतर्कता अपनाउन आग्रह गरिएको छ। ल, अब तपाईँ यसो कतै केही कतै गर्न निस्कँदै हुनुहुन्छ, नदी किनारतिर यसो माछा मार्न, होइन, खोल्सा खाल्सीतिर आवाज जावत गर्दै हुनुहुन्छ भने ती ठाउँहरूमा सतर्कता अप्नाउनुहोला, किनकि जसले गर्दाखेरि अब अलिक समस्या हुन सक्छ, होइन, बाढ़ीको समस्या हुनसक्छ। अब माथितिर ठूलो पानी परेर बाढ़ी आयो भने तलतिर थाहा हुँदैन नि त, घाम लागिरहेको हुन्छ अथवा पानी नै नपरेको पनि हुनसक्छ। त्यही भएर यस्तो बेलामा सकभर हामी खोल्सा खाल्सीतिर, होइन, अब खोलाको छेउछाउतिर, नदीको किनारतिर माछा मार्ने यसो हिँड्ने काम चाहिँ नगरौं, यो यहाँलाई मेरो आग्रह रह्यो। र अर्को कुरा के छ त भन्दाखेरि, अब हिजो मात्रै पोखरा 30 को जुन खोलाको छेउमा बेगनास नेर खोलाको छेउमा हिजो रोपाई महोत्सव थियो, जुन पोखरा पर्यटन परिषदको आयोजनामा। त्यहाँ हजारौं मानिसहरूको सहभागिता पनि थियो र धेरै विदेशी लगायत स्वदेशी पर्यटकहरू हिलो माछा पाछ्याप गर्दै हिलो खेलेको अवस्था हामीले देख्न पायौं। र म आफू स्वयं पनि त्यहाँ पुगेर पक्कै पनि हिलो नखेले पनि यसो, होइन, हेर्ने काम चाहिँ भयो। र आज पनि छ, यता हेम्जातिर छ आज चाहिँ, हेम्जाको यो माइको थान भन्छ, यो मिलनचोक भन्दा थोरै तरपट्टि, त्यहाँनिर आज देवस्थान युवा क्लबको आयोजनामा हिले महोत्सव, हेम्जा हिले, छैटौं हेम्जा हिले महोत्सव भनेर त्यहाँ जारी छ। अब हिजो छुट्नुभएकाहरू आज त्यतातिर पनि जान सक्नुहुन्छ, होइन, हिजो अलिक टाढा भयो, आज अलिक नजिक जाउँ त भन्ने लाग्छ भने सरर पोखरा बागलुङ राजमार्ग हुँदै एमडी हरिचोक एमडी निस्केर अलि माथि पुग्नुभयो भने त भेटाइहाल्नुहुन्छ, होइन, त्यहाँ चाहिँ तपाईँले हाइवेमै देखिहाल्नुहुन्छ, भित्र जाने गेटमा बनाइएको छ। त्यता पनि आज जाने मेरो योजना छ। अब कतिसम्म सक्सेस भइन्छ हेरौँ, हिलो नखेले पनि यसो हेर्न चाहिँ रहर लाग्छ, होइन, फोटोसोटो खिच्ने भिडियो बनाउने काम चाहिँ गर्नैपर्छ जस्तो लाग्छ। ओके, त्यही नै हो कुराहरू। अब दही चिउराको कुरा यहाँलाई मैले भनिहालेँ। दही चिउरा खानुहोस्, दही चिउरे चाहिँ नभन्नुहोस् भनिन्छ, होइन, दही चिउरे भनेको कस्तो हो र, होइन, कस्तो दही चिउरे रहेछ हुन्छ नि, होइन, दही चिउरा चाहिँ खानु पर्ने रहेछ, दही चिउरे चाहिँ बन्न नहुने रहेछ कि, है, ल, अब तिनै हुन् कुराहरू, होइन, ए मैले थोरै जोडेँ है त। अब तपाईँ कतै निस्कँदै हुनुहुन्छ भने राजमार्गको अवस्था के छ यसो बुझेर जानुभयो भने थाहा होला। मध्यपहाडी लोकमार्गको भोजपुर खण्ड अवरुद्ध रहेछ, त्यो एकतर्फी रूपमा।
र मेची राजमार्ग पूर्ण रूपमा अवरूद्ध छ, हैन बीपी राजमार्ग पनि सवारी साधन पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन, त्यहाँ रोक लगाइएको छ र यो चाहिँ अर्को मकवानपुरको एउटा सड़क खण्ड पनि अवरूद्ध रहेछ र अरू यता खासै पृथ्वी राजमार्ग पोखरादेखि काठमाडौँ जाने निर्बाध रूपमै सञ्चालनमा छ। मुगलिन पोखराको अब यता भइ नै हाल्यो, पृथ्वी राजमार्ग नै परिहाल्यो र मुगलिन नारायणगढ़ सड़क खण्ड पनि पूर्ण रूपमा सञ्चालनमै छ। सिद्धार्थ राजमार्ग पोखरादेखि स्याङ्जा हुँदै बुटोबल जाने यो राजमार्ग पनि एकदमै पूर्ण रूपमा सञ्चालनमा छ। भूपी शेरचन राजमार्ग भने चिनिन्थ्यो, अहिले पोखरा बागलुङ राजमार्ग अन्तर्गत मध्य पहाड़ी लोकमार्ग भने चिनिन्छ। पोखरा बागलुङ राजमार्ग यो पनि पूर्ण रूपमा सञ्चालनमा छ, ढुक्कसाथ जान सक्नुहुन्छ। त्यस्तै बेनी जोमसुम सड़क खण्ड पनि पूर्ण रूपमा सञ्चालनमै छ, ढुक्कको साथ तपाईँ यात्रा गर्न सक्नुहुनेछ। अब यता माधीतिर कता कता अवरूद्ध छ भन्ने कुरा सुनिरहेको थिएँ मैले, सिटलेसतिरका केही बाटाहरू, त्यो थप अपडेट केही आएको खण्डमा मैले जोड्ने नै छु। होइन अरू कुरा यिनै हुन् होइन। अब एउटा गीततर्फ लागौं होला, असारे भाका सुनौ, त्यस पछाडि अनि गफगाफसँगै आज रमाइलो गर्नुपर्छ। अब असारे भाका यसो गुनगुनाइदिए अझ राम्रो होइन त। ल ठिक छ, एकैछिन सुनौ, त्यस पछाडि म उपस्थित हुन्छु, सुन्दै गर्नुहोला।

0: खेलिन्छ नि हाम्रो आफ्नै पोट पनि
1: कति साह्रै गाली गरेको
0: किन गराउँछ नि बुढा
1: हरिया चाहिँ मैले किनिदिएको लाएर हेर्छु मरिले
0: होइन मैले किनिदिएको
1: कहाँ हुन्छ मैले किनिदिएको
2: मुर्दारहरू जहिले नै जिस्किराख्छ मलाई के हो के हो जानेर हिँड्न

0: अघि यो असारे भाका सँगसँगै यहाँलाई फेरि पनि स्वागत छ कार्यक्रम पोखरा कलिनमा। यहाँहरू सुन्दै हुनुहुन्छ कार्यक्रम पोखरा कलिन। पोखरा कलिनको आजको यो बसाई भनेको स्पेशल्ली सोमबारको बसाई अन्तर्गत छौं र कुराकानीको लागि तपाईँ स्टुडियोको टेलिफोन नम्बर 01 5340 0 40 मार्फत आउन सक्नुहुनेछ। हामी कार्यक्रम पोखरा कलिनमा आज स्पेशल्ली यो धान दिवस होइन असार 15 दही चिउरा खाने यो दिनमा छौं र असार 15लाई नेपाली समाजमा दही चिउरा खाने पर्वको रूपमा पनि लिइन्छ। खेतीपाती बाहेक अन्य पेसा व्यवसायमा लागेका नेपाली पनि आज दही चिउरा खाई असार 15 मनाउँछन्। हाम्रो संस्कृतिमा दहीको स्थान महत्वपूर्ण छ। शुभ कार्यका लागि घर बाहिर निस्कने, विदेश जाने आदि महत्वपूर्ण काम गर्नु अघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा पनि छ। यस्ता शुभ काममा निस्किनु अघि सगुनको रूपमा पनि दही खुवाएर विदा गरिन्छ। निस्कने बेलामा दही खाएर हिँडे साइत पर्ने जनविश्वास रहिआएको छ। दही वैज्ञानिक दृष्टिले पनि एकदमै स्वस्थवर्धक मानिन्छ। गुरू गोरखनाथले नेपालको एकीकरणकर्ता पृथ्वीनारायण शाहलाई दही खाना दिएर परिक्रमा पराक्रमी हुने भविष्यवाणी गरेका थिए। आयुर्वेदमा भोजनको अन्त्यमा दही मथेर बनाएको मही पिएमा औषधि उपचारका लागि पनि स्वास्थ्य कर्मी कहाँ जानु नपर्ने बताइएको छ। यो दहीको एकदमै किम्बदन्ती गजब छ कि होइन, हामी शुभ साइत गर्ने बेलामा पनि दहीको यो विशेष होइन परिकारहरू दही खाएर शुभ साइत गर्यो भने राम्रो हुन्छ भनेर भन्ने चलन पनि छ। अर्को कुरा धान दिवसलाई जोड्दाखेरि 2061 साल मंगिर 29 गते मन्त्रीस्तरीय निर्णय गरी 2062 साल असार 15 गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो। कृषि प्रधान देश भएकाले पनि नेपालका अधिकांश मानिसको पेसा खेतीपाती नै छ। किसान वर्षभरिका लागि छाक जुटाउने यो महिनामा व्यस्त हुने गर्छन् र असारको दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपु छुपु हिलोमा धान रोप्ने गरिन्छ। छुपुमा छुपु हिलोमा धान रोपेर छोडौंला बनाई कुलो लगाई पानी आएर गढ़ौंला जस्ता लोक लयका गीत गाएर खेतमै रमाइलो पनि गर्ने गरिन्छ। मध्य गर्मीको यो समयमा युवा लाठे र युवा रोपाहारले खेतका गराको हिलो छापाछाप गरेर मनोरञ्जन समेत लिने गर्छन्। असारमा एकपटक हिलोमा पस्नै पर्ने मान्यता नेपाली समाजमा रहिआएको छ। यस वर्ष असारको मध्य भागमा आइपुग्दा पनि देशका धेरै ठाउँमा पर्याप्त मात्रामा वर्षा नहुँदा रोपाई हुन अझै पनि सकेको छैन र कतिपय अवस्थामा रासायनिक मलको पनि अभाव हुने गरेको किसानले गुनासो गर्दै आइरहेका छन्। स्टुडियोको टेलिफोन नम्बर 01 5340 0 40 यहाँहरूको लागि खुला नै छ। आउन सक्नुहुनेछ टेलिफोन लाइन मार्फत, हामी कुराकानी पनि गर्छौं। तपाईँका कमेन्टहरू पनि लिन्छु मैले। सामाजिक सञ्जाल फेसबुकमा हामी लाइभ छौं, लाइभ मार्फत पनि यहाँहरूले कार्यक्रम सुनिरहनु भएको छ होइन, र कमेन्ट पनि गर्न सक्नुहुनेछ र टेलिफोन नम्बर मार्फत पनि यहाँहरू आउन सक्नुहुन्छ। 11:21 गएको छ। हामीलाई कार्यक्रम सुनेर पोखरा 10 औद्योगिक क्षेत्रदेखि नियमित रूपमा कार्यक्रम सुन्नुहुन्छ शिव, र उहाँले कमेन्ट गर्नुभएको छ, आज असार 15 दही चिउरा खाने दिन, दही चिउरा खानुस् तर दही चिउरे चाहिँ नबन्नुहोस् है, यता पनि ठिक्क उता पनि ठिक्क पर्ने खालको चाहिँ काम गर्नुहुँदैन अरे कि है। शुभ प्रभात, नमस्कार दाई, म पनि सुन्दैछु है पोखरा कलिन, र तपाई सँगसँगै कार्यक्रम सुनिरहेको छु, र आजको मौसम शीतल शीतल छ है पोखरा 10 राष्ट्रिय धान दिवसको शुभकामना छ है भनेर हामीलाई कार्यक्रम सुनेर कमेन्ट गर्नुभएको छ। शिवकुमार विश्वकर्मा हुनुहुन्छ पोखरा 10 औद्योगिक क्षेत्रदेखि, र आज मिलन लामाको गीत सुनम न छुपुमा छुपु भन्नुभएको छ, हुन्छ हामी अन्त्य अन्त्यसम्म भए पनि सुन्नेछौं। गोफाडी केटीले यहाँ कमेन्ट गर्नुभएको छ, असार 15 धेरै धेरै शुभकामना छ है सबैलाई भन्नुभएको छ। सौरभ केसीले पनि हामीलाई यति बेला सुन्नुभएको छ, उहाँले भारतको गुजरातदेखि हामीलाई सुनिरहेको छु भनेर जानकारी दिनुभएको छ। तपाईँसँग कुराकानी गर्नको लागि स्टुडियो टेलिफोन नम्बर 01 5340 0 40 मार्फत हामी जुटिरहेका छौं। यहाँहरू कार्यक्रम सुनिरहनु भएको छ भने फोन गर्न सक्नुहुनेछ, टेलिफोन लाइन खुला नै छ, कुराकानी गर्न हामी सक्छौ। र हिजो अस्तिका दिनहरूमा पनि केही हदसम्म हामी हिजोको दिनमा पनि मैले यो विषय परिचर्चा गरेको थिएँ, जुन कुरा अब यो राष्ट्रिय धान दिवस होइन, अब यो केही श्रोताहरूसँग कुराकानी गर्ने क्रममा नै तपाईँ कति वर्ष भयो होइन हिलो नखेल्नु भएको, के छ अवस्था अहिले भन्ने कुराहरू यहाँले कार्यक्रम मार्फत पनि सुन्नुभएको थियो, र आज पनि त्यही विषयवस्तु सँगसँगै केही उखान टुक्काहरू सँगसँगै जोडिने प्रयास मेरो हो। तपाईँ सुन्दै गर्नुहोला र सहभागिता जनाउँदै गर्नुहोला। केही दिन म कमर्सियल ब्रेक राख्छु, ब्रेक पछाडि यहाँहरूसँग फेरि कुराकानीको लागि जुट्नेछु, सुन्दै गर्नुहोस्।
1: वरिष्ठ न्युरो फिजिसियन पोखरामा
2: काठमाडौँ वीर हस्पिटलका न्युरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्युरो फिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
0: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म।
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266 र 553-834।
3: होम केयर सेवा, होम केयर सेवा,
4: हेलो होम केयर, डाक्टर नर्स केयर गिभरको सेवा आयो घर घर।
3: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
4: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
3: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
4: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
3: सुत्केरी नवजात शिशुको हेरचाह,
4: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
3: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
4: डाक्टर ल्याब सेवा,
3: औषधि डेलिभरी सेवा,
4: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिमलेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 98-560-99-2।

0: मम्मी गर्मी भयो के चिसो पिउ न
1: पिउ न लाई चिसो उठाउ हर्ने
2: हर्ने गर्मीमा नयाँ ट्विस्ट
1: रिफ्रेशमेन्ट पा न्युट्रिसन मिक्स
2: चिसो हर्ने
3: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने
4: सावधान जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो
3: त्यसैले साधारण एमआरआई होइन थ्री टेस्टलाई एमआरआई गराऊ गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टका एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध
4: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ
3: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ साधारण एमआरआई होइन थ्री टी एमआरआई नै गराऊ समयमै सही पहिचान गराऊ स्वास्थ्य जोगाऊ पैसा बचाऊ थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा फोन 061-591-728 मोबाइल 9956-027-29

0: किचन अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचर को बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचर को बानी लाग्छ।
1: बिग सत्र भरोसा को यो यात्रा बिग मार्ट

0: Phone Point Sangha, Sadai Rewarded.
1: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24th years of academic excellence in management. Bachelor program. 4 years program of Bachelor in Business Administration. BBA. 4 years of IT program. Bachelor of Computer System and Information Technology, BCSIT. 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to learn, go forth to serve. Last date of form submission, 26 ASA 2083. Entrance exam, 29 ASA 2083. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
2: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यविधिमा 80,000 बढी बिरामीको मोतीबिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
1: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोतीबिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी, एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।

0: अघि कमर्सियल ब्रेक पछाडि यहाँलाई फेरि पनि स्वागत छ कार्यक्रम पोखरा कलिन सुनिरहनु भएको छ फ्रिक्वेन्सी मोडुलेसन यानि कि एफएम ब्यान्डको 93.4 मेगाहर्ज सँगसँगै हाम्रो अनलाइन माध्यम www.onlineanapurna.com हाम्रो पात्रो नेपाली पात्रो सँगसँगै हामीलाई हाम्रो अफिसियल फेसबुक पेज मार्फत पनि केही साथ सुनिरहनु भएको छ हामीलाई धीरबहादुर गुरुङले सुन्दैछु है म पनि खाना खाएर मुरी उब्जाउने के लेख्नुभयो माना खाएर मुरी उब्जाउने असार 15 गतिको शुभकामना दुःखको कुरा बाँदरले गर्दा भएको खेतबारी सबै बाँझो छ सबैको जय होस् भन्नुभएको छ धीरबहादुर गुरुङले हामीलाई मध्यम पथ लामाचौरबाट सुनिरहनु भएको जानकारी दिनुभएको छ थ्याङ्क यू सो मच धीरबहादुर हामीलाई नियमित रूपमा सुन्नुहुन्छ खुशी लाग्छ 061-543-0040 आज निल भएको अवस्था छ है गणेश गुरुङ आउनुहुन्थ्यो होइन जमुनादी आउनुहुन्थ्यो कहाँ जानुभयो उहाँहरू आउनु भएको छैन ठिक छ व्यस्तता होला होइन अब आज असार 15 अब कतै निस्किनु पो भयो कि त्यो पनि भन्नु पर्यो 061-543-0040 भनिरहेको छु मैले 11:34 जाँदाखेरि पनि अहिलेसम्म हामी श्रोता सहभागिता पाउन सकिरहेको अवस्था छैन यो प्रसङ्ग सँगसँगै हामी छौँ र तपाईँ 061-543-0040 मार्फत आउनुहोला टेलिफोन लाइन त एकदमै ठिकठाक छ कुराकानी गर्नको लागि फेरि हामी रहन सक्छौ हामीलाई यति बेला क्रममा फ्रिडम ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडबाट सर नमस्कार सुन्दैछु भन्नुभएको छ विनोद सरले होला सायद विनोद सर थ्याङ्क यू सो मच विनोद पहाडी सरले हामीलाई फ्रिडम ट्रेनिङ सेन्टरबाट सुनिरहनु भएको छ पक्कै पनि उहाँको नै हो यो संस्था र एकदम गजब छ होइन यो उद्घोषण तथा भाषण कलाको लागि पोखरामै एकमात्र भरपर्दो ठाउँ भनेकै फ्रिडम ट्रेनिङ सेन्टर हो उहाँलाई धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु नियमित रूपमा हाम्रो कार्यक्रम सुन्नुहुन्छ विनोद सर थ्याङ्क यू सो मच है र अहिलेको लागि भने हामी कुराकानीको क्रममै छौँ 061-543-0040 मार्फत तपाईँ आउन सक्नुहुनेछ स्टुडियोको टेलिफोन नम्बर मार्फत हामी कुराकानीको लागि जुट्नेछौँ र केही असारे गीतहरू पनि बज्छन् आजको यो दिनमा किनकि असार 15 भन्दा बित्तिकै हामी राष्ट्रिय धान दिवस दही चिउरा खाने हिलोमा खेल्ने भन्ने दिनको रूपमा पनि हामी यसलाई बुझ्दै आइरहेका छौँ तर पछिल्लो समय अब कस्तो छ भन्दाखेरि खेतीयोग्य जमिन गाउँघरतिर होइन गाउँतिर प्रायःजसो बाँझो नै छ होइन जुन हिसाबले पहिला त्यो गाउँघरतिरका फाँटहरू एकदमै भरिभरा हुन्थे यति बेला होइन रोपाई गर्नको लागि त छाड मछाड हुन्थ्यो भने अहिले ती फाँटहरू प्रायःजसो हामी बाँझै भेट्छौँ कि किनकि यो भनेको बढ्दो गाउँ छोडेर सहरतिर पलायन हुने कारणले गर्दाखेरि पनि हो र अर्को कुरा के छ भन्दाखेरि स्पेसल्ली भन्नुपर्दाखेरि वैदेशिक यात्रामा युवाहरू धेरै निस्कनु भएको छ त्यसले गर्दाखेरि पनि हो र अहिलेको लागि एकजना श्रोता साथी हुनुहुन्छ टेलिफोन लाइन मार्फत उहाँलाई स्वागत गरिहालौ नमस्ते नमस्ते नमस्ते ज्ञानमाया दिदी आरामै हुनुहुन्छ अनि के छ हालखबर सुनाउनुहोस् खाना खानुभयो दही चिउरा खाने होइन त आज ए खाइसक्नुभयो लौन नि दिउँसो खानुपर्ने बिहानै खाइदिनु भयो ए खाना त खानुभयो अलिअलि खानुभएको चाख्नुभएको मात्रै ल ठिक छ अनि अब हिजो जानुभयो त उता अनि खोलाको छेउतिर ल म त नजाने कुरै भएन नि अनि ए है यो त सम्पर्क गर्नुपर्ने मैले त भुलेछु होइन अब
1: अलिक
0: हजुर होइन गएको हो नगयो भए त नगएकै भन्दा पनि यस्तै हो अब
1: कसरी भुल्नुभयो त लेखनाथ
0: लेखनाथ यस्तो भयो क्या सिधै पोखरा एयरपोर्टबाट प्लेन चले सिधै प्लेन चल्यो क्या त्यही भएर सिधै उहाँ बेगनास्थल लिएर रोकियो अनि कसरी बिचमा झर्ने ठाउँै भएन अनि ए अब आज दही चिउरा खान आउनु पर्ला नि त अनि कति छ एक त एक बाटा बनाउनु होला नि त टक्क
1: बनाए
0: बनाएर फुल्छ ए फुलेकै खाने हो नि चिउरा त
1: मिठो
0: हो र
1: कस्तो नमिठो हुन्छ
0: ल चिउरा एकदम फुलेकै मिठो भन्छ नि त अनि हो ल ठिक छ अनि त्यतातिर रोपाई सुरु भएको छ तपाईँको घर छेउछाउतिर कि घरै घर छन्
1: घरै घर नै छन् रोपाई नि सुरु भयो रोपिसकेछन् पहिले रोप्दैछन्
0: ए रोप्दैछन् कतिले कतिले रोप्नेवाला छन् होइन अलिअलि भएको यसो गरा त बाँकी होला कि नभए धेरै त अब घरै बनिसके होइन पहिला तपाईँले देख्दाखेरि त केही पनि थिएन होला है
1: केही पनि थिएन मैले बाख्रा चरा दिने ठाउँ गाई भैँसी चरा दिने ठाउँ फाँट
0: अहिले अब हेर्नु त है
1: बाटै बाटो घरै घर
0: अहिले त अब यता गयो नि घरै ठोक्किने उता गयो नि घरै ठोक्किने क्यार्ने हो यस्तो ए उहाँ आउनु भएको छैन अब आउनु होला ल दिदी कति नम्बर रोज्नुहुन्छ ए आज त अनि उखान टुक्का आधा भाग म आफै भन्छु आधा भाग तपाईँ भन्नु होला एउटा नम्बर रोज्नुहोस् त ल कति नि गएन तपाईँ एक
1: नम्बर
0: ल एक नम्बरमा रहेको प्रश्न यो आधा भाग तपाईँको लागि है त किन रोइस मङ्गले डडडन किन रोइस मङ्गले आफ्नै ढङ्गले होइन ल दिदी एकदम खुसी लाग्यो सम्झिनु भयो फेरि फेरि पनि सम्झिँदै गर्नु होला अहिलेको लागि शुभकामना दही चिउरा खाने दिनको भन्दै छुटौँ है त हस् नमस्ते उहाँ हुनुहुन्थ्यो ज्ञानमय कुमार हामीलाई लेखनाथको रिठे पानीबाट फोन गर्नुभएको थियो पालो तपाईँसँग कुराकानी गर्ने हो 061-543-0040 यहाँको लागि खुला छ अब अहिले भने कस्तो छ भन्दाखेरि मानिसहरूले खेतमा घर बनाए अब छतमा तरकारी फलाउँदैछन् यही नै हो परम्परा जमना फेरियो साइली भनेको यही नै हो कि होइन जमना फेरिएको छ हिजो यो खेत फाँटहरू पोखरा आसपासमा पनि धेरै फाँटहरू थिए अब अहिले ती फाँटहरूमा घर बनेका छन् बिल्डिङ ठडिएका छन् होइन अब त्यही हो परिस्थिति भनेको यही नै हो फरक हुँदै जान्छ ओके सुन्दै हुनुहुन्छ हामीलाई 061-543-0040 मार्फत आउनुहोला कुराकानी गर्नको लागि रमाइलो गफगाफ गर्छौं कार्यक्रममा हामी यहाँहरूसँग कुराकानी गर्ने क्रममै छौं र आज यो विशेष दिन असार पन्ध्र दही चिउरा खाएर मनाइँदैछ दही चिउरा खानुहोस् तर दही चिउरे चाहिँ नभन्नुहोस् भन्ने पनि प्रचलन रहि आएको छ ओके के छ त अरू अब हालखबर 11:40 जाँदा समेत हामी एकजना श्रोता साथीसँग कुराकानी गरिसकेका छौँ बाँकी श्रोता साथीहरूसँग कुराकानी गर्ने क्रममै छु म यहाँहरूसँग कुराकानी गर्ने क्रममा 061-543-0040 खुला छ केबाट आउने भन्ने हुनसक्छ नि त कतिलाई पहिलोपटक सुन्दै हुनुहुन्छ भने टेलिफोन नम्बर कति होला के होला भन्ने लाग्छ त्यस्तो होइन एकदम ढुक्कको साथ आउन सक्नुहुन्छ 061-543-0040 मार्फत भनेर भन्न सक्छु म कमर्सियल ब्रेक राख्छु होला एकैछिन ब्रेक पछाडि आउँछु
2: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ घुम्न जान बचत गर्नुहुन्छ अब भविष्यका लागि पनि सोच्ने कि
3: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस् अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी पैसा बढ्ने स्मार्ट तरिका एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गर्न मात्र लगानी गर्नुहोला
4: एडमिसन ओपन इन इन्जिनियरिङ एन्ड आर्किटेक्चर Pokhara Engineering College stands as one of Nepal's leading engineering institutions. Announces admission open for the academic session 2026 for its morning programs in BE Civil, BE Computer, BE IT and Bachelor of Architecture. Eligibility 10 plus 2 science, diploma in engineering or equivalent with at least C grade in 8 subjects. Interested students are encouraged to apply for making their dreams come true. For online application, log in apply.pec.edu.np. For more detail, Pokhara Engineering College Spec, Firke, Pokhara Etkaski. Phone number 061-581-209. Committed to excellence in technical education.
5: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँ का वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचोक। सम्पर्क 98434329239, 98028-59321, 061-581-871।
6: डिजिटल ठगीबाट बचौं।
7: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको KYC विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
6: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
7: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट बैंकको पहल।
8: गर्मी होइन, रिफ्रेसमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम।
9: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।
10: ए साथी हो, प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
11: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा।
10: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु।
11: शशिधर, अनि तिमी नि?
12: म त बीबीए फाइनेन्स पढ्ने भनेको, कहाँ पढ्ने होला?
11: त्यो पनि एनटीएचएमसीमा छ नि।
10: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम, बीबीए, बीबीए फाइनेन्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
11: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा, फोन 061-50-50-78, 51-33 र 576-458।

0: बीमा को लाभ दी आफ्नो कमाई को लाभ लिने मौका आज बनाऊ सानीमा रिलायंस लाइफ इंसुरेंस को बीमा अभिकर्ता सानीमा रिलायंस लाइफ इंसुरेंस खुले जीव
1: हजुर सुन्नुहोस् त खुसीको खबर ल्याएका छौ अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि
2: मस्तिष्क मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन अनुभवी हात अनुभवी डाक्टर यही छन् नि
1: 28 वर्षदेखिको अनुभव न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको थप जानकारीका लागि 061-588-595-576-044
3: गण्डकी मेडिकल कलेज पोखरा तपाईको स्वास्थ्य हाम्रो भरोसा
4: ए नानी आइपुग्यो आज त पहिलो जागिरको पहिलो महिनाको तलब खाएर आएकी होली नि मेरी छोरी
5: तलब खाएर होइन बाबा तलबले भविष्यलाई ढुक्क पारेर आएकी छु नि हो बाबा पहिलो महिनाको तलब पाउना साथ मैले आफ्नो जीवनलाई सुरक्षित बनाएकी छु सिटिजन लाइफमा त कस्ता राम्रा राम्रा योजना रहेछन् नि भाइको लागि बाल भविष्य योजना तपाईँ र आमाको रिटायरमेन्ट समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना अनि मेरो भविष्यको लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ तर पहिलो तलबले सबैको लागि एकैचोटि गर्न सम्भव नै भएन त्यसैले अहिलेलाई आफ्नै जीवन सुरक्षित गरेर सुरु गरे
4: ठिक गर्यो छोरी आफैबाट सुरुवात गर्नुपर्छ हाम्रो पालामा त यस्तो सचेतना नै थिएन तर तिमीहरूको पुस्ताले त समय अनुसार स्मार्ट डिसिजनका साथ भविष्य सुनिश्चित गरी अघि बढ्न थालेछ
5: बाबाको अनुभव र मेरो सचेतना मिलेर हाम्रो परिवार अझै सुरक्षित हुन्छ नि हैन र बाबा सिटिजन लाइफ इन्सुरेन्स जहाँ भरोसा र भविष्य सँगसँगै हिँड्छ थप जानकारीका लागि हाम्रा बिमा अभिकर्ता नजिकैको शाखा कार्यालय वा फोन 01-5970-217 सम्पर्क राख्नुहोला
6: फिस्टल आइबेर केन्द्रमा जाऊ अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ
7: यो कसरी सम्भव छ र कत्ता कत्ता धाइसके कति खर्च भइसक्यो केही भएन
6: किन आत्तिनु पर्यो फिस्टल हस्पिटलमा खुलेको फिस्टल आइबेर केन्द्रबाट समस्या चट हुन्छ गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु
7: साँच्चै हो र
6: ए बाबा हो उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या नेपाल मेडिकल कलेजबाट एमबीबीएस फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ
7: हो त
6: हत्तेरी हो नि बरु आजै गइहालौ पिस्टल आयुर्वेद केन्द्र पिस्टल हस्पिटल तेस्रो तल्ला गैरापाटन 4 पोखरा फोन 061-450-424-9894-46-525
8: ओहो नाचर बे कति छाप डिजाइन बे मारेगा ना खिना नि खनी तोला
9: खनै बिवा नाचर बे रूपा कोट ज्योति सुन चाँदी दुकान महेन्द्र फुलारी तोला
8: ए नै स्याबा मार दोकान पो मोना नै पेसोलाई नि चार बा चुरा रैया औठी हमेला झोका टस सिक्री हार तान चनै तो हो नि जग्गा मात्र आङी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई बिसानारी बेल्ले छ्याबा पोपिम ओछे
9: हजुर किमे झोको लाइनी छाबा छाबा छाबा मारे डिजाइन गहना सैदी मिशा वा चुबल तुई दिशा रूपाकोट ज्योति सुन चाँदी दुकान पोखरा महेन्द्र पुलारी खोऊ जु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखी चोकै यावै क्यार मोहै
8: जग्गा मात्र आङी रूपाकोट ज्योति सुन चाँदी दोकाने घी शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
9: तमुताई रवा ता क्रिबा जाल जाति क्रिबा छतैरा नत खैमा बिलन चन्नै यामो
8: तोई निल तुई दिशा रूपाकोट ज्योति सुन चाँदी दोकान महेन्द्र पुल पोखरा सम्पर्क 061-585-815 98-560-35-815 प्रोप्राइटर दशरथ सुनार
9: छतैरा त तान नि भिम्द
10: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाकोट

0: Hello, Pokhara calling.
1: ओके कार्यक्रम पोखरा कलिङ यहाँले सुनिरहनु भएको छ एफएम ब्यान्डको 93.4 मेगा सँगसँगै हामी हाम्रो अनलाइन माध्यम मार्फत एकै साथ लाइभमा छौं र आजको लागि कार्यक्रमबाट अब छुट्नुपर्ने बेला भइसकेको छ। एउटा असारे गीत यहाँहरूको लागि छोड्दै कार्यक्रमबाट छुट्नुपर्ने बेला छ। धेरैजना साथीहरूले सम्झिनुभयो, एकदम खुशी लाग्यो। तपाईँ सबैजनालाई धीरबहादुर त्यस्तै शिव होइन सौरभ लगायत हामीलाई फोन गर्नुहुने ज्ञानमाया लगायत सबैलाई थ्याङ्क यू सो मच। यहाँहरूसँग कुराकानी गर्ने क्रमको सिलसिला भोलि पनि जारी रहनेछ। आज असार 15 दही चिउरा खाएर धान दिवस मनाउने दिन, दही चिउरा चाहिँ खानुहोस्, दही चिउरी चाहिँ नभन्नुहोस्, यो मेरो आग्रह रहेको छ। फेरि पनि यो हामी नेपाली कृषि प्रधान देशमा छौं, पक्कै पनि सबैजनालाई शुभकामना व्यक्त गर्दै अन्तिममा यो रिमझिम पानी पर्यो वर्षा असारे रोपाई भन्ने गीत हो। तर खासमा यहाँ मिलन लामाको गीत भन्नुभएको रहेछ होइन, यो गीत म एकचोटि सर्च गर्छु। अन्तिम अन्तिममा यहाँ भेटियो भने भेटिहाल्यो होइन, कोही अवस्थामा भेटि पनि भइहाल्छ, कोही अवस्थामा फेरि नभेटिने पनि सम्भावना हुन्छ। एकचोटि म यो गीतलाई सर्च गरेर हेर्छु, भेटियो भने हाम्रो शिवले रोज्नु भएको थियो यो गीत। म अन्तिम अन्तिममा छोड्दै आजको लागि कार्यक्रमबाट छुट्नुपर्ने हुन्छ। ओके ठ्याक्कै भेटिएन है, ल शिव यही गीत सुनौ, त्यस पछाडि हामी अर्को दिनमा फेरि भेट हुने नै छ भन्दै सबिनहरूको श्रृङ्खला समग्र लागि छुट्टिन्छु। यहाँको दिन शुभ रहोस्, जय होस्।

0: मिठो सुगन्ध। आज कुन अगरबत्तीले पूजा गर्यो बुहारी?
1: यो मंगलदीप अगरबत्ती हो आमा। यो अगरबत्तीले पूजा गर्दा मनै आनन्दित हुन्छ। यसमा धेरै काँटी पनि छ र यसको सुगन्धले हाम्रो घरलाई मन्दिर जस्तै पवित्र बनाउँछ।
2: गुणस्तरीय उत्पादन र शुद्धताको प्रतीक मंगलदीप अगरबत्ती, सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
3: सुवर्ण अवसर
4: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
3: उपचार हुने रोगहरू
4: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
3: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
4: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
3: अपरेसन पश्चात दुखाइ कम हुने,
4: उपचार गरेपछि छिटो निको हुने,
3: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
4: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
5: फोन 061 590 162 590 163।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: मम्मी गर्मी भयो के चिसो पिउन पिउनलाई चिसो उठाउ हटे
3: अरे गर्मी मनाया
2: रिफ्रेशमेन्ट बा न्यूट्रिशन मिक्स
3: चिसो हटे

0: एघार
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको
2: टाइम चेक।
3: यति बेला मध्याह्नको 12 बजेको छ।
4: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
5: किन्नुहोस् अब ढुक्कले सुनका गहना गए अब रसायन केडियम राख्ने समय।
6: 93.4 वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
7: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
8: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म।
7: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा फोन 061 587 2 66 र 553 8 34।

0: रामुदाई परिवारै लिएर हिँड्नु भएको छ त, टाढै हो कि क्या हो?
1: यसो बसी बियालो पनि हुन्छ, डीएस मर्दी हिमाल रेनबो ट्राउट तिर माछा लिन जान लागेको।
0: ए हो र दाई, अनि देवान सिंह मर्दी हिमाल रेनबो ट्राउट कहाँनिर छ र?
2: ल तिमीलाई थाहा छैन र, ल सुन उसो भए, माछा पुछे गाउँपालिका वडा नम्बर 9 अजी प्राउमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै
1: रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि।
2: झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि। तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ। तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ।
0: लौ न दाजु, कति राम्रो सेवा रहेछ, म पनि बुढालाई लिएर आइहाल्छु है।
3: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ।
0: सम्पर्क मोबाइल 9560-19218 9008-57710।
4: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, माछा पुछ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् ल्वाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलन चोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 9850-81-331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
5: ओहो नासर बे, कति छ्याब डिजाइन बे मारेकन किनानी खनी तोला
6: खनै दिवा नासर बे, रूपाकोट ज्योति सुनचाँची दुकान महेन्द्र फुलारी तोला।
5: ए नै स्याबा मार दोकान पो मोना नै प्रेसोलाई नि च्याबा चुरा रैया औठी हमेला झोका टस सिग्री हार तान चनै तो हो नि जग्गा मात्र आङी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई बिसेनरी बेल्ले छ्याबा कोपिम ओछे।
6: हजुर किमे झोको लाइनी छाबा छाबा छाबा मारे डिजाइन गहना चैदी मिशा वा चुबल तुई बिशा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खो चु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखी चोकै यावै क्यार मोहै
5: जग्गा मात्र आङी रूपाकोट ज्योति सुनचाँदी दोकाने घिस शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
6: समुदाय रबा ता क्रिबा ज्याला जाति क्रिबा छतैरा नत खैमा बिलन चन्न यामो
5: तोई मिल तुई बिस्या रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्रपुल पोखरा। सम्पर्क 0615-80-815 9850-35-815 प्रोप्राइटर दशरथ सुनार
6: छतैरा त तान निभिम द
7: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाकोट।
8: डिजिटल ठगीबाट बचौं।
1: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
8: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
1: वित्तीय सचेतनाका लागि डेवलपमेन्ट बैंकको पहल

0: गर्मी होइन रिफ्रेशमेंट सँगै न्यूट्रिशन दिन आयो मौसम को।
1: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँ का वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखे चोक। सम्पर्क 98434-032-29, 98028-59321-061-581-871।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

0: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
1: NMB Capital को SIP हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति. NMB Capital को वेबसाइट वा नजिकैको NMB बैंक को शाखामा गई आजै SIP सुरु गर्नुहोस्. अटो डेबिट सुविधा भएको NMB Capital SIP, पैसा बढ्ने स्मार्ट तरिका. SIP मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला.
2: कालिका बहुमुखी क्याम्पस काली पोखरीको BBS, BA र BEd मा नयाँ भर्ना सम्बन्धी सूचना. UGC नेपालद्वारा QAA को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 लागि BBS, BA र BEd मा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ. नन क्रेडिट कोर्स मार्फत सिपमूलक गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ. भर्ना कार्यक्रम बिहान 7 बजेदेखि 5 बजेसम्म भइरहेको छ. सुन्दर, शान्त र स्वस्थ वातावरणमा अवस्थित योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन, सुविधा सम्पन्न पुस्तकालय, ल्याब सहित खेलकुद तथा अतिरिक्त क्रियाकलापहरूका लागि क्याम्पसको आफ्नै सभा हल, बास्केटबल, भलिबल तथा फुटबल मैदान भएको, गरीब तथा जीर्णदार विद्यार्थीको लागि छात्रवृत्तिको व्यवस्था. थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ. फोन 061-433-85 98-560 83-85.
3: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट. पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह अपार, 1 GBPS सम्मका प्याकेजको बहार. स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो. पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा. छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजाइ.
4: मम्मी गर्मी भयो के, चिसो पिउ न, पिउ न लाई चिसो उठाउ हर्ने
5: हर्ने गर्मीमा नयाँ ट्विस्ट,
4: रिफ्रेशमेन्ट पा न्यूट्रिशन मिक्स,
5: चिसो हर्ने
6: गरेको भए होइन, गरिहाल्नुहोस् यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स.
7: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन. सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट.
6: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
7: शिखर इन्स्योरेन्सको सहकार्यमा
6: अस्पताल खर्च सहाराले गर्छ.
7: ई सेवा सबै सधैँ सँगै.
3: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट. पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह अपार, 1 GBPS सम्मका प्याकेजको बहार. स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो. पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा. छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजाइ.
8: दिव्यनयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरूङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ.
2: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ. चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट. ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट. क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म. स्थान न्यू रोड, भारवटी पारी, एभरेस्ट बैंक सँग जोडिएको घर. फोन 061-577-007, 97-623-36-817.

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार मा आएको हुनाले प्लास्टिक मा मात्र नभई पाइप मा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह अपार 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईको पहिलो रोजगारी।
3: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ, अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
4: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन, अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
3: 28 वर्षदेखिको अनुभव, न्यूरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76-044।
5: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
6: रिफ्रेशमेंट संगे न्यूट्रिशन दिन आयो मौसम।
7: नाइन 93.4

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
1: मम्मी गर्मी भयो के चिसो पिउ न
2: पिउ नलाई चिसो उठाउ हर्दे
3: हर्दे गर्मीमा नयाँ स्विट
2: रिफ्रेशमेन्ट पा न्युट्रिसन मिक्स
3: चिसो हर्दे

0: मन शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: दिउँसोको एक बजेको छ।
1: यस टाइम चेक का प्रायोजक रूपाकोट ज्योति सुन चाँदी दुकान महेन्द्र पुल पोखरा।
2: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
3: 93.4 वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
4: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
5: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म।
4: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061 587 266 र 5 54 834।

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
1: मम्मी गर्मी भयो के चिसो पिउन,
2: पिउनलाई चिसो उठाउ हटे,
3: गर्मीमा नयाँ ट्विस्ट,
2: रिफ्रेशमेन्टमा न्युट्रिसन मिक्स,
3: चिसो हटे।

0: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
1: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

0: IME Life Insurance Company Limited भविष्य सुनिश्चित करते हैं, Insuring Future.
1: के तपाईं कक्षा 12 उत्तीर्ण भइसक्नुभयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
2: के तपाईं आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लाग्रांडी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ.
1: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ.
2: विस्तृत जानकारीका लागि लाग्रांडी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर फोन 0165773162 वेबसाइट www.lagrandi.edu.np.
3: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स. विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274523752 छ.
4: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट. पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार. 1 GBPS सम्मका प्याकेजको बहार. स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो. पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा. हिजो, आज, भोलि हामी छौ तपाईँको बाटोमा. छिटो, भरपर्दो, सुलभ र सहज. पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजगारी.

0: फेस्टल आयुर्वेद केन्द्रमा जाऊ। अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
1: यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
0: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
1: साँच्चै हो र?
0: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आयुर्वेद विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
1: हो त?
0: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-84-46-525।
2: गर्मी होइन, रिफ्रेसमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम।
3: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि। साथै इको र ECG को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखे चोक। सम्पर्क 98-434-32-29, 98-028-59-321, 061-581-871।
4: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
5: वरिष्ठ न्युरोफिजिसियन पोखरामा।
6: काठमाडौँ वीर हस्पिटलका न्युरो विभाग प्रमुख DM प्राप्त वरिष्ठ न्युरोफिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा। फोन 061-587-266 र 553-834।
7: के तपाईँलाई शरीरको कुनै पनि भागको MRI गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
8: सावधान, जथाभावी सामान्य MRI गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
7: त्यसैले साधारण MRI होइन, 3 टेस्टलाई MRI गराउ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय 3 टेस्टलाई MRI सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
8: यहाँ अत्याधुनिक 3 टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य MRI ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
7: अनुभवी MRI टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु MRI, होल बडी MRI, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित MRI सेवा नियमित गर्दा रहेको छ। साधारण एमआरआई होइन, थ्रीटी एमआरआई नै गराउँ, समयमै सही पहिचान गरौं, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा थ्रीटी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9560-027-29।

0: मम्मी गर्मी भाई के ची सो पीना
1: लाई चिसो उठाओ हटे
2: गर्मी मनाया से
1: रिफ्रेशमेंट पार न्यूट्रिशन मीट
2: चिसो हटे
3: कालिका बहुमुखी क्याम्पस काली पोखरीको बीबीएस बीए र बीएडमा नयाँ भर्ना सम्बन्धी सूचना यूजीसी नेपालद्वारा क्यूएए को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 का लागि बीबीएस बीए र बीएडमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ। नन क्रेडिट कोर्स मार्फत सिपमूलक गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ। भर्ना कार्यक्रम बिहान 7 बजेदेखि 5 बजेसम्म भइरहेको छ। सुन्दर शान्त र स्वस्थ वातावरणमा अवस्थित योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन सुविधा सम्पन्न पुस्तकालय ल्याब सहित खेलकुद तथा अतिरिक्त क्रियाकलापहरूका लागि क्याम्पसको आफ्नै सभाहल बास्केटबल भलिबल तथा फुटबल मैदान भएको गरीब तथा जीवनदार विद्यार्थीको लागि छात्रवृत्तिको व्यवस्था थप जानकारीका लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ। फोन 061-433-85 98-560-80-385।

0: गर्मी होइन रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम
1: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
2: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म।
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
4: सुवर्ण अवसर
5: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
4: उपचार हुने रोगहरू
5: पायल फिसर फिस्टुला साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार
4: गाइनेको मास्टियाको उपचार वा सर्जरी
5: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
4: अपरेसन पश्चात दुखाइ कम हुने
5: उपचार गरेपछि छिटो निको हुने
4: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने
5: अस्पताल धेरै बस्न नपर्ने सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा
6: फोन 061-590-162-590-163।
7: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।
8: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग दुई।
9: सर्वजीको परिवार सबै हराएका हुन्छन् तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।

0: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
2: रामु दाई, परिवारै लिएर हिँड्नु भएको छ त, टाढै हो कि क्या हो?
3: यसो बसिबियालो पनि हुन्छ, डीएस मर्दी हिमाल रेनबो ट्राउटतिर माछा लिन जान लागेको।
2: ए हो र दाई, अनि देवान सिंह मर्दी हिमाल रेनबो ट्राउट कहाँनिर छ र?
4: ल तिमीलाई थाहा छैन र? ल सुन, उसो भए माछा पुसे गाउँपालिका वडा नम्बर 9 अजिप रौमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै
3: रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि।
4: झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि। तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ। तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ।
2: लौ न दाजु, कति राम्रो सेवा रहेछ, म पनि बुढालाई लिएर आइहाल्छु है।
5: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ।
2: सम्पर्क मोबाइल 9856019218, 9808-57710।
1: होम केयर सेवा, होम केयर सेवा।
6: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
1: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
6: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
1: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
6: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
1: सुत्केरी नवजात शिशुको हेरचाह,
6: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
1: केयर गिभर हेरचाहकर्ता, घरेलु सेवा,
6: डाक्टर ल्याब सेवा,
1: औषधि डेलिभरी सेवा,
6: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिमलीढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 9856-89-2 77।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला दिउँसोको 2 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4
6: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
7: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
8: बिरामी जाँच यही असार
7: सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने,

0: बेटर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायंसेस, बेटरको बानी लाग्छ।
1: TNT Express अर्जेन्ट डकुमेन्ट, पासपोर्ट, पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्।
2: 21औं शताब्दीको आवश्यकता एक मात्र भरपर्दो, छिटो, छरितो र सुलभ माध्यम TNT अन्तर्राष्ट्रिय कुरियर सर्भिस।
1: TNT एक्सप्रेस न्यू रोड, पोखरा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल, फोन 061538369। TNT एक्सप्रेस, द पिपुल नेटवर्क।
3: सुवर्ण अवसर।
4: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
3: उपचार हुने रोगहरू
4: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
3: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
4: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
3: अपरेसन पश्चात दुखाइ कम हुने,
4: उपचार गरेपछि छिटो निको हुने,
3: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
4: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा,
5: फोन 061 590 162, 590 163।
6: फिस्टेल आइबेव केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
7: हँ, यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
6: किन आत्तिनु पर्यो? फिस्टेल हस्पिटलमा खुलेको फिस्टेल आइबेव केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
7: साँच्चै हो र?
6: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आइभीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
7: हो त?
6: हत्तेरी हो नि, बरु आजै गइहालौ। पिस्टल आयुर्वेद केन्द्र, पिस्टल हस्पिटल, तेस्रो तला, गैरा पाटन 4, पोखरा। फोन 061 450 424, 98 084 46 525।

0: गर्मी होइन रिफ्रेशमेंट सँगै न्यूट्रिशन दिन आयो मौसम सिसोहरिको।
1: Admission open in engineering and architecture. Pokhara Engineering College stands as one of Nepal's leading engineering institutions. Announces admission open for the academic session 2026 for its morning programs in BE Civil, BE Computer, BE IT and Bachelor of Architecture. Eligibility 10 plus 2 science, diploma in engineering or equivalent with at least C grade in each subject. Interested students are encouraged to apply for making their dreams come true. For online application, log in apply.pec.edu.np. For more detail, Pokhara Engineering College Spec, Firke Pokhara Etkaski. Phone number 061-581-209. Committed to excellence in technical education.
2: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025330।
3: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सृजनाचोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
4: हाम्रा सेवाहरू
3: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
4: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
3: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
4: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
3: न्युरो सर्जरी सेवा,
4: बाल रोग,
3: नाक कान तथा घाँटी रोग,
4: मानसिक तथा स्नायु रोग,
3: प्रसूति तथा स्त्री रोग,
4: छाला यौन तथा कुष्ठ रोग,
3: नेत्र रोग,
4: दाँत तथा मुख रोग,
3: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिफ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन, मासिक नियमित खोप सेवा,
4: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
3: सुविधा सम्पन्न आईसीयू सेवा,
4: डिजिटल एक्सरे,
3: सिटी स्क्यान सेवा,
4: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
3: इन्डोस्कोपी, ईसीजी, ईईजी, पीटीए,
4: फिजियोथेरापी, युरोफ्लोमेट्री,
3: केमोथेरापी,
4: सुरक्षित गर्भपतन सेवा,
3: होल बडी चेकअप, हेल्थ प्याकेज,
4: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की।
3: फोन 061-572-648, 572-849।
5: दिव्यनयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
3: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट, ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी, एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।

0: Vatsalya Pokhara Clinic, New Road, Pokhara. Fertility Hotline 01-597-0611.
1: लौन नि दाई, वनमा त आगो लागेछ, निभाउन जाऊ न।
2: हो त नि, एउटा सानो लापरवाहीले सिङ्गो वन नै सखा भने भयो।
3: हाम्रो वन, हाम्रो धन, डरेलोबाट जोगाउन गरौँ जतन। वनमा डरेलो लगाउनु कानूनी अपराध हो। डरेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ। वन जोगिए मात्र हामी जोगिन्छौ।
4: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: कति छ्याब डिजाइन बे मारेगा खिनानी खनी तोला
1: खनै बिवा ना सर्वे रूपाकोट ज्योति सुनचाँची दुकान महेन्द्र पुलादी तोला
0: ए नै स्याबा मार दोकान पो मोना नै प्रेसलाई नै च्याबा चुरा रैया औठी हमेला झोका टस सिग्री हार तान चनै त हो नि जग्गा मात्र आङी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई बिस्यानारी बेल्ले छ्याबा कोपिम ओछे
1: हजुर किमे झोको लाइनी छब छ्याबा छ्याबा मारे डिजाइन गहना चैदी म बिस्या वा चुवल तुई बिस्या रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खो चु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखी चोकै यावै क्यार मोहै
0: जग्गा मात्र आङी रूपाकोट ज्योति सुनचाँदी दोकाने घिस शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
1: तमुताई रबा ता क्रिबा ज्याला जाति क्रिबा छतैरा न त खैमा बिलन चन्नै यामो
0: तोई मिल तुई दिशा रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्रपुल पोखरा सम्पर्क 061-5808-15 98-5-60-35-8-15 प्रोप्राइटर दशरथ सुनार
1: छतैरा त तान निभिम्द
2: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाकोट
3: होम केयर सेवा होम केयर सेवा
4: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
3: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन
4: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ
3: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
4: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
3: सुत्केरी नवजात शिशुको हेरचाह
4: क्यान्सर सर्जरी राहतकारी हेरचाह
3: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
4: डाक्टर ल्याब सेवा
3: औषधि डेलिभरी सेवा
4: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निभागल्ली र बुढी बजार फोन 061-4117

0: विश्वसूत्र अन्तर्गत एलएस क्यापिटल एसआईपी लक्ष्मी सनराइज क्यापिटल अन्तर्गत शुभ लक्ष्मी कोषमा एसआईपी शुरू गरी मासिक रूपमा निश्चित रकम तोकेर लगानी गर्नुहोस् अनि दीर्घकालमा पावर अफ कम्पाउन्डिङबाट बढ्दै जाने प्रतिफल मार्फत धनवृद्धि गर्नुहोस्। आजै एलएस क्यापिटलको वेबसाइट lscapital.com.np मा गई एसआईपी शुरू गर्नुहोस्। म्युचुअल फन्ड लगानी बजार जोखिममा आधारित छ। लगानी गर्नु अघि सम्बन्धित सबै दस्तावेजहरू ध्यान दिएर पढ्नुहोला।
1: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331 97614-11905 मर्दी हिमाल ट्राउट फार्म। स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।
2: राष्ट्रिय वाणिज्य बैंकको सवारी कर्जा
3: तपाईँको मनोकामनालाई दिनेछ ऊर्जा।
2: अब हुनेछ नयाँ गाडी खरिद गर्ने सपना साकार।
3: बैंकले दिन्छ 1 करोड कर्जाको आधार। सवारी साधन कर्जा लिए भविष्य हुन्छ सुन्दर, जीवन सधैँ मधुर। गाडी चढौ सरर, घुमाऊ गाउँ सहर फरर।
2: राष्ट्रिय वाणिज्य बैंक तपाईँको आफ्नै बैंक, आफ्नो भनेको आफ्नै हुन्छ।
4: अनि मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोरा छोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
5: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
4: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
5: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
6: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 01605686536, मोबाइल 98560056।
7: मम्मी गर्मी भयो के चिसो पिउनलाई चिसो उठाउ हरे हरे गर्मीमा नयाँ स्विच रिफ्रेशमेन्ट बार न्युट्रिसन मिक्स चिसो हरे

0: छोरा, नेपालको पढाई पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
1: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
0: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
1: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
2: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
0: नेपलिज इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
1: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
0: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
3: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा, फोन 061-454-6089, 452-715।
4: होम केयर सेवा, होम केयर सेवा।
5: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
4: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
5: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
4: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
5: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
4: सुकेरी नवजात शिशुको हेरचाह,
5: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
4: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
5: डाक्टर ल्याब सेवा,
4: औषधि डेलिभरी सेवा,
5: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर, सिक्लेढुङ्गा पोखरा, निभा गल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 98-560-99-2।
6: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौँ, अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
7: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन, अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
6: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76-044-044।
7: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला अपराह्नको 3 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
6: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266 र 553-834।

0: फेस्टल आयुर्वेद केन्द्र मा जाऊ। अब बाँझोपनको नैराश्यतालाई खुशीमा बदलाऊ।
1: हाँ, यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
0: किन आत्तिनु पर्यो? फेस्टल हस्पिटलमा खुलेको फेस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
1: साँच्चै हो र?
0: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आयुर्वेद विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि सुरु भइसकेको छ।
1: हो त?
0: हत्तेरी हो नि, बरु आजै गइहालौ। फेस्टल आयुर्वेद केन्द्र, फेस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-84-46-525।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह पार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजाई।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बोल्समा पनि उपलब्ध छ।
1: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव, आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
2: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नु भयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
3: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आयुषो मान्यता प्राप्त यस लागगाण्डी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स, म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
3: विस्तृत जानकारीका लागि लागगाण्डी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर, फोन 061-573-163-582-844, वेबसाइट www.lagrandi.edu.np।

0: கோல்கேட் மேக்ஸ் ஃபிரெஷ் மிந்த்ரா பகாவ் தாசுகி ஜகாவ்.
1: ராமுதாய், परिवारै लिएर हिँड्नु भएको छ त, टाढै हो कि क्या हो?
2: यसो बसिबियालो पनि हुन्छ, डिएस मर्दी हिमाल रेनबो ट्राउट तिर माछा लिन जान लागेको।
1: ए हो र दाई, अनि देवान सिंह मर्दी हिमाल रेनबो ट्राउट कहाँनिर छ र?
3: ल तिमीलाई थाहा छैन र? ल सुन, उसो भए माछा पुस्ने गाउँपालिका वडा नम्बर 9 अजिप्रौमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै
2: रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि।
3: झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि। तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ। तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ।
1: लौ न दाजु, कति राम्रो सेवा रहेछ, म पनि बुढालाई लिएर आइहाल्छु है।
4: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ।
1: सम्पर्क मोबाइल 9560-19218 9008-57710। होम केयर सेवा, होम केयर सेवा।
2: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
1: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
2: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
1: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
2: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
1: सुत्केरी नवजात शिशुको हेरचाह,
2: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
1: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
2: डाक्टर ल्याब सेवा,
1: औषधि डेलिभरी सेवा,
2: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिमलेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 9856-99277।
5: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
6: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
7: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखे चोक। सम्पर्क 9843-032-29, 9808-59321, 061-581-871।
8: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।
9: हेलो
10: हजुर, नमस्कार।
9: हेलो
10: नमस्कार काका, सुन्नु भएन?
9: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरै पाइन।
10: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
9: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
10: ओ यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
9: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
10: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
9: अनि कति बेला बस्छ डाक्टर?
10: अब भ्याउनु हुनुहुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजेभित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्।
9: ल, यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
2: INF नेपाल हरियो खर्का अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
11: गर्मी होइन रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति स अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजाई।

0: ए साथी हो, प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
1: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा।
0: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु।
1: शशिधर, अनि तिमी नि?
2: म त बीबीए फाइनेन्स पढ्ने भनेको, कहाँ पढ्ने होला?
1: त्यो पनि एनटीएचएमसीमा छ नि।
0: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम, बीबीए, बीबीए फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
1: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061-50-50-78, 50-51-33 र 576-458।
3: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
0: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
3: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय थ्री टेस्टका एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
0: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
3: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मोतियो एमआरआई होल बडी, एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराऊ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा, फोन 061-5-91-728, मोबाइल 98-560-0927-29।

0: Royal Metal Industries को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल्स नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
1: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
2: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061-587-266 र 553-834।
4: मम्मी गर्मी भयो के चिसो पिउनलाई चिसो उठाउ हले
5: हले
4: गर्मीमा नयाँ फ्रेस रिफ्रेशमेन्टमा न्युट्रिसन मिक्स चिसो हले।
6: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
7: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
6: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
7: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162 590-163।
8: होम केयर सेवा, होम केयर सेवा,
9: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
8: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
9: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
8: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
9: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
8: सुत्केरी नवजात शिशुको हेरचाह,
9: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
8: केयर गिभर हेरचाहकर्ता, घरेलु सेवा,
9: डाक्टर ल्याब सेवा,
8: औषधि डेलिभरी सेवा,
9: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 98560-99।

0: प्राप्त गवर्ग को वित्तीय संस्था
1: रिलायंस फाइनेंस लिमिटेड वित्तीय सेवा को अर्क परिभाषा
2: रिफ्रेशमेंट सँगै न्यूट्रिशन दिन आयो मौसम
3: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग दुई शर्माजीको परिवार सबै हराएका हुन्छन् तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन यसरी नै दिन महिना वर्ष बित्दै जान्छ अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री एफई 550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ रेडियो सुन्दै गर्नुहोस् अब बाँकी कथा अर्को भागमा श्री एफई 550D

0: मिठो सुगन्ध। आज कुन अगरबत्तीले पूजा गर्यो बुहारी?
1: यो मंगलदीप अगरबत्ती हो आमा। यो अगरबत्तीले पूजा गर्दा मनै आनन्दित हुन्छ। यसमा धेरै काटी पनि छ र यसको सुगन्धले हाम्रो घरलाई मन्दिर जस्तै पवित्र बनाउँछ।
2: गुणस्तरीय उत्पादन र शुद्धताको प्रतीक मंगलदीप अगरबत्ती, सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
3: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
4: तपाईँ हाम्रै शहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
3: उपचार हुने रोगहरू
4: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
3: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
4: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
3: अपरेसन पश्चात दुखाई कम हुने,
4: उपचार गरेपछि छिटो निको हुने,
3: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
4: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
5: फोन 061 590 162 590 163।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको।
1: टाइम चेक।
2: यति बेला अपराह्नको 4 बजेको छ।
3: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
6: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061 587 266 र 553 8 34।

0: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
1: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह पार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाइ।
3: मम्मी गर्मी भयो के, चिसो पिउन,
4: पिउनलाई चिसो उठाउ हर्ने,
5: गर्मीमा नयाँ ट्विस्ट,
4: रिफ्रेशमेन्टमा न्युट्रिसन मिक्स,
5: चिसो हर्ने।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह पार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाइ।
4: गर्मी होइन, रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम।
6: डिजिटल ठगीबाट बचौं।
2: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको KYC विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो OTP, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
6: ध्यान दिनुहोला, बैंकले कहिले पनि OTP, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
2: वित्तीय सचेतनाको लागि साङ्ग्रिला डेभलपमेन्ट बैंकको पहल।
7: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
8: मर्दी हिमाल को काख में स्वाद को नया गंतव्य भाषापुछ्रे गांवपालिक वडा नंबर 8 लुम्रे में खुलियो आधुनिक ट्राउट रेस्टुरेंट। विदेश को अनुभव आपने माटो में स्वाद को पहचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आज पुग्नुहोस् लुवांग जाने बाटो मर्दी हिमाल तर्फ लुम्रे में। याद गर्नुहोस् पोखराको हरिचोक हेमजा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।
9: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
10: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
9: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्छ, KYC अपडेट हुनुपर्नेछ आदि।
10: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
2: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
10: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
2: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टका एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ।
10: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
2: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9956-607-29।

0: क्यान्सर को सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएशन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन् नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुईतर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530
1: माइला दाई ए माइला दाई पानी त धेरै ठुलो पर्यो खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है
2: हो सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ
3: विपदको पूर्व तयारी गरौं जनधनको क्षति कम गरौं वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ पूर्व सूचना प्रणालीमा ध्यान दिऊ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं
4: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
5: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति सह अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई
6: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
7: काठमाडौँ वीर हस्पिटलका न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
8: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म
7: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061587266 र 553834
5: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति सह अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई

0: 타야 겠지 소피우나
1: 피우나 라이치 소 우타우 허리
2: 허리
3: 거리 많아야 돼
1: 리프레시멘트 바 뉴트리션 미트
3: 지소 허리
4: गरेको भए होइन गरिहाल्नुहोस् यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स
5: अस्पताल भर्नाको खर्च ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज न कुनै फाइनेन्सियल तनाव न त क्याशकै झन्झट सिधै तपाईँको ई सेवा एपबाट
4: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स
5: शिखर इन्स्योरेन्सको सहकार्यमा
4: अस्पताल खर्च सहाराले गर्छ
5: ई सेवा सबै सधैँ सँगै
6: खुसु खुसु पियो या सिप मरमायो
3: अब गर्दी लाइकी चिसो हर्ने चिसो हर्ने
7: गर्मी होइन रिफ्रेसमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम
3: चिसो हर्ने।

0: ಫೋನ್ ಪಾಯಿಂಟ್ ಸಂಘ ಸದೈ ರಿವಾರ್ಡೆಡ್.
1: ಘರ್ ಹೋಸಿಯಾ ಆಫೀಸ್, ಹೋಟೆಲ್ ಹೋಸಿಯಾ ರೆಸ್ಟೋರೆಂಟ್, ಚಿಟೋರ ಭರ್ಫರ್ದು ಇಂಟರ್ನೆಟ್ ಸೇವಾ, ಪೋಖ್ರಾ ಇಂಟರ್ನೆಟ್, ಪೋಖ್ರಾಕು ಬ್ರಾಂಡ್, 25 ವರ್ಷಕ್ಕೂ ವಿಶ್ವಾಸ ಗತಿ ಸಹಪಾರ, 1 GBPS ಸಮ್ಮಕ ಪ್ಯಾಕೇಜ್ ಬಹಾರ್, ಸ್ಟ್ರೀಮಿಂಗ, ಗೇಮಿಂಗ, ಕಾಮ ಹೋಸಿಯಾ ರಮಾಯಿಲೋ, ಜಾ ಸುಕೆ ಜಾವ್, ಕನೆಕ್ಷನ್ ಮಾ ಕುನೆ ಗಡಬಡಿ ಸೈನ ಢಿಲೋ, ಪೋಖ್ರಾ ಇಂಟರ್ನೆಟ್ ಸದೈ ತಪಾಯಿಕು ಸಾಥ್ಮಾ, ಹಿಜೋ ಆಜ ಭೋಲಿ ಹಮೇಶಾ ತಪಾಯಿಕು ಬಾಟೋಮಾ, ಚಿಟೋ ಭರ್ಫರ್ದು ಸುಲಭ ರ ಸಹಜ, ಪೋಖ್ರಾ ಇಂಟರ್ನೆಟ್ ತಪಾಯಿಕು ಪೈಲ ರೋಜಾಯ್.
2: होम केयर सेवा, होम केयर सेवा,
1: हेलो होम केयर, डाक्टर नर्स केयर गिवर को सेवा आयो घर घर
2: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन.
1: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिवर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ.
2: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
1: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
2: सुत्केरी नवजात शिशुको हेरचाह,
1: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
2: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
1: डाक्टर ल्याब सेवा,
2: औषधि डेलिभरी सेवा,
1: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा. हेलो होम केयर सिग्लेढुङ्गा पोखरा निबागल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 98569927. घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाइ.
3: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुप द्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स. विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526.
4: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5, नेपाल्स नंबर 1 ब्रांड. नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला. टिकाऊ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम.

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी।
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको।
1: टाइम चेक।
2: यति बेला अपराह्नको 5 बजेको छ।
3: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
6: एमएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
7: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
8: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
9: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
8: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्छ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
9: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 0161 590 162 590 163।
10: फ्रिस्टाइल आइवेभ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
11: हँ, यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
10: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आइवेभ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
11: साँच्चै हो र?
10: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आइवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि। हेलमा खुलेको फिस्टल आइवीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
11: साँच्चै हो र?
10: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग।

मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331 97614-11905 मर्दी हिमाल ट्राउट फार्म स्वाद दृश्य र अनुभव एकै ठाउँमा।

0: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
1: ल्यान्डमार्क होटल एण्ड रिसोर्टमा स्वागत छ।
0: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
1: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल एण्ड रिसोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल एण्ड रिसोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 9853555928। विजिट www.landmarknepal.com।
2: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा,
3: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
4: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म।
3: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266 र 553-834।
1: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24th years of academic excellence in management. Bachelor program, 4 years program of Bachelor in Business Administration, BBA, 4 years of IT program. Bachelor of Computer System and Information Technology, BCSIT, 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to learn, go forth to serve. Last date of form submission 26 ASA 2083. Entrance exam 29 ASA 2083. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11
1: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँ का वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा उपचार हुने समस्याहरू उच्च रक्तचाप उच्च कोलेस्ट्रोल निरन्तर छाती दुख्ने मुटुको धड़कन बढी भएको शरीर सुनिने फुल्ने मुटुको बाथ रोग मुटुको भल्भमा समस्या मुटुको चालमा गडबडी आदि साथै इको र इसीजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखेचो सम्पर्क 98434-32-29 98028-59321 061-571

0: 2000 यत्रा वर्षा देखुन मरि मेटेर बचत गरेया पैसो कति धेर होला भनेको
1: जम्मा यति
2: यसरी कहिले बन्या हुन लखपति कहिले करोडपति
3: 1000-2000 गर्दै आर्थिक समृद्धिको लक्ष्य पूरा गर्न अपनाउनुहोस् एलएफ क्यापिटल को समृद्धि सूत्र अन्तर्गत एलएफ क्यापिटल एसआईपी लक्ष्मी सनराइज क्यापिटल अन्तर्गत शुभ लक्ष्मी कोषमा एसआईपी शुरू गरी मासिक रूपमा निश्चित रकम तोकेर लगानी गर्नुहोस् अनि दीर्घकालमा पावर अफ कम्पाउन्डिङबाट बढ्दै जाने प्रतिफल मार्फत धनवृद्धि गर्नुहोस् आजै एलएफ क्यापिटल को वेबसाइट lfcapital.com.np मा गई एसआईपी शुरू गर्नुहोस् म्युचुअल फन्ड लगानी बजार जोखिममा आधारित छ लगानी गर्नु अघि सम्बन्धित सबै दस्तावेजहरू ध्यान दिएर पढ्नुहोला।

0: आदिवासी जनजातिहरूको आर्थिक, सामाजिक, सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
1: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग, स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ।
0: नेपाल आदिवासी जनजाति महासंघ
2: 93.4

0: 93.4.
1: होम केयर सेवा, होम केयर सेवा।
2: हेलो होम केयर, डाक्टर नर्स केयर गिवर को सेवा आयो घर घर।
1: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजे दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य लाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
2: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिवर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
1: हाम्रा सेवा वृद्ध बुबा आमा को नर्सिंग हेरचाह,
2: अल्पकालीन दीर्घकालीन नर्सिंग हेरचाह,
1: सुत्केरी नवजात शिशु को हेरचाह,
2: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
1: केयर गिवर हेरचाहकर्ता घरेलु सेवा,
2: डाक्टर ल्याब सेवा,
1: औषधि डेलिभरी सेवा,
2: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निबागल्दी र बुढी बजार, फोन 061411777, मोबाइल 98560997।
3: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने, क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने, जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिस का CEOहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा, फोन नम्बर 0165674558577903। मौकाको फाइदा उठाउनुहोस्।
4: कोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS पाइप्स नेपाल्स नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
5: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा, हजुर ई सेवाले ल्याएको छ। ई सेवा केयर प्याकेज जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै ₹2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छ, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
3: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
4: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख DM प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
5: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
4: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061 587 2 66 र 553 8 34।

0: तपाईँ यसपछि समाचारमूलक प्रस्तुति अन्नपूर्ण हाइलाइट सुन्न सक्नुहुनेछ।
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
2: टाइम चेक।
3: यति बेला साँझको छ बजेको छ।
4: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
5: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

नमस्कार। प्रतिक्रमण पूर्ण हाइलाइट्समा प्राविधिक मित्र आर्यनसँगै राजारामको स्वागत छ। तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 मेगाहर्ज अनलाइन मार्फत www.onlineannapurna.com हाम्रो पात्रोको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। राम्रो कामको लागि सांसदबीच प्रतिस्पर्धा हुनुपर्नेमा सभामुख खरियालको जोड। अभिमुखीकरण कार्यक्रममा सबै सांसदको उपस्थित नभएकोमा असन्तुष्टि व्यक्त। 89 अंकसहित भरतपुर अस्पताल देशकै उत्कृष्ट। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान 71 अंकसहित तेस्रो स्थानमा। सोभियुका संरचना हटाउन क्याम्पसहरूलाई त्रिवीको निर्देशन, 60 दिनको समय प्रदान। नेपालको हवाई उद्योगको क्षेत्रमा सरकार आफैले केही गरिहाल्न सक्ने अवस्था नभएको पर्यटन मन्त्री पौडेलको भनाई। मापदण्ड पूरा गर्दै लैजाने कामलाई अघि बढ़ाइएको दावी। मध्यपूर्वमा तनावपूर्ण चर्किरहेको बेला इरानद्वारा बहरानलाई कड़ा चेतावनी। यसै वर्ष बंगलादेश फर्किने शेख हसिनाको घोषणा। मृत्युदण्डको फैसला अस्वीकार। र विश्वकप 2026मा 5 पटकको विजेता ब्राजिल र जापानले आज राति खेल्दै शारीरिक सुगठन टोली मंगलबार भूटान जाने। प्रतिनिधि सभाका सभामुख डोलप्रसाद आर्यले जनताको मूल्यांकनमा अब्बल हुने गरी आफ्ना गतिविधि अघि बढ़ाउन सांसदहरूलाई निर्देशन दिनुभएको छ। सोमबार संघीय संसद सचिवालयले सिंहदरबारमा सांसदका लागि आयोजना गरेको 2 दिने अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै आर्यले सांसदबीच राम्रो कानून बनाउने कुरा, राम्रो व्यवहार प्रदर्शन गर्ने कुरामा प्रतिस्पर्धा हुन आवश्यक रहेको बताउनुभयो। हामी सांसदबीचको स्वस्थ प्रतिस्पर्धा राम्रोको लागि कानून बनाउने कुरामा, राम्रो व्यवहार देखाउने कुरामा, राम्रो प्रस्तुति। प्रतिनिधि सभाका सभामुख डोलप्रसाद आर्यले जनताको मूल्यांकनमा अब्बल हुने गरी आफ्ना गतिविधि अघि बढ़ाउन सांसदहरूलाई निर्देशन दिनुभएको छ। सोमबार संघीय

जिम्मेवारी नागरिक भएको हुनाले सांसदले आम जनताको मूल्यांकनमा अब्बल हुने गरी व्यवहार देखाउनुपर्ने बताउनुभयो। सांसदको हरेक गतिविधिलाई आम जनताले मूल्यांकन गरिरहेको हुनाले उनीहरूले जनताको माझमा अब्बल हुने गरी काम गर्नुपर्ने सभामुख कार्यालयको भनाइ थियो। हामी प्रतिनिधि सभाका हजारौं लाखौं जनताले हरेक एक एकजनाले मत दिएर पठाएको एकजना जिम्मेवार नागरिक हौं, त्यसकारण हामीले गर्ने व्यवहार आजकै समयमा उपस्थित हुने कुरादेखि आजै हामी सबै उपस्थित हुने कुरादेखि हरेक कुराहरूलाई जनताले मूल्यांकन गरिरहेका हुनुहुन्छ, अर्यालले भन्नुभएको छ। उहाँले अभिमुखीकरण कार्यक्रमबाट सिकेर सांसदले आफ्नो भूमिकालाई आगामी दिनमा अझ बढ़ी प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो। सभामुख अर्यालले अभिमुखीकरण कार्यक्रममा सबै सांसदको उपस्थिति नभएकोमा असन्तुष्टि जनाउनु भएको छ। त्रिभुवन विश्वविद्यालय त्रिवीले सबै आंगिक क्याम्पसलाई स्वतन्त्र विद्यार्थी युनियन सोभियूका संरचना हटाउन निर्देशन दिएको छ। सोमबार त्रिवीको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले मातहतका सबै आंगिक क्याम्पसलाई पत्र पठाएर सोभियूका संरचना हटाउन भनेको हो। निर्देशनालयका उप प्रशिक्षक सन्देश कुमार रेग्मीको हस्ताक्षर रहेको पत्रमा 60 दिनभित्र दलीय विद्यार्थी संगठन हटाउन भनेको छ। यो सँगै निर्देशनालयले सोभियूको ठाउँमा स्टुडेन्ट काउन्सिल वा भोइस अफ स्टुडेन्ट गठन गर्न पनि भनेको छ। पत्रमा 90 दिनभित्र स्टुडेन्ट काउन्सिल गठन गरी त्यसको जानकारी निर्देशनालयमा गराउन भनिएको छ। विश्वविद्यालय अनुदान आयोगको र शिक्षा तथा खेलकुद मन्त्रालयको पत्र अनुसार शिक्षा क्षेत्रमा दलीय हस्तक्षेप विद्यार्थीको वास्तविक आवाज नसमेटिने र शैक्षिक गुणस्तर गिरावटको समस्या समाधान गर्न 60 दिनभित्र विद्यालय र विश्वविद्यालय हाताबाट दलीय विद्यार्थी संगठनका संरचना हटाई 90 दिनभित्र स्टुडेन्ट काउन्सिल वा भोइस अफ स्टुडेन्ट संयन्त्रको विकास गर्न भन्ने उल्लेख भइआएकोले सोही अनुसार गरी गराई यस निर्देशनालयमा यथाशीघ्र छिटो जानकारी गराउनु हुन निर्देशन अनुसार अनुरोध गर्दछु पत्रमा भनिएको छ। भरतपुर अस्पताल न्यूनतम सेवा मापदण्ड एमएसएसमा उत्कृष्ट भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले गरेको अनुगमन तथा मूल्यांकनमा भरतपुर अस्पताल देशकै संघीय अस्पताल मध्ये 89 अंकसहित उत्कृष्ट बनेको हो। अस्पतालले 89 अंक प्राप्त गर्दै उत्कृष्ट बन्न सफल भएको हो। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान 77 अंकसहित दोस्रो, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान 71 अंकसहित तेस्रो भएका छन् भने पाटन अस्पतालको मापन भइरहेको जनाइएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाका तर्फबाट संयोजक डाक्टर श्रीराम तिवारीले भरतपुर अस्पताल देशभरका 14 वटा संघीय अस्पतालमा सेवा प्रवाहमा राम्रो रहेको बताउनुभयो। मन्त्रालयले अस्पतालको सेवा गुणस्तर मापनको लागि 1497 विभिन्न सूचकहरू बनाएर परीक्षण गरेको हो। गएको वर्ष अस्पतालले 88 अंकसहित उत्कृष्ट बनेको थियो। भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर विश्वबन्धु बगालेले अघिल्लो आर्थिक वर्षभन्दा चालू आर्थिक वर्षमा अस्पतालले अझै राम्रो काम गरेको बताउनुभयो। बिरामीले पाउने सेवा सुविधा, अस्पतालमा उपलब्ध उपकरण, कामको तालिका, सरसफाई, औषधि, जनशक्तिको अवस्था सबै कुरालाई अस्पतालले अद्यावधि गरेको उहाँको भनाइ छ। कुल 600 शैयाको भरतपुर अस्पतालमा दैनिक 2500 देखि 3000 सम्म बहिरंग सेवाका बिरामी पुग्ने गर्दछन्। अस्पतालले 14 वटा अति विशिष्ट सेवा सञ्चालन गर्दै आएको छ। जिल्लाका निजी अस्पतालमा स्वास्थ्य बीमा बन्द भएपछि बीमाका बिरामीको चाप बढ़ेको अस्पतालले जनाएको छ। नेपाली कांग्रेसका पूर्व महामन्त्री डाक्टर शशांक कोइरालाले पार्टी एकताको लागि जस्तोसुकै जिम्मेवार लिन र त्याग गर्न पनि तयार रहेको बताउनु भएको छ। राष्ट्रिय धान दिवसको अवसरमा कोइराला निवास महाराजगंजमा आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो। कोइरालाले नेता तथा कार्यकर्तालाई पार्टीलाई एकताबद्ध बनाउनको लागि सहयोग गर्न आग्रह समेत गर्नुभयो। अहिले पार्टी विभक्त अवस्थामा जस्तो देखिएकोले मुलुकको हितको लागि कांग्रेसलाई एकताबद्ध बनाउनुको विकल्प नरहेको उहाँको भनाइ छ। आफू सधैं सिंहको कांग्रेसको पक्षमा रहेको उहाँले बताउनुभयो। कोइरालाले कृषि उत्पादनमा वृद्धि, किसानको सम्मान र समृद्ध नेपालको निर्माणमा सबैको साझा प्रयास सफल होस् भन्ने कामना गर्नुभयो। किसानको हितमा काम गर्न सके मात्र नेपालको समृद्धि सम्भव भएको उहाँको भनाइ रहेको थियो। मनाङको मनाङ निस्याङ गाउँपालिका 4 हुम्डे नजिकै मोरो डाँडामा डडेलो लागेको छ। पिसाङबाट हुम्डेतर्फ जाने बाटोको डाँडाको जंगलमा डडेलो लागेको हो। डडेलोले 2.5 रोपनी वन क्षेत्र प्रभावित बनाएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप कार्य इलाका संरक्षण कार्यालय मनाङले जनाएको छ। एक्यापका प्राकृतिक स्रोत संरक्षण सहायक श्रीजित जोशीका अनुसार आइतबार बिहान 8 बजेतिर जंगलमा आग लागि भएको हो। त्यसपछि हुम्डे स्थित नेपाल प्रहरी, सशस्त्र प्रहरी, एक्यापका कर्मचारी र स्थानीय आगो निभाउन पुगेका थिए। भिरालो भूभाग र नजिकै पानीको स्रोत नभए पनि समन्वयात्मक कार्य र समयमै

को प्रयासबाट डडेलोलाई नियन्त्रणमा लिन सफल भएको उहाँले बताउनु भएको छ। उहाँको अनुसार सुरक्षाकर्मी एक क्याप र स्थानीय समेत गरी 18 जनाको टोली खटिएको थियो। एक क्यापका अनुसार डडेलोले 40 पत्र प्रजातिका रूपमा बढ़ी मात्रामा असर परेको छ। डडेलो साँझ 5 बजेतिर मात्रै पूर्ण रूपमा निभिएको उहाँले बताउनु भएको छ। जिल्ला प्रहरी कार्यालय मनाङका प्रहरी निरीक्षक सुमित कुशवाहले आगलागी निभाउन हुम्डे स्थित इलाका प्रहरी कार्यालयबाट 5 जना प्रहरी टोली खटिएको बताउनुभयो। नेपाल प्रहरीले सशस्त्र प्रहरी एक्यापका कर्मचारी र स्थानीय समेतको सहयोगमा डडेलो नियन्त्रणमा लिएको उहाँले बताउनु भएको छ। उहाँले आइतबार बिहान अन्दाजी 10:50 बजेको समयमा हुम्डे पाकको मोरू डाँडा कालो जंगलमा डडेलो लागेको भन्ने जानकारी प्राप्त भएपछि प्रहरी टोली खटिएको बताउनुभयो। उहाँका अनुसार दिउँसो 41 बजेतिर आगो नियन्त्रणमा आएको थियो। उहाँका अनुसार डडेलोबाट मानवीय तथा चौपायामा क्षति भने भएन। एकैआप र प्रहरीले डडेलो लगाउने व्यक्तिको खोजी भइरहेको जनाएको छ। ठूलो रूखको फेदबाट डडेलो लागेको देखिएकोले जंगलमा गएकाहरूले कुनै कुरा पकाएर आगो ननिभाएको र रूखमा फेदमा केही पकाएर आगो छोडेकोले डडेलो लागेको हुन सक्ने प्रहरी र एकैआपले जनाएको छ। नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई थप 3 दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। सोमबार विशेष अदालत काठमाण्डुले पौडेललाई थप 3 दिन हिरासतमा राख्न अनुमति दिएको हो। यसअगाडि 7 दिन हिरासतमा राख्न अनुमति दिएको थियो। विशेष अदालतका न्यायाधीशहरू नारायण प्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासबाट म्याथप भएको हो। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले म्याथपका लागि सोमबार अदालतमा पेश गरेको थियो। विभागले पौडेललाई असार 8 गते सुर्खेतबाट पक्राउ गरेको थियो। सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरमा विभागले पौडेल विरूद्ध अनुसन्धान गरिरहेको छ। डिभिजन वन कार्यालय तनहुँले त्यहाँका स्थानीयलाई विभिन्न 28 प्रजातिका बिरूवा निशुल्क लिन आउन आग्रह गरेको छ। मंगलबारदेखि कार्यालय परिसरमा रहेको निमारो, राईघनियो, बडर, कटहर, चिउरी, कोइरालो, तेजपत्ता, अशोका, कल्के, नीम, कपूर, शीतल चिनी, अमला, बर्ता, हर्रो, बकाइनो, कुरिलो, धुपी, गुलमोहर, ब्रिजफूल, पारिजात साप, बयर, बेल, पिपल, बर, राजवृक्षीय र नौरंगे लगायत 28 प्रजातिका बिरूवा निशुल्क लैजान आग्रह गरेको हो। वन कार्यालयले वातावरण संरक्षण, हरियाली प्रवर्धन, जैविक विविधता संरक्षण तथा वृक्षारोपण अभियानलाई प्रभावकारी बनाउने उद्देश्यले निशुल्क बिरूवा वितरण गर्न लागेको वन अधिकृत राजकुमार श्रेष्ठले बताउनु भएको छ। वर्षायाम वृक्षारोपणको लागि उपयुक्त समय भएकोले नागरिक, सामुदायिक वन उपभोक्ता समूह, विद्यालय, संघ संस्था तथा स्थानीय तहलाई बिरूवा लगाउन प्रोत्साहित गर्न कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनु भएको छ। वन क्षेत्र संरक्षण मात्र पर्याप्त हुँदैन, खुल्ला तथा खाली जमीनमा समेत वृक्षारोपण आवश्यक छ, श्रेष्ठले भन्नुभएको छ। हामीले वितरण गर्ने बिरूवालाई सही तरिकाले रोपेर संरक्षण गर्न सकियो भने यसले वातावरणीय सन्तुलन कायम गर्न ठूलो योगदान पुर्याउँछ। उहाँले वितरण गरिने बिरूवामध्ये केही प्रजाति फलफूल, केही औषधीय र तथा केही छाया र वातावरणीय महत्वको रहेको जानकारी दिनुभएको छ। स्थानीय आवश्यकता र भौगोलिक अवस्था अनुसार बिरूवा छनौट गरेर रोप्न आग्रह गर्दै श्रेष्ठले बिरूवा रोपिसकेपछि त्यसको संरक्षणलाई विशेष ध्यान दिनुपर्ने बताउनु भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले नेपालको हवाई उद्योगको क्षेत्रमा सरकारले तत्काल केही गर्न सक्ने अवस्था नभएको बताउनु भएको छ। सोमबार मन्त्रालयमा आयोजित नेपाली हवाई उद्योगको आर्थिक स्थायित्व र सुरक्षा सम्बन्धी संवाद कार्यक्रममा बोल्दै उहाँले नेपालको हवाई क्षेत्रमा सरकार आफैले लगानी गरेर अघि बढ़ाउन सक्ने अवस्था नरहेको स्पष्ट पार्नुभएको हो। मन्त्री पौडेलले नेपालको हवाई उद्योगलाई सुदृढ नगरी मुलुकको उन्नयन सम्भव नहुने भएकोले सरकारले त्यस क्षेत्रको विकासको लागि सम्बन्धित पक्षसँगको बहसलाई केन्द्रित गरेर अघि बढ़ने योजना बनाएको पनि बताउनुभयो। हवाई उद्योग सुदृढ नभई नेपालको पर्यटन क्षेत्रको विकास नहुने र त्यसो नहुँदा राष्ट्रको उन्नति पनि नहुने अवस्था रहेको मन्त्री पौडेलको निष्कर्ष थियो। उहाँले युको आकाशमा उडानमा लगाइएको प्रतिबन्ध हटाउने विषयमा पनि सरकारले नीतिगत, कानूनी र सुरक्षासँग सम्बन्धित मापदण्ड पूरा गर्दै लैजाने कामलाई अघि बढ़ाएको दावी गर्नुभयो। मन्त्री पौडेलले भन्नुभयो, नेपाल भूपरिवेष्ठित कन्ट्री भएको कारणले र पर्यटनबाट राष्ट्रले ठूलो आकांक्षा राखेको अर्थबाट यो क्षेत्र हवाई उद्योगको एउटा ठूलो भूमिका नेपालको विकासमा अडिएको छ। हामी जति संख्यामा पर्यटकहरू भित्राउने आकांक्षा देखेका छौं त्यही अनुसार हामीले योजना नीति बनाइरहन्छौं, तर हवाई क्षेत्रको अवस्था हेर्दा त्यो देखिँदैन। भएका कम्पनीका साथीहरूको पनि गुनासो मात्रै बढ़ी छ। सप्रिँदै जाने भन्दा बिग्रिँदै गयो जस्तो देखिन्छ र अर्कोतिर सरकार आफैले पनि फेरि चाहेर एउटा ताते ताते गराइहालौं भन्ने अवस्था पनि छैन। उहाँले अगाडि भन्नुभयो, प्रमुख रूपमा त हामी सबैलाई थाहा छ, अहिले ईयूको आकाशमा हामी प्रतिबन्धित छौं। त्यो प्रतिबन्धबाट उठाउनको लागि पनि हामीले धेरै नीतिगत कानूनी सुधारहरू पनि गर्नुपर्नेछ, अरू धेरै सुरक्षाका मापदण्डलाई पूरा गर्दै जानुपर्नेछ। मन्त्री पौडेलले नेपालको हवाई उद्योगले नै मुलुकमा पर्यटन क्षेत्रको विकास गर्ने लक्ष्यलाई बोकेको पनि स्मरण गराउनुभयो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नयाँ पर्यटन गन्तव्य पहिचान गर्ने उद्देश्यले सञ्चालित कार्यक्रममा भ्रष्टाचार भएको अभियोगमा बझाङको दर्गाथली गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लगायत 9 जना विरूद्ध
विशेष अदालतमा मुद्दा दायर गरेको छ। सो कार्यक्रमको लागि आर्थिक वर्ष 75-76 को स्वीकृत कार्यक्रम अन्तर्गत मन्दिर निर्माणको लागि निकासा भएको रकम इनामिना गरेको पाइएको छ। आयोगले गरेको अध्ययन अनुसार 26 पाथी भेरा गाउँपालिका 6 स्थित बाँसपाली देवता मन्दिर निर्माणको लागि 75 लाख बराबरको रकम विनियोजन भएको थियो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको बजेट तथा कार्यक्रम सहितको पत्र बमोजिम निकासा लिने, खर्च गर्ने, लेखा राख्ने, लेखा परीक्षण गराउने र बेरोजू फरचोट समेतको जिम्मेवारी दुर्गाथली गाउँपालिकालाई दिइएको थियो। स्वीकृत लागत अनुमान 56,07,897 मध्ये उपभोक्ता सहभागिता 11,07,897 र कन्टिजेन्सीतर्फ 2,25,000 बराबरको बजेट थियो। निर्माण भएको मध्ये बढ़ी काम भएको देखाई अस्वाभाविक दर राखिएर सम्झौता बमोजिमको जनसहभागिता रकम कट्टा गरी नक्कली बिल भरपाईको आधारमा 22,01,665 बराबरको रकम भुक्तानी गरेको आयोगको भनाइ छ। आयोगले दुर्गाथली गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मकर बहादुर मण्डेल, लेखापाल प्रेम प्रसाद पौडेल, 26 पाथी भेरा गाउँपालिकाका इन्जिनियर हिक्मत राहुल र सब इन्जिनियर बमबहादुर बोहरा विरूद्ध 22,01,665 बराबरको विगो माग दावी गरिएको छ। 26 पाथी भेरा गाउँपालिकाका तत्कालीन उपाध्यक्ष राधिका कुमारी रतला, वडा नम्बर 6 उपाध्यक्ष मोहनलाल बिका विरूद्ध पनि समान विगो बराबरको माग दावी गरिएको छ। बाँडफाली देवता मन्दिर निर्माण समितिको अध्यक्ष कृष्ण बहादुर बुढा, सचिव जय बहादुर बुढा र कोषाध्यक्ष मधुली देवी बुढा विरूद्ध पनि समान विगो र कैद सजायको माग दावी गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ। पोखरा महानगरपालिका 5 स्थित 12 माध्यमिक विद्यालयमा करिब 2,17,00,000 रूपियाँ लागतमा निर्माण गरिएको अत्याधुनिक चमेना गृह भवन सोमबार उद्घाटन तथा विद्यालयलाई हस्तान्तरण गरिएको छ। भवन निर्माणमा लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट 325 जीएको पहल तथा लायन्स क्लब इन्टरनेशनल फाउण्डेशनको आर्थिक सहयोग रहेको थियो। परियोजनामा विद्यालयले कुल लागतको 25% योगदान गरेको छ भने लायन्स क्लब अफ पोखरा चौधरी र लायन्स क्लब अफ पोखरा सेती गण्डकीले समन्वय गरेका थिए। भवन निर्माण कार्य सम्पन्न गर्न करिब 1.5 वर्ष लागेको जनाइएको छ। भवन निर्माणका इन्जिनियर प्रवीण मास्तुलाका अनुसार भवन पूर्ण रूपमा भूकम्प प्रतिरोधी प्रविधिबाट निर्माण गरिएको छ। भविष्यमा आवश्यकता अनुसार 5 देखि 6 तलासम्म थप्न सकिने संरचना रहेको तथा माथिल्लो तलामा बहुद्देशीय हल निर्माण गर्न सकिने गरी डिजाइन गरिएको उहाँले बताउनुभयो। उहाँका अनुसार भवनमा अत्याधुनिक किचन, फराकिलो डाइनिङ क्षेत्र, 2 युरोगार्ड प्रणाली, फायर सेफ्टी प्रणाली सहित आधुनिक सुविधा जडान गरिएको छ। प्रमुख अतिथि तथा लायन्स मल्टिपल काउन्सिल चेयरपर्सन मिलन थापाले आफू डिस्ट्रिक्ट गवर्नर रहेको बेला देखिएको सपना साकार भएको बताउँदै कठिन मेहनत र निरन्तर प्रयासपछि भवन निर्माण सम्पन्न भएको उल्लेख गर्नुभयो। पूर्व डिस्ट्रिक्ट गवर्नर ध्रुवबहादुर थापाले भवन लायन्स क्लब इन्टरनेशनलको मापदण्ड अनुसार निर्माण गरिएको बताउँदै चमैना गृहको लागि आवश्यक सम्पूर्ण पूर्वाधार समावेश गरिएको जानकारी दिनुभयो। पोखरा 5 का अध्यक्ष विष्णुप्रसाद बरालले 12 माविमा नेपालका 65 जिल्लाबाट आएका निम्न आय भएका विद्यार्थी अध्ययनरत रहेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय संस्थाले विद्यालयको पूर्वाधार विकासमा गरेको सहयोगप्रति आभार व्यक्त गर्नुभयो। डिस्ट्रिक्ट गवर्नर मिलनबाबु मल्लले भवन निर्माण प्रक्रिया, उद्देश्य र सहयोगी संस्थाहरूको योगदानबारे जानकारी गराउनु भएको थियो। विद्यालयका प्रधान अध्यापक शिवप्रसाद भण्डारी, लायन्सका इलेक्ट गवर्नर प्रजापति बासुला, क्याबिनेट सेक्रेटरी पुरूषोत्तम बस्नेत लगायतले कार्यक्रममा बोल्नु भएको थियो। श्रोता तपाईँले सुनिरहनु भएको छ साँझ 6 बजेको अन्नपूर्ण हाइलाइट्स। अन्नपूर्ण हाइलाइट्समा अझै पनि हामीसँग महत्वपूर्ण समाचार बाँकी नै छन्। तल यति बेला पालो भएको छ विज्ञापनिक विश्रामको।

0: गैसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
1: दुर्गाको किटाउको दुख्न छिम्मै दुर्गा दे, झन्डु बाम एक बाम तीन काम, झन्डु बाम दुर्गाको किटाउको दुख्ने छिम्मै आरा।
2: अब झन्डु बाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ। झन्डु बाम
3: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
4: तपाई हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यूरो पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
3: उपचार हुने रोगहरू
4: पायल, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
3: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
4: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
3: अपरेसन पश्चात दुखाइ कम हुने,
4: उपचार गरेपछि छिटो निको हुने,
3: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
4: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
2: फोन 061-590-162-590-163।
5: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
6: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा। फोन 061-587-266 र 553-834।
8: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
9: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
8: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
9: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98513-55928। भिजिट www.landmarknepal.com।
10: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेसन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCOM, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सिईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।

साँझ छ बजेको अन्नपूर्ण हाइलाइट्समा पुनः स्वागत छ। अब बाँकी प्रसंग पोखराको मासबारमा रहेको स्टेप बाई स्टेप माविले विज्ञान तथा व्यवस्थापन विषयको कक्षा एघारका नवागन्तुक विद्यार्थीलाई स्वागत गरेको छ। कार्यक्रममा 2082 सालको एसईई परीक्षामा फौजी फी प्राप्त गरी विद्यालयलाई गौरवान्वित बनाउन सफल प्रतिभाशाली विद्यार्थी विल्सन नेउपानेलाई नगद 50,000 सहित सम्मान गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि पोखरा स्थानका वडाध्यक्ष राममोहन आचार्यले अभिभावक विद्यालय र विद्यार्थीबीचको त्रिपक्षीय तथा सकारात्मक सम्बन्धले मात्र विद्यार्थीको भविष्य उज्जवल बनाउन सकिने धारणा व्यक्त गर्नुभयो। पोखरा महानगरपालिका शिक्षा महाशाखाका विद्यालय निरीक्षक रामप्रसाद तिवारीले शिक्षा अथवा सागर जस्तै भएकोले विद्यार्थीले जति लगनशीलता र मेहनतका साथ अध्ययन गर्छन् त्यति नै ज्ञान आर्जन गर्न सक्ने बताउनुभयो। विद्यालयका संस्थापक प्रिन्सिपल निर्मला बरालले विद्यालयबाट अध्ययन पूरा गरेका धेरै विद्यार्थीहरू आज देश तथा विदेशका विभिन्न उच्च पदमा रही राष्ट्र र समाजको सेवामा समर्पित रहेको उल्लेख गर्नुभयो। विद्यालयका संस्थापक निर्देशक रमाकान्त बरालले विद्यालयले विद्यार्थीको शैक्षिक नैतिक तथा सर्वाङ्गीण विकासका लागि कुनै पनि प्रकारको कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रममा सहप्राचार्य दीपक गिरीले पनि मन्तव्य व्यक्त गर्नुभएको थियो भने कलाकार क्षितिज विक्रम हमालका साथै कक्षा 12 विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति गरेका थिए। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा संस्थापक निर्देशक रमाकान्त बरालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सहप्राचार्य दीपक गिरी र संचालन विद्यालय संयोजक सूर्यप्रसाद लम्सालले गर्नुभएको थियो। शेयर बजार लगातार 6 कारोबार दिन घटेको छ। हप्ताको पहिलो कारोबार दिन शेयर बजार परिसूचक निफ्टी आज 16.54 अंकले घटेर 2632.96 बिन्दुमा चढ़ेको छ। निफ्टी गएको हप्ताभरि नै घटेको थियो। आज सबै समूहको सूचक घटेकोमा फाइनान्स होटल तथा पर्यटन उत्पादन तथा प्रशोधन र निर्जीवन बीमा समूहको सूचक 1% भन्दा धेरैले ओह्रालो लागेको छ। आज 240 कम्पनीको शेयर घटेकोमा 29 बढ़ेको छ। यस्तै 6 कम्पनीको शेयर घटबड़ भएको छैन। आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। गएको शुक्रबार 3.94 अर्ब करोड़को कारोबार भएकोमा आज 351 कम्पनीका 76,99,000 खित्ता शेयर 2.67 अर्ब करोड़ रूपियाँमा किनबेच भएको छ। मध्यपूर्वमा तनावपूर्ण चर्किरहेका बेला इरानले बहराइनलाई कड़ा चेतावनी दिएको छ। इरानका सर्वोच्च नेताका वरिष्ठ सल्लाहकार अली अकबर बेलायतीले बहराइनलाई आफ्नो सीमा ननाग्न र इरानलाई कठोर कदम चाल्न बाध्य नपार्न चेतावनी दिनुभएको समाचार एजेन्सी एएनआईले जनाएको छ। तस्नीम समाचार संस्थाका अनुसार उहाँले आफ्ना गतिविधिबारे सावधानी अप्नाउन आग्रह गर्दै कुनै पनि उक्साहटको जवाफ इरानले कड़ा रूपमा दिने बताउनु भएको छ। अमेरिकाले आफ्नो विरूद्ध सैन्य कार्यवाही गर्न खाड़ी क्षेत्रमा रहेका आधारहरू प्रयोग गरेको आरोप इरानले लगाउँदै आएको छ। यसबीच अमेरिका र इरानबीच कतारको राजधानी दोहामा भएको वार्तामा दुवै पक्षले सैन्य आक्रमण रोक्ने र कूटनैतिक सम्वादलाई निरन्तरता दिने सहमति गरेका छन्। दुवै देशले प्रत्यक्ष सैन्य गतिविधि रोक्ने निर्णय गरेको र प्राविधिक तहका वार्तालाई निरन्तरता दिन सहमति भएको खबरमा उल्लेख छ। अहिलेको तनावको केन्द्रमा हर्मुज जलमार्ग रहेको छ। व्यापारिक जहाजहरूको आगमन र सुरक्षा सम्बन्धी सम्झौताका विभिन्न व्याख्याको कारण दुवै पक्षबीच मतभेद बढ़ेको हो। प्रारम्भिक समझदारी अनुसार इरानले जलमार्गको सुरक्षा सुनिश्चित गर्ने र अमेरिकाले इरानी बन्दरगाहमाथिको नाकाबन्दी हटाउने सहमति भएको थियो। बंगलादेशकी अपदस्थ पूर्व प्रधानमन्त्री शेख हसिनाले यसै वर्ष स्वदेश फर्किने घोषणा गर्दै आफ्नो अनुपस्थितिमै सुनाइएको मृत्युदण्डको फैसला गैर कानूनी असंवैधानिक र राजनैतिक प्रतिशोधबाट पीड़ित भएको बताउनुभएको छ। सन् 2024 अगस्तमा विद्यार्थी नेतृत्वको आन्दोलनपछि सत्ता गुमाएर भारत पुगिएकी 78 वर्षीय हसिनाले भारतीय संचार माध्यम एनडीटीभीसँगको अन्तर्वार्तामा सबै बाधा र षड्यन्त्र पार गर्दै यसै वर्ष बंगलादेश फर्किने बताउनु भएको छ। मृत्युदण्डको जोखिमबारे सोधिएको प्रश्नमा उहाँले आफू मृत्युबाट नडराउने बताउनुभयो। गएको नोभेम्बरमा ढाकाको एक अदालतले सन् 2024 आन्दोलनका क्रममा हत्या गराउन उक्साएको आदेश दिएको तथा हिंसा रोक्न असफल भएको आरोपमा हसिनालाई अनुपस्थितिमै दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको थियो। हसिनाले फैसला अस्वीकार गर्दै न्यायपालिकाले आफ्नो पार्टी अवामी लीगको नेतृत्व समाप्त पार्न प्रयोग गरिएको राजनैतिक औजारको संज्ञा दिनुभयो। उहाँले आफ्नो स्वदेशी फिर्ती व्यक्तिगत महत्वाकांक्षाका लागि नभई राजनैतिक अधिकार लोकतन्त्र कानूनी शासन र सन् 1971 स्वतन्त्रता संग्रामको भावनालाई पुनर्स्थापित गर्ने उद्देश्यका लागि भएको दावी गर्नुभयो। फिफा विश्वकप फुटबलको राउण्ड अफ 32मा आज राति ब्राजिल र जापान खेल्दैछन्। यो खेल राति पाउने 11 बजे अमेरिकाको हस्टन रंगशालामा शुरू हुनेछ। दुवै टोली अपराजित रहँदै नकआउट चरणमा पुगेका हुन्। ब्राजिल समूह सीको विजेता र जापान समूह एफको
उपविजेताका रूपमा नकआउटमा पुगेका हुन्। ब्राजिलले समूह चरणमा स्कटल्याण्ड र हैटीलाई हराउँदै मोरक्कोसँग बराबरी खेलेको थियो। जापानले समूह चरणमा ट्युनिसियालाई हराएको थियो भने स्वीडेन र नेदरल्याण्डसँग बराबरी खेलेको थियो। विश्वकपमा ब्राजिल र जापान बीच दोस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो। सन् 2006 जर्मनीमा भएको विश्वकपमा ब्राजिलले जापानलाई 4-1 हराएको थियो। ब्राजिल 5 पटकको विश्वविजेता हो। ब्राजिलले पछिल्लो पटक सन् 2002 जापान र दक्षिण कोरियामा भएको विश्वकपको उपाधि जितेको थियो। जापान भने अहिलेसम्म प्री क्वार्टर फाइनलबाट अगाडि पुग्न सकेको छैन। सन् 2025 अक्टोबरमा भएको मैत्रीपूर्ण खेलमा जापानले ब्राजिललाई 3-2 हराउँदै ऐतिहासिक जित हासिल गरेको थियो। घरेलु मैदानमा भएको खेलमा 2 गोलले पछि परेको जापानले उत्कृष्ट पुनरागमन गरेको थियो। यो खेलको विजेताले प्री क्वार्टर फाइनलमा आइभरी कोस्ट र नर्वे बीचको खेलको विजेतासँग खेल्नेछ। विश्वकपको राउण्ड अफ 32 भोलि बिहान 2:15 4 पटकको विजेता जर्मनी र पाराग्वे खेल्दैछन्। यो खेल अमेरिकाको बोस्टन रंगशालामा हुनेछ। जर्मनी समूह ईको विजेता र पाराग्वे तेस्रो स्थानमा रहने उत्कृष्ट टोली बन्दै नकआउटमा पुगेका हुन्। विश्वकपमा जर्मनी र पाराग्वे बीच दोस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो। सन् 2002 भएको विश्वकपमा जर्मनीले पाराग्वेलाई 1-0 हराएको थियो। विश्वकपको राउण्ड अफ 32 भोलि बिहान 7:15 नेदरल्याण्ड्स र मोरक्को खेल्दैछन्। यो खेल मेक्सिको मोन्टेरी रंगशालामा हुनेछ। नेदरल्याण्ड समूह एफको विजेता र मोरक्को समूह सीको उपविजेताको रूपमा नकआउटमा पुगेका हुन्। विश्वकपमा नेदरल्याण्ड्स र मोरक्को बीच दोस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो। सन् 1994 अमेरिकामा भएको विश्वकपमा नेदरल्याण्ड्सले मोरक्कोलाई 2-1 हराएको थियो। 16 दक्षिण एसियाली शारीरिक संगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनशीपमा सहभागी हुन 7 खेलाड़ीसहित 9 सदस्यीय नेपाली टोली मंगलबार भूटानको थिम्पू जानुभएको छ। असार 16 20 गतेसम्म हुने प्रतियोगितामा 5 पुरूष र 2 महिला खेलाड़ीले नेपालको चुनौती पेश गर्नेछन्। पुरूष 75 केजीमा सगेन्द्र सिंह, 80 केजीमा दीपक चक्रका मगर, 85 केजीमा सागर श्रेष्ठ, स्पोर्ट्स फिजिक 170 सेन्टिमिटर मुनियाका श्रेष्ठ, स्पोर्ट्स फिजिक 170 सेन्टिमिटर माथि पुकार साखेले प्रतिस्पर्धा गर्नुहुनेछ। महिला मोडल फिजिक 155 सेन्टिमिटर माथि विनुजीटी तथा स्विम सुटमा सीता खत्रीले सहभागिता जनाउनुहुनेछ। नवौं मिस्टर हिमालय र दोस्रो मिस्टर महानगर शारीरिक सुगट प्रतियोगितालाई मध्यनजर गरी खेलाड़ी छनौट गरिएको महासंघले जनाएको छ। अफिसियलमा नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघका सचिव दिनेश कुमार राजभण्डारी तथा निर्णायकमा जोनसन जोन छेन हुनुहुन्छ। टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष विशाल श्रेष्ठले कार्यक्रमका बीच आज विदाई गर्नुभयो। दक्षिण एसियाली शारीरिक सुगठनको पहिलो संस्करणदेखि निरन्तर सहभागी नेपालले हालसम्म 12 स्वर्ण 16 रजत र 19 कास्य पदक जितेको महासंघले जनाएको छ। 15 मध्ये 3 संस्करण नेपालमै भएको थियो। साँझ 6 बजेको अन्नपूर्ण हाइलाइट्सको अन्तमा यस बुलेटिनका मुख्य समाचारका शीर्षकहरू। राम्रो कामको लागि सांसद सांसदबीच प्रतिस्पर्धा हुनुपर्नेमा सभामुख अर्यालको जोड़। अभिमुखीकरण कार्यक्रममा सबै सांसदको उपस्थिति नभएकोमा असन्तुष्टि व्यक्त। 89 अंकसहित भरतपुर अस्पताल देशकै उत्कृष्ट। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान 71 अंकसहित तेस्रो स्थानमा। सोबियुका संरचना हटाउन क्याम्पसहरूलाई तिर्बीको निर्देशन। 60 दिनको समय प्रदान। नेपालको हवाई उद्योगको क्षेत्रमा सरकार आफैले केही गरिहाल्न सक्ने अवस्था नभएको पर्यटन मन्त्री पौडेलको भनाई। मापदण्ड पूरा गर्दै लैजाने कामले अघि बढ़ाएको दावी। मध्यपूर्वमा तनाव पुनः चर्किरहेको बेला इरानद्वारा बहराइनलाई कड़ा चेतावनी। यसै वर्ष बंगलादेश फर्किने शेख हसिनाको घोषणा। मृत्युदण्डको फैसला अस्वीकार। र विश्वकप 2026 5 पटकको विजेता ब्राजिल र जापानले आज राति खेल्दै शारीरिक सुगठन टोली मंगलबार भूटान जाने। अवस्था साँझ 6 बजेको अन्नपूर्ण हाइलाइट्स यति नै। प्राविधिक मित्र आर्यनसँगै राजारामलाई विदा दिनुहोस्। हाम्रो अर्को भेट राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा हुनेछ। नमस्कार।

0: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
1: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
0: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
1: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
2: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program. 4 years program of Bachelor in Business Administration. BBA. 4 years of IT program. Bachelor of Computer System and Information Technology. BCSIT. 4 years program of Bachelor of Business Administration in Finance. BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to learn, go forth to serve. Last date of form submission, 26 ASA 2083. Entrance exam, 29 ASA 2083. Further details, Pokhara College of Management, PCM, Gyan Marga, Nadipur, Pokhara 3, Kaski, Nepal. Form 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
3: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
4: हाम्रा सेवाहरू
3: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
4: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
3: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
4: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
3: न्युरो सर्जरी सेवा,
4: बाल रोग,
3: नाक कान तथा घाँटी रोग,
4: मानसिक तथा स्नायु रोग,
3: प्रसूति तथा स्त्री रोग,
4: छाला, यौन तथा कुष्ठ रोग,
3: नेत्र रोग,
4: दाँत तथा मुख रोग,
3: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिफ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन, मासिक नियमित खोप सेवा,
4: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
3: सुविधा सम्पन्न आईसीयु सेवा,
4: डिजिटल एक्सरे,
3: सिटी स्क्यान सेवा,
4: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
3: इन्डोस्कोपी, ईसीजी, ईईजी, पीटीए,
4: फिजियोथेरापी, युरोफ्लोमेट्री,
3: केमोथेरापी,
4: सुरक्षित गर्भपतन सेवा,
3: होल बडी चेकअप, हेल्थ प्याकेज,
4: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक, कास्की।
3: फोन 061-572-648-579-849।
5: हेलो
6: हजुर, नमस्कार।
5: हेलो
6: नमस्कार काका, सुन्नु भएन?
5: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरै पाइन।
6: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
5: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
6: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
5: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
6: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
5: अनि कति बेला बस्नुहुन्छ डाक्टर?
6: अब भ्याउनु हुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजे बाट डाक्टरलाई देखाउनुहोस्।
5: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
2: आईएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
7: लौ न नि दाई, वनमा त आगो लागेछ, निभाउन जाऊ न।
8: हो त नि, एउटा सानो लापरवाहीले सिङ्गो वन नै सखा भुने भयो।
9: हाम्रो वन हाम्रो धन,
2: डरेलो बाट जोगाउन गरो जतन। वनमा डरेलो लगाउनु कानूनी अपराध हो। डरेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौ। वन जोगिए मात्र हामी जोगिन्छौ।
1: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा।
0: फिस्टल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
7: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
0: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
7: साँच्चै हो र?
0: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आयुर्वेद विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
7: हो त?
0: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-84-46-525।
7: ए साथी हो, प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
2: म त BHM पढ्ने हो NTHMC-मा।
7: म पनि BBA NTHMC-मा नै पढ्ने सोचिरहेको छु।
2: शशिधर, अनि तिमी नि?
8: म त BBA फाइनेन्स पढ्ने भनेको, कहाँ पढ्ने होला?
2: त्यो पनि NTHMC-मा छ नि।
7: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई BHM, BBA, BBA फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज NTHMC पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
2: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज NTHMC पोखरा। फोन 061-50-50-78-50-51-33 र 576-458।
1: दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोतीबिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
2: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोतीबिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चस्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटिनी पारी, एभरेस्ट ब्याङ्कसँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।
9: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ECG सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखे चोक। सम्पर्क 98-434-32-29, 98-028-59-321, 061-581-871।
10: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुवाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस्, पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
1: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नुभयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
11: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लागग्रान्डी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
11: विस्तृत जानकारीका लागि लागग्रान्डी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर, फोन 061-573-863-582-844, वेबसाइट www.lagrandi.edu.np।
12: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
1: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
12: त्यसैले साधारण एमआरआई होइन, फ्री टेस्टलाई एमआरआई गराउ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
1: यहाँ अत्याधुनिक 3 टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
12: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T एमआरआई नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाउ, पैसा बचाउ। थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 98560-027-29।
13: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
14: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

0: Vatsalya Pokhara Clinic, New Road, Pokhara. Fertility Hotline 01-597-0611.
1: होम केयर सेवा
2: हेलो होम केयर डाक्टर नर्स केयर गिवर को सेवा आयो घर घर
1: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य लाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
2: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिवर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
1: हाम्रा सेवा वृद्ध बुबा आमा को नर्सिंग हेरचाह,
2: अल्पकालीन दीर्घकालीन नर्सिंग हेरचाह,
1: सुत्केरी नवजात शिशु को हेरचाह,
2: कैंसर सर्जरी राहतकारी हेरचाह,
1: केयर गिवर हेरचाहकर्ता घरेलू सेवा,
2: डॉक्टर लैब सेवा,
1: औषधि डेलीवरी सेवा,
2: उपकरण बहाल सेवा, तपाईको निरंतर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिलेढुङ्गा पोखरा निबागल्ली र बुढी बजार फोन 061-411-777 मोबाइल 98-560-9972-77।
3: अयानी मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
4: होइन किन चिन्ता लिएको, त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एन्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यहीँ गएर देखाउ न।
3: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
4: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
1: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एन्ड डेन्टल क्लिनिक हरिचोक पोखरा, फोन 01-586-536, मोबाइल 98-560-0536।
5: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
6: ओ सुरेश, बिहान बिहान कता जान लागिस्?
4: हेर्ने रमेश, भएको मोबाइल बिग्रियो, त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो। आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला होस् यार, आजको पास त उतै होला होस् यार।
6: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र? पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भन त्यस्तै मोबाइल पाइन्छ। जाम हिँड, बरु मेरो ब्यागमा गएर आइहालौ।
2: पोखराको एकमात्र जानुपर्ने ठाउँ गण्डकी प्रदेशकै ठूलो मोबाइल हब पोखराको मुटु महेन्द्र पुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सीसी क्यामेरा, विभिन्न कन्सल्टेन्सी, होटल, सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने, जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोप्राइटर उदय केसी लाउरे दाई, महेन्द्र पुल मोबाइल टावर, मोबाइल 98-560-48-082, 98-461-48-082।
7: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको सोरुम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित सोरुम, सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 01-625-27-426, 537-526।

0: फोन पॉइंट संग सधैं रिवार्डेड
1: हजुर सुन्नुस् त खुशीको खबर ल्याएका छौ अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि
2: मस्तिष्क मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन अनुभवी हात अनुभवी डाक्टर यही छन् नि
1: 28 वर्षदेखिको अनुभव न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको थप जानकारीका लागि 061-588-595-76-044
2: गण्डकी मेडिकल कलेज पोखरा तपाईँको स्वास्थ्य हाम्रो भरोसा
3: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप नेपाल नम्बर 1 ब्रान्ड नक्कली देखि सावधान जिन्दल को लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम
4: पोखराको केन्द्रबिन्दु नयाँ बजारमा आकाश सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँमा
5: दृष्टिले दिन्छ तपाईँको जीवनमा उज्यालो ज्योति
4: प्रदेशकै पहिलो निजी स्तरबाट सञ्चालित दृष्टि आँखा अस्पताल नयाँ बजारमा अत्याधुनिक प्रविधि सहित सञ्चालनमा आएको छ
5: आँखा उपचार सम्बन्धी हाम्रा सेवाहरू
4: 24 घण्टा इमर्जेन्सी सेवा
5: सम्पूर्ण ओपीडी सेवा
4: बच्चाको आँखा जाँच बच्चाको आँखा डाक्टरबाट र रेटिना सम्बन्धी रेटिनाको डाक्टरबाट मोतिया बिन्दुको बिना इन्जेक्सन तथा फेको कम्प्युटर प्रविधिबाट शल्यक्रिया तथा उपचार
5: आँखा सम्बन्धी सम्पूर्ण जाँच एवं उपचार
4: रेटिना सम्बन्धी जाँच एवं उपचार
5: जलबिन्दु सम्बन्धी जाँच एवं उपचार
4: सुगर र प्रेसरले आँखामा पार्ने अन्धोपन एवं असरको जाँच एवं उपचार
5: आँखा छर्केको सिधा पार्ने सर्जरी
4: आँखामा मासु पलाएको उपचार एवं सर्जरी
5: लेजर सर्जरी सम्बन्धी सेवा
4: बिना इन्जेक्सन मोतिया बिन्दुको सर्जरी
5: बच्चादेखि वृद्धमा आँखाबाट आँसु तथा पिप आइरहेको उपचार तथा सर्जरी
4: 18 वर्ष माथिका व्यक्तिहरूका लागि ल्यासिक एवं स्माइल सर्जरी गर्न मिल्ने वा नमिल्नेको जाँच एवं उपचार
5: 70 वर्ष भन्दा माथिका बिरामीहरूको लागि विशेष छुटमा उपचार
4: प्रत्येक शुक्रबार निशुल्क जाँच तथा उपचार
5: पुनश्च सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूलाई स्वास्थ्य उपचार सेवाका साथै रु 40 ओपीडी सेवा
6: साथै यही श्रावण 1 गतेबाट नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रम दृष्टि आँखा अस्पताल नयाँ बजार पोखरामा लागू भएकोले आँखा जाँच गराई स्वास्थ्य लाभ लिन हुन अनुरोध गर्दछौ
4: विस्तृत जानकारीका लागि दृष्टि आँखा अस्पताल प्राली पोखरा 9 नयाँ बजार फोन 061-590-217-590-219
5: स्वस्थ आँखा स्वच्छ दृष्टि
7: ए हेर्नुस् त यो समाचार त कस्तो अचम्मको छ शेयर गर्दिन कि क्या हो
8: पख्नुस् नानी जे पाए त्यही कुरा सत्य हुँदैन पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौं
1: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं अफवाह नफैलाऊ सत्य जाँचौ भ्रमबाट बचौं जिम्मेवार संचार संस्कृति अपनाऊ
7: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
3: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप नेपाल नम्बर 1 ब्रान्ड नक्कली देखि सावधान जिन्दल को लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम
9: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
10: काठमाडौँ वीर हस्पिटलका न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग
11: रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
12: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
11: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061587263 र 5 53 834

0: अब रारा चाउचाउ ब्राउन चिकन ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: आदिवासी जनजातिहरूको आर्थिक सामाजिक सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
2: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ।
1: नेपाल आदिवासी जनजाति महासंघ

0: मन शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
1: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
2: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
3: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचोक। सम्पर्क 98434329239, 98028-59321, 061-581-871।
4: 93.4 बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
5: टाइम चेक,
6: यति बेला साँझको 7 बजेको छ।
7: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
8: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
9: फ्रिस्टाइल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
10: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
9: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
10: साँच्चै हो र?
9: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आयुर्वेद विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
10: हो त?
9: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टेल आयुर्वेद केन्द्र, फिस्टेल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-0-84-46-525।
3: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचोक। सम्पर्क 98434-032-29, 98028-569321, 061-581-871।
11: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
12: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
11: उपचार हुने रोगहरू:
12: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार,
13: खुट्टाको रगतको नसा सम्बन्धी
12: भेरिकोस भेन्सको उपचार,
11: गाइनेकोमास्टियाको उपचार वा सर्जरी।
13: के तपाईँ तपाईलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
11: अपरेशन पश्चात दुखाई कम हुने,
13: उपचार गरेपछि छिटो निको हुने,
11: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
13: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्यू रोड पोखरा।
14: फोन 061-590-162-590-163।
15: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-526-537-526।
13: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
16: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
17: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिऊ र आपतकालीन अवस्थाका
15: 2742-537-526।
13: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-06-11।
1: ए साथी हो, प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
2: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा।
1: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु।
2: शशिधर, अनि तिमी नि?
3: म त बीबीए फाइनेन्स पढ्ने भनेको, कहाँ पढ्ने होला?
2: त्यो पनि एनटीएचएमसीमा छ नि।
1: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम, बीबीए, बीबीए फाइनेन्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
2: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061-50-50-78-50-51-33 र 576-458।
4: वरिष्ठ न्युरो फिजिसियन पोखरामा
5: काठमाडौँ वीर हस्पिटलका न्युरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्युरो फिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
6: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
5: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा फोन 061-587-266 र 553-834।
7: It's a goal! Hipstar Gold! हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौँ सेलिब्रेट। मिली सबै जेनेरेसन हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्यास ब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र एक वर्षको नेट टिभी प्याक। शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनेरेसन।
8: हिमस्टार फर अ कम्प्लिट होम।
2: ओहो, छोरीको बिहेको कुरा पनि छिनियो। अब नाता गोता इष्ट मित्रलाई बोलाउन कार्ड छाप्न पर्यो।
9: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निधो गर्नु पर्यो नि।
2: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्येश्वरी ब्याङ्क्वेट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
9: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
2: ल, तिमीलाई थाहै छैन, दिव्येश्वरी ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेस्तरी स्वादिलो छ।
9: ल, त्यसो भए त बुक गरिहाल्नुहोस्, फेरि अहिले अर्कोले बुक गर्ला नि।
2: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ। बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रत बन्ध, पास्ने, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा फोन 061-533-123, 98-028-50-701, 98-028-50-702।
10: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS पाइप, नेपाल नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले

0: बाइकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
1: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
2: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
1: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
2: यहाँ अत्याधुनिक थ्री टेस्ला मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
1: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराऊ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 98560-2729।
3: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
4: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
3: 28 वर्षदेखिको अनुभव, न्यूरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
2: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
5: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
6: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
1: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
6: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
1: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98513-55928। भिजिट www.landmarknepal.com।
7: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
1: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यूरोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
7: उपचार हुने रोगहरू,
1: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
7: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
1: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
7: अपरेसन पश्चात दुखाइ कम हुने,
1: उपचार गरेपछि छिटो निको हुने,
7: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
1: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
2: फोन 061-590-162-590-163।
8: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टरमा मास्टर्स सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका CEOहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा फोन नम्बर 0615674589573 मौकाको फाइदा उठाउनुहोस्
9: 93.4 वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
10: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख DM प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
11: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म
10: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834
12: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन् रूख बिरुवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा औषधि र जीविकाका आधारहरू हुन् आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्
13: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन् प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ
12: नेपाल आदिवासी जनजाति महासंघ
14: राष्ट्रिय वाणिज्य बैंकले ल्यायो नयाँ योजना किसानका लागि सुनौलो छ यो सपना
15: 10 लाखसम्म कर्जा सजिलै पाइन्छ अब मेहनतको फल झन् मिठो हुन्छ
14: 70% लगानी अब चिन्ता किन बाली राम्रो फल्छ आमदानी बढ्ने दिन
15: 10 वर्षसम्म सहज किस्ता कहिल्यै नहोस् भार ब्याज दर पनि न्यून कृषकको राम्रो आधार
16: राष्ट्रिय वाणिज्य बैंक तपाईँको आफ्नै बैंक आफ्नो भनेको आफ्नै हुन्छ
17: हेलो
18: हजुर नमस्कार
17: हेलो
18: नमस्कार काका सुन्नु भएन
17: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरै पाइन
18: हजुर काका नमस्कार म भतिज बोलेको भतिज सुन्नु भएन
17: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
18: हो यही कुरा भन्नलाई फोन गरेको काका अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको
17: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
18: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
17: अनि कति बेला बस्नुहुन्छ डाक्टर
18: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानुभयो हुन्छ भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजेभित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्
17: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
1: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640
19: दैनिक एक रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।

0: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
1: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
0: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
1: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 0161 590 162 590 163।

0: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोतीबिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
1: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोतीबिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।

0: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
1: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
2: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
3: होम केयर सेवा, होम केयर सेवा।
4: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
3: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
4: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
3: हाम्रा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
4: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
3: सुत्केरी नवजात शिशुको हेरचाह,
4: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
3: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
4: डाक्टर ल्याब सेवा,
3: औषधि डेलिभरी सेवा,
4: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 98569927।
5: ए आमा, पानी प्यास लाग्यो, यही घैंटाको पानी खाइदिउँ कि क्या हो?
6: नाइ बाबु, वर्षाको समय छ, पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनु पर्छ, न त बिरामी होइएला।
7: स्वच्छ खाने पानी र सफा वातावरण स्वस्थ जीवनको आधार। हैजा, झाडा पखाला र डेंगू जस्ता रोगबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाईमा ध्यान दियौ। घर वरपर पानी जम्न नदियौ, स्वस्थ बनौ।
8: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: Hi, I'm Karen, new analyst.
1: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाऊ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: इंडिया पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11।
1: वरिष्ठ न्यूरो फिजिशियन पोखरामा
2: काठमाडौं वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिशियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महीना को तेस्रो शनिवार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिंगटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म।
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-8-34।

0: हेलो, के छ तेरो खबर?
1: ठिक छु यार, सन्चै छस्?
0: सन्चै छु। अब भिसा लागेपछि त पार्टी दिने होला नि?
1: पार्टी त दिनुहुन्थ्यो, किनमेल गर्न बाँकी नै छ यार।
0: मैले त सबै किनमेल गरिसके। अब बेडसिट, सिरक र दुई चार थान टप्स कुर्ती किन्नु छ।
1: मैले पनि किन्नु छ के, सँगै किनौँ न।
0: तिमी जाने अस्ट्रेलिया, म क्यानाडा यार।
1: सबै ठाउँको व्यवसायको अनुसारको बेडसिट पाउने ठाउँ छ क्या किनमेल संसार, हो त्यही जाऊँ न।
0: ए अँ अँ, मैले पनि खुब सुनेको छु किनमेल संसारको बारे। ब्रान्डेड ब्रान्डेड तन्न पाइन्छ त्यहाँ।
2: विदेश लैजान तथा पठाउनका लागि भ्याकुम प्याक गरिन्छ, साथै भ्याकुम ब्याग पनि उपलब्ध छ।
3: जुनसुकै ब्रान्डका आकर्षक तन्ना सेट, सिरानी, कुशन, सिरक, ब्ल्याङ्केट, ब्ल्याङ्केट कभर, बेड कभर, दिवान सेट, डोर सेट, समर ब्ल्याङ्केट, कुशन कभर, टावल, कुर्ता, टप्स पाइने एकमात्र ठाउँ किनमेल संसार, गैरापाटन, पोखरा। प्राइम सहकारीको भवन, कुमुदिनी होम्स स्कुलदेखि 50 मिटर पश्चिम। मोबाइल 9850631412, 9864677887।
4: तन्ना, आजै फेरि हाम्रो

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने बाजेदेखि खोट त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको
1: टाइम चेक।
2: यति बेला रातिको 8 बजेको छ।
3: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्रपुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program, 4 years program of Bachelor in Business Administration, BBA, 4 years of IT program, Bachelor of Computer System and Information Technology, BCSIT, 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management. Both stream can apply. Interview to learn. Go forth to serve. Last date of form submission 26 ASA 2083. Entrance exam 29 ASA 2083. Further details. Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
6: ए साथियो, प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
7: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा।
6: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु।
7: शशिधर, अनि तिमी नि?
8: म त बीबीए फाइनेन्स पढ्ने भनेको, कहाँ पढ्ने होला?
7: त्यो पनि एनटीएचएमसीमा छ नि।
6: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम, बीबीए, बीबीए फाइनेन्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
5: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा, फोन 061-50-50-78, 551-33 र 576-458।

0: किचन अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
1: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर। थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 0615674558577903। मौकाको फाइदा उठाउनुहोस्।
2: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल्स नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार मा आएको हुनाले प्लास्टिक मा मात्र नभई पाइप मा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। काम र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
3: हेलो,
4: हजुर नमस्कार।
3: हेलो,
4: नमस्कार काका, सुन्नु भएन?
3: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो? मैले केही भरे पाइन।
4: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
3: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
4: हो, यही कुरा भन्नलाई फोन गरेको काका।
2: टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
3: हेलो,
4: हजुर नमस्कार।
3: हेलो,
4: नमस्कार काका।

0: त्यही गएर कान जताउनु भन्नलाई फोन गरेको।
1: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
0: हुन्छ काका, हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
1: अनि कति बेला बस्छन् त डाक्टर?
0: अब भ्याउनु हुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजे बाटो डाक्टरलाई देखाउनुहोस्।
1: ल, यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
2: INF नेपाल हरियो खर्का अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
3: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
4: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
5: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
4: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061-587-266 र 553-834।
6: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई?
2: हो नि, पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म, मनाङ, लमजुङ, गोर्खा, स्याङ्जाका विभिन्न गाउँहरू, कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त।
7: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ, आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौ र पाहुनालाई हार्दिक सत्कार गरौ। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
2: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।

0: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँ का वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचोक। सम्पर्क 98434032929, 98028-59321, 061-581-871।
1: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
2: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चस्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।

0: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् ल्वाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331 97614-11905 मर्दी हिमाल ट्राउट फार्म। स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।
1: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नु भयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
2: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लागगान्डी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
2: विस्तृत जानकारीका लागि लाग्रान्डी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर, फोन 0165-73-163-582-844, वेबसाइट www.lagrandi.edu.np।
3: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025-30।
1: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
4: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
1: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
4: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98513-55928। विजिट www.landmarknepal.com।
5: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा,
6: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
0: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266 र 553-834।
7: अनि मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
8: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एन्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
7: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
8: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
9: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एन्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 01-5686-536, मोबाइल 98-560-0536।
10: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाइ।
11: बुकिङ गर्न, सिट छान्न, टिकट काट्न इजी, न लाइन बस्नु पर्ने न त कुर्नै पर्ने, मोबाइलमै टिकट डिजिटल नै मिल्ने, माइक्रोबस वा हायर्स सबै आफ्नो चोइस, अब जानै पर्दैन टिकट काउन्टर, बस टिकट काट्न ई सेवा नै बेटर, अब झन्झट लिनै पर्दैन, ई सेवाबाटै सजिलै बसको टिकट काटी ढुक्कसँग यात्रा गर्नुहोस्, बस टिकट अब सजिलै ई सेवाबाटै, ई सेवा सबै सधैँ सँगै।

0: Pare Toki Nagari Pokrama, Metro City Hospital Prali, Sirjanasok Pokrali, Bibina Kisimka, Bisasagya Chigisak Sevarku, Upachar Lyaku Zan Karigaraudasho,
1: Hamra Sevaharu,
0: Heart Journey, Nasatata Merudanda Rog,
1: General Surgery, Sabai Prakarka Operation Seva,
0: Mirgola, Tata Mutra Rog, Euro Surgery,
1: Pet Chati, Mutu, Thairekata Madumiharu,
0: Neuro Surgery Seva,
1: Bal Rog,
0: Nakkan Tata Ghati Rog,
1: Manasik Tata Isnayu Rog,
0: Prasuti Tata स्त्री रोग
1: छाला यौन तथा कुष्ठ रोग
0: नेत्र रोग
1: दांत तथा मुख रोग
0: क्यान्सर रोग दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू अत्याधुनिक माइक्रो डिब्राइडर प्रविधि द्वारा नाक कान तथा घाँटी रोगको अपरेशन मासिक नियमित खोप सेवा
1: 24 घण्टा एम्बुलेन्स इमर्जेन्सी अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा
0: सुविधा सम्पन्न आईसीयू सेवा
1: डिजिटल एक्सरे
0: सिटी स्क्यान सेवा
1: भिडियो एक्सरे इकोकार्डियोग्राफी
0: इन्डोस्कोपी ईसीजी ईईजी पीटीए
1: फिजियोथेरापी युरोफ्लोमेट्री
0: केमोथेरापी
1: सुरक्षित गर्भपतन सेवा
0: होल बडी चेकअप हेल्थ प्याकेज
1: मेट्रो सिटी हस्पिटल प्राली पोखरा 8 सृजना चोक कास्की
0: फोन 061-572-648 572-849
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550 ले एकदम बलियो गरेर बनाउनु भएछ नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन् सब एकदम खुसी हुन्छन् तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ रेडियो सुन्दै गर्नुहोस् अब बाँकी कथा अर्को भागमा श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील
3: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान संस्कृति जीवनशैली भाषा चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन् आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ
4: जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धतिका कारण सबैभन्दा कम योगदान रहेको छ यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन तसर्थ आदिवासी जनजातिको कार्बन तटस्थ जीवन पद्धतिलाई मान्यता दिइनुपर्दछ
3: नेपाल आदिवासी जनजाति महासंघ
5: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426-537-526
6: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
7: काठमाडौँ वीर हस्पिटलका न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
8: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म
7: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553 8-34

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
2: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
1: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटीको सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76-044-044।
2: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: दिदी किन हो यो छिमेकीमा त सधैं झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
3: हो हिंसा सहनु हुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
4: हिंसा सहेर नबस्छौं, विभेद मुक्त समाज निर्माणमा जुटौं।
3: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानूनत दण्डनीय छ। लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउ र कानूनी उपचार खोजौ।
4: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
5: 93.4

0: बीबीसी नेपाली सेवाको साँझ पखबाट विनिता दाहालको नमस्कार। आज कार्यक्रममा बाल बालिकालाई पार्टी सदस्यता दिएको भन्ने विषयमा राष्ट्रिय मानवाधिकार आयोगद्वारा प्रस्तुतिकरण माग राष्ट्रपा भन्छ।
1: टेक्निकल ग्लिचेज मात्रै कोही कतैबाट चाहिँ मुद्दा यताउता भयो भने हामी प्रष्ट रूपमा त्यो सबै कुरा खोलेर देखाइदिन्छौँ।
0: भारी वर्षाको पूर्वानुमान गरिँदा आम मानिसलाई सुझाव के छ?
2: आज भोलि पर्सि पानीका बहावहरू कहाँ कहाँ छ एकचोटि विचार गर्नु हेर्नु भनेर हामीले अलर्टमा त्यही भनेका छौँ।
0: विपद प्राधिकरणका प्रमुख कार्यकारी र भेनेजुएला भूकम्पमा 106 घण्टासम्म भग्नावशेषमा फँसेका 21 वर्षीय पुरूषको जीवितै उद्धार। तर सबभन्दा पहिला प्रमुख विश्व समाचार।
3: प्रदीप बस्यालबाट समाचार सुन्नुहोस्। भेनेजुएलाका अधिकारीहरूले गत साताका 2 मुख्य भूकम्पपछि फँसेकाहरू जीवितै फेला पार्ने आशा कमजोर हुँदै गएको बताएका छन्। करिब 1500 जनाको मृत्यु भएको पुष्टि भए पनि अझै 10,000 बेपत्ता रहेको ठानिएको छ। कराकसको मुख्य सभगृह भरिएको छ भने भेनेजुएला सरकार विरूद्ध जनआक्रोश बढ्दो छ। बीबीसीका नोर्बेतो परादेश भन्छन्, क्षतिको तह अकल्पनीय छ। सहायताकर्ताहरू यहाँ आउँदा के गर्ने भन्ने भ्यू पाउन सकिरहेका छैनन्। मानिसहरूले पर्याप्त राहत नपुगेको ठान्छन्, उनीहरूले आशा मारिरहेका छन्। बीबीसी संवाददाताको भनाई। यसैबीच नेदरल्याण्डले आपतकालीन आपूर्ति सहितको नौसेनाको पानी जहाज पठाउने घोषणा गरेको छ भने चीनले करिब 1.5 करोड़ डलर बराबरको सहायताको वाचा गरेको छ। प्रजातान्त्रिक गणतन्त्र कंगोले त्यहाँ इबोलाका घटनामा तीव्र वृद्धि भएको जनाएको छ। पछिल्लो तथ्याङ्क अनुसार शनिबार 47 नयाँ संक्रमण र 12 जनाको मृत्यु भएको देखिन्छ। गत महिना प्रकोप घोषणा भए यता 1200 भन्दा बढ़ी घटनाहरू पुष्टि भएका छन्, जसमध्ये 360 जनाको मृत्यु भएको थियो। यसैबीच अफ्रिका सेन्ट्रल फर डिजिज कन्ट्रोलका प्रमुखले इबोलाको बुन्डीबुग्यो लहरका लागि नयाँ औषधि परीक्षणहरू यसै साताको शुरूमा शुरू हुन सक्ने बीबीसीलाई बताएका छन्। यस स्ट्रेनका लागि हाल कुनै अनुमोदित उपचार छैन। उनका अनुसार उक्त अनुसन्धानले 6 महिनाभित्र नयाँ उपचार विधि र खोप दिन सक्ने आशा गरिएको छ। दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले मंगलबार योजनाबद्ध रूपमा हुन लागेको आप्रवासन विरोधी प्रदर्शन अघि शान्त रहन अपील गरेका छन्। उनले भनेका छन्, मानिसहरूलाई प्रदर्शन गर्ने अधिकार भए पनि धम्की र हिंसा सहन गरिने छैन। त्यहाँका आप्रवासन विरोधी समूहहरूले जून 30 कागजात नभएका आप्रवासीहरूलाई देश छाड्न अनौपचारिक समय सीमा तोकेसँगै प्रहरीले देशव्यापी रूपमा सुरक्षा कार्यवाहीको तयारी गरिरहेको छ। राष्ट्रपति ट्रम्पले मंगलबार कतारको राजधानी दोहामा हुन लागेको वार्ताका लागि इरानले अनुरोध गरेको बताएका छन्। पछिल्ला दिनमा दुवै देशले पुनः आक्रमणहरू शुरू गरेपछि हालको युद्ध विराम बिथोलिने चिन्ता बढ़ेको छ। व्हाइट हाउसले ट्रम्पले शान्ति प्रक्रियाको सफलता चाहेको उल्लेख गरेको छ। व्हाइट हाउसले यो पनि भनेको छ, प्राविधिक वार्ताहरू उक्त बैठकको छेकोमा जारी रहनेछन्। र अफगानिस्तानको तालिबान सरकारले पाकिस्तानले गरेको पछिल्लो सीमापार हवाई आक्रमण र स्थल कार्यवाहीको निन्दा गरेको छ। उसले त्यसक्रममा आफ्ना कम्तीमा 36 जना सर्वसाधारण मारिएको र 160 भन्दा बढ़ी मानिसहरू घाइते भएको जनाएको छ। तालिबानले त्यसलाई अपराध र अत्याचार भनेको छ। उता त्यस विपरीत पाकिस्तानले चाहिँ आफ्नो हमला आतंकवादी लुक्ने ठाउँहरूमा केन्द्रित रहेको भन्दै तीमध्ये 29 जनाको मृत्यु भएको जनाएको छ। इस्लामाबादले आफ्ना पछिल्ला कार्यवाही निर्दोष मानिसहरू विरूद्ध हालैका आतंकवादी आक्रमणको प्रतिक्रिया रहेको भनेको छ। यो बीबीसी नेपाली सेवा हो।
0: कार्यक्रममा तपाईलाई पुनः स्वागत छ। सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले बाल बालिकाहरूलाई पार्टीमा सदस्यता दिएको भन्ने विषय सदन र संचार माध्यमहरूमा उठाइएपछि राष्ट्रिय मानवाधिकार आयोगले उक्त पार्टीलाई त्यसबारे ध्यानाकर्षण गराउँदै के कसो भएको हो प्रष्टीकरण मागेको छ। हालै पार्टीको महाधिवेशनका बेला पेश भएको सांगठनिक प्रतिवेदन अनुसार 18 वर्षभन्दा मुनिका 35,000 भन्दा बढ़ी बालबालिकालाई सदस्यता वितरण गरेको थियो। उक्त विषयमा हिजो प्रतिनिधि सभा र आज राष्ट्रिय सभामा पनि प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरूले आपत्ति जनाएका छन्। तर रासोपाले भने प्राविधिक त्रुटिका कारण मात्रै उमेर 18 वर्षभन्दा कम देखिएको र बालबालिकालाई सदस्यता नदिइएको जनाएको छ। सुनौ एउटा रिपोर्ट। राष्ट्रिय स्वतन्त्र पार्टीले बालबालिकाहरूलाई पार्टी सदस्य बनाएको भन्दै संसदको दुवै सदनमा नेपाली कांग्रेसले हिजो र आज नै आपत्ति जनाएको छ। संविधानले बालबालिकालाई पार्टी सदस्य बनाउन बन्देज गरे पनि 35,000 भन्दा बढ़ी बालबालिका सदस्य बनेको पार्टीकै महाधिवेशनमा प्रस्तुत प्रतिवेदनले देखाएको भन्दै उनीहरूले राजसभा संविधान भन्दा माथि हो भनेर प्रश्न गरेका छन्। आजै राष्ट्रिय मानवाधिकार आयोगले पनि सार्वजनिक रूपमा यी विषय उठेपछि के कसो भएको हो भनेर पार्टीको केन्द्रीय कार्यालयमा त्यसबारे जवाफ पठाउन पत्राचार गरिएको जनाएको छ। आयोगका सहायक प्रवक्ता श्यामबाबु काफले भन्छन्,
1: त्यो विषयमा के भएको र राष्ट्रपतिले 18 वर्षभन्दा मुनिका बालबालिकाहरूलाई चाहिँ त्यसरी सदस्यता वितरण गरेको हो कि होइन र गरेको हो भने त्यस्तो कुरा चाहिँ हाम्रो प्रचलित कानून संविधान र अन्तर्राष्ट्रिय मान्यता बमोजिम त्यसको विपरीत हुने भएको हुनाले त्यसको जानकारी यथाशीघ्र गराइदिनु भनेर हामीले ध्यानै कसम सहितको पत्राचार गरेका छौँ। आज
0: राष्ट्रिय स्वतन्त्र पार्टीले भने उक्त विषय उठे पनि प्राविधिक त्रुटिका कारण त्यस्तो हुन गएको तर बालबालिकाहरूलाई आफूहरूले सदस्यता नदिएको जनाएको छ। आधिकारिक रूपमा भने यस विषयमा अहिलेसम्म राष्ट्रपाले कुनै अभिव्यक्ति वा प्रष्टीकरण सार्वजनिक रूपमा दिएको छैन। बालबालिकालाई पार्टीको सदस्य बनाएको भन्ने विषयबारे बीबीसीले सोधेको प्रश्नको जवाफ दिँदै पार्टीको संगठन विभागका निवर्तमान सचिव शंकर श्रेष्ठ भन्छन्,
4: पोर्टलमा जन्ममिति इन्ट्री गर्ने ठाउँमा नेपाली र अङ्ग्रेजीको फरक परेकोले गर्दाखेरि उमेर देखिने क्रममा फरक देखिएको छ। यो कारणले गर्दाखेरि सिस्टममा त्यो देखिएको हो, त्यो वास्तविकता होइन। टेक्निकल ग्लिचेज मात्रै यसको कुनै समस्या होइन। त्यो कोही कतैबाट चाहिँ मुद्दा यताउता भयो भने हामी प्रष्ट रूपमा त्यो सबै कुरा खोलेर देखाइदिन्छौँ।
0: राजनीतिक दल सम्बन्धी ऐन र बालबालिका सम्बन्धी ऐन दुवैले बालबालिकालाई राजनीतिक दलको सदस्य बनाउन र राजनीतिक उद्देश्यका लागि प्रयोग गर्न पूर्ण रूपमा रोक लगाएका छन्। अब अर्को विषय, भोलि र पर्सी देशका कतिपय ठाउँमा भीषण वर्षा हुने सम्भावना रहेको भन्दै जल तथा मौसम विज्ञान विभागले सूचना जारी गरेपछि खास गरी विपद रोक्नका निम्ति जोखिम अनुसार जनशक्ति र सामान परिचालन गरिएको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। लामो समय चर्किएको गर्मीपछि भीषण वर्षा हुँदा बाढ़ी पहिरो जस्ता विपद निम्तिन सक्ने चिन्ता बढ़ेको छ। यसै सन्दर्भमा साथी संजय ढकालले प्राधिकरणका प्रमुख कार्यकारी प्रदीप कुमार कोइरालालाई सम्पर्क गरी तयारीको अवस्था के कस्तो छ भनेर सोधेका छन्।
2: जुन जुन जिल्लामा भारी वर्षा हुने भनेको छ नि, त्यो त्यो जिल्लामा चाहिँ सुरक्षाहरूलाई पनि बढी अलर्ट हुने, सुरक्षा निकायहरू तयारी अवस्थामा बस्ने, अनि स्थानीय पालिकाहरू पनि अलर्ट भएर बस्ने भनेर हामीले भने हो। र उहाँहरूलाई हामीले एउटा एडभाइजरी मात्रै जारी नगरेर एउटा कम्युनिकेसनको अर्को च्यानल पनि प्रयोग गरेर यता गृह मन्त्रालय मार्फत पनि भन्नुभएको छ, कन्ट्रोलबाट पनि त्यहाँ भनिन्छ। यदि त्यस्तो भन्दा अब राति अथवा भोलि बिहान भारी वर्षा हुने भन्ने हो भने राति चाहिँ त्यो त्यो जिल्लामा त्यो सवारी आगमन बन्द गर्नुपर्छ कि भनेर त्यो चाहिँ बेलुकासम्म त्यहाँ मन्त्रालयबाट आउँछ है, त्यो हाम्रो रिस्पोन्सको कुरा चाहिँ हाम्रो उहाँहरूले गर्नुहुन्छ। अनि हामी चाहिँ त्यो समन्वय गर्ने, अनि यता सड़क विभागकोलाई अलर्ट गरेर त्यो कुनै ठाउँमा पहिरो गयो केही गयो भने डोजर रेडी अवस्थामा राख्नु भनेर।
5: यो खास चाहिँ चुनौती कुन कुन जिल्लामा कहाँपट्टि हुने जस्तो बुझिन्छ?
2: यो पूर्वी क्षेत्रको तराई एरिया भनौँ न, सप्तरी छिरा यतातिर त्यो तराई एरिया देखाइरहेको छ अहिले, अनि पश्चिमको पनि तराई एरिया भनेको कैलाली धनगढी यता नेपालगंजसम्म त्यो चाहिँ भारी वर्षामा देखाइरहेको छ, अनि अन्य क्षेत्र चाहिँ मध्यम वर्षा भनेर देखाइरहेको छ क्या त्यो अलर्टमा। अनि हामी त्यही अनुसार जुन ठाउँमा भारी हुन्छ त्यो ठाउँमा चाहिँ अलिकति अलर्टै बढी नै सतर्क हुनुपर्छ भनेर गरेका छन्।
5: अनि सामग्रीहरूको उपलब्धता जस्तो उद्धार कार्य गर्नुपर्ने स्थिति आइपर्यो भने त्यस्तोको तैनाथीहरू कस्तो मिलाउनु?
2: कार्यमा त सुरक्षा निकायहरू सबै एभाइलेबल भइहाले उहाँहरू एलर्ट हुनुहुन्छ। अनि सामग्रीको हकमा चाहिँ हाम्रो त्यो क्षेत्रमा प्रदेशका गोदाम घरहरू छन्, हामीले पहिला एकचोटि अपडेट गरिसकेका थियौँ गोदाम घरहरू कति के छ के सामग्री रेडी छ भनेर, त्यसलाई फेरि साथीहरूले दिनभरि जस्तो नै त्यो प्रदेशका गोदाम घरहरू अनि पालिका तहमा रहेका गोदाम घरहरू त्यो सबैको स्थिति बुझ्नुहुन्छ। र हामीले अहिले उहाँहरूलाई के भनिरहेको छौँ भने रिस्पोन्स गर्नको लागि सामग्री जुन भण्डारण गर्नुहुन्छ त्यो चाहिँ पालिका तहले अरूले आफ्नो आफ्नै हिसाबले व्यवस्था गर्नुहुन्छ, र पहिला चाहिँ आफ्नै गोदाम घरको सामग्री प्रयोग गर्ने हो, अनि नपुगेको खण्डमा तुरुन्तै खबर भएमा हाम्रो जिल्लाबाट सुरक्षाहरूले थप पठाइदिनुहुन्छ, नभए प्रदेश सरकारबाट त्यो प्रदेश गोदाम गर्छ। यो संघीय सरकारले चाहिँ प्रदेशलाई गोदामबाट हस्तान्तरण गरेको छ र प्रदेश सरकारबाट जान्छ त्यो।
5: अनि प्रभावित क्षेत्रहरूमा जुन बस्नुहुन्छ मानिसहरू उहाँहरूलाई यस्तो विषयमा एसएमएसहरूबाट जानकारी दिने यस्तो व्यवस्था छ?
2: अनि त्यो सोसल मिडियाहरूबाट दिया छ, अनि यो न्युज मिडियाहरूबाट पनि हामीले एलर्ट सबैतिर पठाएछौँ। भन्छ उहाँहरूलाई गएको छ अनि कतिपय ठाउँमा चाहिँ स्थानीय भाषा पनि बजाइदिनु है भनेको छ। अब त्यहाँ सञ्चार माध्यमहरू पनि लागिरहनु भएको छ।
5: यो वर्ष अब अलिक पानी कम पर्ने भनिएको थियो तर पनि अब कुनै बेलामा फेरि बेस्कन पर्न सक्छ भनिएको छ।
2: यसो हो क्या, टोटल मनसुन अवधिको तुलना गर्दा पो कम भनेको छ। मनसुनमा कम भनेर त कम पर्ने भएन नि त, पोहोरमा जति पर्यो त्योभन्दा यो वर्ष चाहिँ कम पर्छ भनेको। तर अलिक रिस्की यसपालि के छ भने कम भए तापनि एकै ठाउँमा धेरै पर्ने भन्ने छ नि त,
5: एकैचोटि थोरै समयमा धेरै पर्न सक्छ,
2: थोरै समयमा धेरै पर्ने भन्ने हो नि। अनि त्यसपछि जुन बीचको ग्याप हुन्छ त्यो ग्यापमा चाहिँ गर्मी अलिक बढी हुने भने तातो पर्छ।
5: भोलि पर्सिको लागि चाहिँ के भन्न चाहनुहुन्छ मान्छेहरूले, के गर्नु पर्यो?
2: आज भोलि पर्सि तिन दिन चाहिँ अलि एलर्ट हुने भनेर भनिएको छ। अनि त्यो नालाहरू सफा गर्नु, त्यो पानीका बहावहरू कहाँ कहाँ छ एकचोटि विचार गर्नु हेर्नु भनेर हामीले एलर्टमा चाहिँ भनेको छौँ।
0: उनी थिए विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी प्रदीप कुमार कोइराला साथी सञ्जय ढकालसँग कुरा गर्दै। अब देश बाहिरको एउटा खबर। भेनेजुएलाको ला गोएरा राज्यमा 106 घण्टासम्म भग्नावशेषमा फँसेका 21 वर्षीय एक पुरूषलाई जीवितै निकालिएको देशकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले बताएकी छन्। गत बुधबारको उक्त विपदमा कम्तीमा 1450 जनाको मृत्यु भएको पुष्टि भए तापनि हजारौं अझै बेपत्ता रहेकाले उक्त संख्या अझै बढ़ने अनुमान गरिएको छ। बीबीसी विवरणहरूमा आधारित यो रिपोर्ट सुनौ प्रदीप बस्यालबाट।
3: गत साताका दुई ठूला भूकम्पपछि उद्धारकर्ताहरू जीवन बचाउन यतिखेर निकै महत्वपूर्ण प्रयासमा जुटिरहेका छन्। भेनेजुएलाका अस्पतालका भित्ताभरि बेपत्ता मानिसहरूका तस्विरहरू टाँगिएका पाइन्छन्। त्यहाँ रहेका एकजना ब्रिटिश अग्नि नियन्त्रक भन्छन् धेरैजसोलाई जीवितै भेटाउन सामान्यतया 96 घण्टाको समय हुन्छ, जुन आइतबार साँझ सकिएको छ। त्यसैले उद्धार टोलीहरू अब उनीहरूकै शब्दमा चमत्कारिक उद्धारको आशामा रहेको उनी बताउँछन्। मुख्य खोज तथा उद्धार प्रयासहरूमा अझै पनि स्थानीय स्वयंसेवक एवं अन्तर्राष्ट्रिय टोलीहरू संलग्न छन्।
0: अब अन्तिममा देशभित्रकै एउटा विषय। बाँके राष्ट्रिय निकुञ्जमा बाघको संख्या बढेसँगै निकुञ्ज घुम्न आउने पर्यटकको संख्या उल्लेख्य रूपमा बढ़ेको अधिकारीहरू बताउँछन्। सन् 2013 बनेको उक्त निकुञ्ज अहिले बाघ अवलोकनका लागि गन्तव्य बन्दै गएको छ भन्छन् नेपालगंजबाट विमला चौधरी आफ्नो यो रिपोर्टमा।
6: विगत 2 वर्षको तुलनामा यस वर्ष पर्यटकको संख्या दोब्बर भन्दा वृद्धि भएको बताउँछन् बाँके राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्र कडेल।
7: 444 जना पर्यटक एक वर्षमा हुनुहुन्थ्यो, गत वर्ष चाहिँ 620 जनाले गरेको देखिन्छ। तर यो वर्षको असारको 9 गतिसम्ममा 1427 पर्यटकहरूले भ्रमण गरिसक्नु हाम्रा केही त्यस्ता एकदम अहम पोखरीहरू छन्। ती पोखरीहरूमा हामी बिहानको समयमा, बेलुकी समय अथवा दिउँसो समयमा गयो भने एकदमै सजिलै बाघ देख्न सक्ने एकदमै चान्सेस हाई छ।
6: नेचर गाइड एसोसिएसन बाँकेका अध्यक्ष भीम डाङ्गीका अनुसार हाल 12 जना नेचर गाइड पर्यटकलाई निकुञ्ज भ्रमण गराउन सक्रिय छन्। नेचर गाइड शान्ति चौधरी भन्छन्
8: पर्यटकहरूको संख्या चाहिँ न्यून भएकोले चाहिँ मैले गर्ने अवसर चाहिँ पाएको थिएन। यो वर्ष चाहिँ हप्तामा 3 देखि 4 वटासम्म सफारी हुने गरेको छ।
6: बाँके राष्ट्रिय निकुञ्ज केवल बाघका लागि मात्र प्रसिद्ध छैन, यहाँका घनासालका जंगल, चुरे पहाड, कलकल बग्ने खोला नाला र विभिन्न दुर्लभ वन्य जन्तुले पर्यटकलाई लोभ्याउने गरेका छन्। निकुञ्जसँगै जोडिएको गाबर भ्याली सामुदायिक होमस्टेका अध्यक्ष कृष्णलाल चौधरी।
9: नेपालमा बाँके राष्ट्रिय निकुञ्जमा मात्रै पाइने चौसिङ्गाको अवलोकनदेखि लिएर बाघको अवलोकनसम्मको भ्रमणमा हामीले देखाउने भूबनोटको पनि खालको भएको हुँदाखेरि पर्यटकहरू असाध्यै मन पराउनुहुन्छ।
6: निकुञ्जको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको असार पहिलो सातासम्म 1427 जना पर्यटकले बाँके राष्ट्रिय निकुञ्जको भ्रमण गरिसकेका छन्। पर्यटक प्रवेश शुल्कबाट मात्रै यस वर्ष निकुञ्जले 432,150 रूपियाँ राजस्व संकलन गरेको जनाएको छ। विमला चौधरी, बीबीसी नेपालगंज।
0: हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ। अब भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यति बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
10: तपाईं यसपछि समाचारमूलक प्रस्तुति अन्नपूर्ण हाइलाइट्स सुन्न सक्नुहुनेछ।
11: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ रूपाको।
12: यति बेला रातिको 9 बजेको छ।
13: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
14: किन्नुस अब ढुक्कले सुनका गहना गए अब रसायन केडियम राख्ने समय।

नमस्कार, राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा प्राविधिक मित्र आर्यनसँगै राजारामको स्वागत छ। तपाईँ हामीलाई एफएम ब्याण्डको 93.4 मेगाहर्ज अनलाइन मार्फत www.onlineannapurna.com हाम्रो पात्रोको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। उपचारको दायरा बढ़ाए एचआईभी संक्रमण रोक्न सकिने विज्ञहरूको भनाई। गण्डकी प्रदेशमा हाल एन्टी रेट्रो भाइरल थेरापी सेवा लिने 3171 जना। 89 अंकसहित भरतपुर अस्पताल देशकै उत्कृष्ट। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान 71 अंकसहित तेस्रो स्थानमा। सुबियुका संरचना हटाउन क्याम्पसहरूलाई त्रिभुवनको निर्देशन, 60 दिनको समय प्रदान। नेपालको हवाई उद्योगको क्षेत्रमा सरकार आफैले केही गरिहाल्न सक्ने अवस्था नभएको पर्यटन मन्त्री पौडेलको भनाई। मापदण्ड पूरा गर्दै लैजाने कामलाई अघि बढ़ाइएको दावी। पोखरा 32 सार्वजनिक सुनवाई सम्पन्न। वडामा सार्वजनिक सवारी सञ्चालनबारे चासो। भोलि र पर्सी मुसलधारे वर्षाको सम्भावना। केही ठाउँमा आरी घोप्टे वर्षा पनि हुन सक्ने। मध्य पूर्वमा तनाव पुनः चर्किरहेको बेला इरानद्वारा बहराइनलाई कड़ा चेतावनी। यसै वर्ष बंगलादेश फर्किने शेख हसिनाको घोषणा। मृत्युदण्डको फैसला अस्वीकार। र विश्वकप 2026मा 5 पटकको विजेता ब्राजिल र जापानले आज राति खेल्दै। शारीरिक सुगठन टोली मंगलबार भूटान जाने। अब समाचार विस्तारमा सुन्नुहोस्। उपचारको दायरा बढ़ाएको खण्डमा एचआईभी संक्रमितको सर्ने दर घट्ने सरकारवालाले औल्याएका छन्। एड्स हेल्थ केयर फाउण्डेशन, एएचएफ नेपाल, प्रादेशिक स्वास्थ्य केन्द्र गण्डकी र पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाको संयुक्त आयोजनामा पोखरामा पत्रकार अन्तर्क्रिया कार्यक्रममा विज्ञहरूले एचआईभीको उपचारले संक्रमण रोकिने बताएका हुन्। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका फिजिसियन डाक्टर राजेन्द्र पौडेलले एचआईभी संक्रमितले नियमित औषधि सेवन गरेमा अरूलाई सर्ने जोखिम न्यून हुने बताउनुभयो। नियमित उपचारमा रहेका 98% संक्रमितबाट अरूमा भाइरस सर्दैन डाक्टर पौडेलले भन्नुभएको छ। त्यसैले संक्रमितहरूलाई उपचारको दायरामा ल्याउनु नै रोकथामको उत्तम उपाय हो। गण्डकी प्रदेशमा हाल 3171 जनाले एन्टी रेट्रो भाइरल थेरापी सेवा लिइरहेका छन्। कार्यक्रममा एएचएफ नेपालकी प्रोग्राम कोअर्डिनेटर डाक्टर गंगा रकालले आर्थिक अवस्था जस्तोसुकै भए पनि एचआईभी संक्रमित सेवाग्राहीहरूका लागि उच्च गुणस्तरीय औषधिको उपलब्धता सुनिश्चित गर्न आफूहरूले वकालत गरिरहेको बताउनुभयो। सन् 2008मा नेपालमा दर्ता भएको एएचएफले हाल सरकारका 20 एआरटी क्लिनिकहरूसँग समन्वय गरी सेवा प्रदान गर्दै आएको छ। संस्थाले केवल स्वास्थ्य उपचारमा मात्र नभई संक्रमितहरूको सामाजिक पुनर्स्थापना, पोषण र मनोसामाजिक परामर्शमा समेत सहयोग गर्दै आएको डाक्टर ढकालले जानकारी दिनुभएको छ। प्राविधिक जनस्वास्थ्य केन्द्र गण्डकीका क्षेत्रीय अधिकृत लक्ष्मण बसेउलाले एचआईभी संक्रमणको बारेमा प्रदेशको पछिल्लो अवस्थाबारे तथ्याङ्क प्रस्तुत गर्नुभयो। उहाँका अनुसार गत जेठसम्म 14,416 जनाको परीक्षण गर्दा 141 जना 0.97% नयाँ संक्रमित फेला परेका छन्। गण्डकी प्रदेशमा हाल 3171 जनाले एआरटी एन्टी रेट्रो भाइरल थेरापी सेवा लिइरहेका छन्। जसमध्ये कास्की जिल्लामा सबैभन्दा बढ़ी 1,629 जना संक्रमित छन्। तथ्याङ्क अनुसार प्रदेशमा 1,589 पुरूष र 1,515 महिलाले नियमित औषधि सेवन गरिरहेका छन्, जसमा 15 वर्ष मुनिका 56 जना, 30 बालक र 26 बालिका समेत रहेका छन्। यस्तै 3,317 जना गर्भवती महिलाको परीक्षण गर्दा 5 जनामा संक्रमण देखिएको बसौलाले बताउनु भएको छ। एएचएफ नेपालका निर्देशक दिव्यराज जोशीले नेपालको स्वास्थ्य क्षेत्रमा 10% बजेट आवश्यक पर्ने भए पनि 4%ले काम चलाउन परेको जानकारी दिनुभयो। कार्यक्रममा पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाका अधिकृत अर्जुन छेत्री, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका एआईटी इन्चार्ज श्री माया सिग्देलले समाजमा अझै पनि एचआईभी संक्रमणप्रति हुने विभेद कायमै रहेको भन्दै यसलाई न्यूनीकरण गरेर 26 बालिका समेत रहेका छन्। यस्तै 3,317 जना गर्भवती महिलाको परीक्षण गर्दा 5 जनामा संक्रमण देखिएको बसौलाले बताउनु भएको छ। एएचएफ नेपालका निर्देशक दिव्यराज जोशीले नेपालको स्वास्थ्य क्षेत्रमा 10

को लस एंजलसमा स्थापना भएको ईएचएफ हाल विश्वका 45 देशमा क्रियाशील छ। यसले विश्वभर 30 लाख भन्दा बढी संक्रमितहरूको जीवन रक्षा र हेरचाहमा सहयोग पुर्याउँदै आएको छ। नेपालमा पनि सरकार र विभिन्न अस्पतालहरूसँगको सहकार्यमा यसले परीक्षण र उपचार सेवालाई प्रभावकारी बनाउन निरन्तर काम गरिरहेको छ। प्रतिनिधि सभाका सभामुख डोलप्रसाद दर्यालले जनताको मूल्यांकनमा अब्बल हुने गरी आफ्ना गतिविधि अघि बढ़ाउन सांसदहरूलाई निर्देशन दिनुभएको छ। सोमबार संघीय संसद सचिवालयले सिंहदरबारमा सांसदको लागि आयोजना गरिएको दुई दिने अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै अर्यालले सांसदबीच राम्रो कानून बनाउने कुरा राम्रो व्यवहार प्रदर्शन गर्ने कुरामा प्रतिस्पर्धा हुन आवश्यक रहेको बताउनुभयो। सभामुख अर्यालले लाखौं नेपाली जनताले मत दिएर पठाएका जिम्मेवार नागरिक भएको हुनाले सांसदले आम जनताको मूल्यांकनमा अब्बल हुने गरी व्यवहार देखाउनुपर्ने बताउनुभयो। सांसदको हरेक गतिविधिलाई आम जनताले मूल्यांकन गरिरहेको हुनाले उनीहरूले जनताको माझमा अब्बल हुने गरी काम गर्नुपर्ने सभामुख अर्यालको भनाइ थियो। उहाँले अभिमुखीकरण कार्यक्रमबाट सिकेर सांसदले आफ्नो भूमिकालाई आगामी दिनमा अझ बढ़ी प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो। सभामुख अर्यालले अभिमुखीकरण कार्यक्रममा सबै सांसदको उपस्थिति नभएकोमा असन्तुष्टि जनाउनु भएको थियो। त्रिभुवन विश्वविद्यालय त्रिवीले सबै आंगिक क्याम्पसलाई स्वतन्त्र विद्यार्थी युनियन सोबियूका संरचना हटाउन निर्देशन दिएको छ। सोमबार त्रिवीको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले माथहतका सबै आंगिक क्याम्पसलाई पत्र पठाएर सोबियूका संरचना हटाउन भनेको हो। निर्देशनालयका उपप्रशिक्षक सन्देश कुमार रेग्मीको हस्ताक्षर रहेको पत्रमा 60 दिनभित्र दलीय विद्यार्थी संगठन हटाउन भनेको छ। यो सँगै निर्देशनालयले सोबियूको ठाउँमा स्टुडेन्ट काउन्सिल वा भोइस अफ स्टुडेन्ट गठन गर्न पनि भनेको छ। पत्रमा 90 दिनभित्र स्टुडेन्ट काउन्सिल गठन गरी त्यसको जानकारी निर्देशनालयमा गराउन भनिएको छ। भरतपुर अस्पताल न्यूनतम सेवा मापदण्ड एमएसएसमा उत्कृष्ट भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले गरेको अनुगमन तथा मूल्यांकनमा भरतपुर अस्पताल देशकै संघीय अस्पताल मध्ये 89 अंकसहित उत्कृष्ट बनेको हो। अस्पतालले 89 अंक प्राप्त गर्दै उत्कृष्ट बन्न सफल भएको हो। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान 77 अंकसहित दोस्रो, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान 71 अंकसहित तेस्रो भएका छन् भने पाटन अस्पतालको मापन भइरहेको जनाइएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाका तर्फबाट संयोजक डाक्टर श्रीराम तिवारीले भरतपुर अस्पताल देशभरका 14 वटा संघीय अस्पतालमा सेवा प्रवाहमा राम्रो रहेको बताउनुभयो। मन्त्रालयले अस्पतालको सेवा गुणस्तर मापनको लागि 1497 विभिन्न सूचकहरू बनाएर परीक्षण गरेको हो। गएको वर्ष अस्पतालले 88 अंकसहित उत्कृष्ट बनेको थियो। भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर विश्वबन्धु बगालेले अघिल्लो आर्थिक वर्षभन्दा चालू आर्थिक वर्षमा अस्पतालले अझै राम्रो गरेको बताउनुभयो। बिरामीले पाउने सेवा सुविधा, अस्पतालमा उपलब्ध उपकरण, कामको तालिका, सरसफाई, औषधि, जनशक्तिको अवस्था सबै कुरालाई अस्पतालले अद्यावधि गरेको उहाँको भनाइ छ। कुल 600 शैयाको भरतपुर अस्पतालमा दैनिक 2500 देखि 3000 सम्म बहिरंग सेवाका बिरामी पुग्ने गर्छन्। अस्पतालले 14 वटा अति विशिष्ट सेवा सञ्चालन गर्दै आएको छ। जिल्लाका निजी अस्पतालमा स्वास्थ्य बीमा बन्द भएपछि बीमाका बिरामीको चाप बढ़ेको अस्पतालले जनाएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेल गणेशले नेपालको हवाई उद्योगको क्षेत्रमा सरकारले तत्काल केही गर्न सक्ने अवस्था नभएको बताउनु भएको छ। सोमबार मन्त्रालयमा आयोजित नेपाली हवाई उद्योगको आर्थिक स्थायित्व र सुरक्षा सम्बन्धी संवाद कार्यक्रममा बोल्दै उहाँले नेपालको हवाई क्षेत्रमा सरकार आफैले लगानी गरेर अघि बढ़ाउन सक्ने अवस्था नरहेको स्पष्ट पार्नुभएको छ। मन्त्री पौडेलले नेपालको हवाई उद्योगलाई सुदृढ नगरी मुलुकको उन्नयन सम्भव नहुने भएकोले सरकारले त्यस क्षेत्रको विकासको लागि सम्बन्धित पक्षसँगको बहसलाई केन्द्रित गरेर अघि बढ़ने योजना बनाएको पनि बताउनुभयो। हवाई उद्योग सुदृढ नभई नेपालको पर्यटन क्षेत्रको विकास नहुने र त्यसो नहुँदा राष्ट्रको उन्नति पनि नहुने अवस्था रहेको मन्त्री पौडेलको निष्कर्ष थियो। उहाँले यूको आकाशमा उडानमा लगाइएको प्रतिबन्ध हटाउने विषयमा पनि सरकारले नीतिगत, कानूनी र सुरक्षासँग सम्बन्धित मापदण्ड पूरा गर्दै लैजाने कामलाई अघि बढ़ाएको दावी गर्नुभयो। मन्त्री पौडेलले नेपालको हवाई उद्योगले नै मुलुकमा पर्यटन क्षेत्रको विकास गर्ने लक्ष्यलाई बोकेको पनि स्मरण गराउनुभयो। विशेष अदालतले पूर्व उप प्रधानमन्त्री तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दामा थप 3 दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायण प्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले आज पूर्व अर्थमन्त्री पौडेललाई थप 3 दिन थुनामा राखेर अनुसन्धान गर्न सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई अनुमति दिएको हो। विशेष अदालतले यसअगाडि उपाध्यक्ष पौडेललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दामा 7 दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो।
नेकपा

0: एमालेका उपाध्यक्ष समेत रहनुभएका पौडेललाई असार 8 गते सुर्खेतबाट पक्राउ गरी काठमाडौँ लगेर आज अदालत उपस्थित गराइएको हो। उहाँलाई अनुसन्धानको लागि न्यायिक हिरासतमा राखिएको छ। अख्तियार दुर्योग अनुसन्धान आयोगले नयाँ पर्यटन गन्तव्य पहिचान गर्ने उद्देश्यले संचालित कार्यक्रममा भ्रष्टाचार भएको अभियोगमा बझाङको दर्गाथली गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लगायत 9 जना विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। सो कार्यक्रमको लागि आर्थिक वर्ष 75-76 को स्वीकृत कार्यक्रम अन्तर्गत मन्दिर निर्माणको लागि निकासा भएको रकम हिनामिना गरेको पाइएको छ। आयोगले गरेको अध्ययन अनुसार 26 पाथी भेरा गाउँपालिका 6 स्थित बाँठपाली देवता मन्दिर निर्माणको लागि 45 लाख बराबरको रकम विनियोजन भएको थियो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको बजेट तथा कार्यक्रम सहितको पत्र बमोजिम निकासा लिने, खर्च गर्ने, लेखा राख्ने, लेखा परीक्षण गराउने र बेरोजु फरचोट समेतको जिम्मेवारी दुर्गाथली गाउँपालिकालाई दिइएको थियो। स्वीकृत लागत अनुमान 56,07,897 मध्ये उपभोक्ता सहभागिता 11,07,897 र कन्टिजेन्सीतर्फ 2,25,000 बराबरको बजेट थियो। निर्माण भएका मध्ये बढ़ी काम भएको देखाई अस्वाभाविक दर राखी र सम्झौता बमोजिमको जनसहभागिता रकम कट्टा गरी नक्कली बिल भरपाईको आधारमा 22,01,665 बराबरको रकम भुक्तानी गरेको आयोगको भनाई छ। आयोगले दुर्गाथली गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मकर बहादुर मण्डेल, लेखापाल प्रेम प्रसाद पौडेल, 26 पाथी भेरा गाउँपालिकाका इन्जिनियर हिक्मत रावल र सब इन्जिनियर बमबहादुर बोहरा विरूद्ध 22,01,665 बराबरको बिगो माग दावी गरेको छ। 26 पाथी भेरा गाउँपालिकाका तत्कालीन उपाध्यक्ष राधिका कुमारी रतला, वडा नम्बर 6 का वडा अध्यक्ष मोहनलाल विक विरूद्ध पनि समान बिगो बराबरको माग दावी गरिएको छ। बाँठपाली देवता मन्दिर निर्माण समितिका अध्यक्ष कृष्णबहादुर बुढा, सचिव जयबहादुर बुढा र कोषा अध्यक्ष मधुली देवी बुढा विरूद्ध पनि समान बिगो र कैद सजायको माग दावी गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ। पोखरा महानगरपालिका 32 ले सुशासन, पारदर्शिता र जवाफदेहितालाई प्रवर्धन गर्ने उद्देश्यले शनिबार सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न गरेको छ। वर्षभरिमा वडाभरिका विकास निर्माणको काम जनतालाई देखाउने र जनताको गुनासो सुन्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा सहभागी भएका वडाका नागरिकले वडाभित्र सार्वजनिक सवारी सञ्चालनबारे चासो व्यक्त गरेका छन्। उनीहरूले वडाको बाटो तथा फोहोर व्यवस्थापन बारेमा समेत कुरा उठाएका छन्। कार्यक्रममा पोखरा 32 का स्थानीय सन्तोष ढकालले बाटो निर्माणको बारेमा प्रश्न गर्नुभएको थियो। कमल थापाले पोखरा 32 लाई पर्यटक हिसाबले विकास गर्न नसकेको भन्दै पर्यटक स्थलको निर्माणमा जोड़ दिनुभएको थियो। भरत थापाले सातमुहानीदेखि गगनगौड़ासम्म जोड्ने बाटो निर्माणमा ढिलाइ भएको गुनासो गर्नुभएको थियो। नेत्रबहादुर छेत्रीले पोखरा 32 मा बन्ने भनेको क्षेत्रीय बस पार्क खै भनेर प्रश्न गर्नुभएको थियो। एकबहादुर सुनार, केशवराज पंगेनी, चन्द्रकला कणेल, नेवेन्द्र राणा, मोहन प्रधान, अरूण आले मगर लगायतले विकास निर्माणको काम समयमा नभएको वा समस्या भएको गुनासो गर्नुभएको थियो। वडाध्यक्ष अक्कल बहादुर कार्कीले आफू वडाध्यक्ष भएर आउनुभन्दा अगाडिको तुलनामा वडामा धेरै विकास भएको सुनाउनुभयो। बजेट अभावको कारण जनताले सोचेको काम गर्न नसकेको जानकारी उहाँले दिनुभयो। अलपत्र परेका र अघिल्ला वर्षमा छुटेका विकास निर्माणको कामलाई आगामी वर्षमा उच्च प्राथमिकतामा राखेर काम गरिएको अध्यक्ष कार्कीको भनाइ थियो। साथै वडाका सबै क्षेत्र समेट्ने गरी सार्वजनिक सवारी सञ्चालनको लागि लेखनाथ यातायातसँग समन्वय गरे पनि यात्रु अभावमा उनीहरूले सवारी चलाउन राजी नभएको बताउनुभयो। उहाँले यसका लागि बरू वडाकै नागरिक मिलेर साना यातायात सञ्चालन गर्न छलफल आवश्यक रहेको आउनुभएको छ। अध्यक्ष कार्कीले प्रश्नकर्ता तथा सहभागी सबैप्रति धन्यवाद व्यक्त गर्नुभयो। उहाँले सार्वजनिक सुनवाईका क्रममा प्राप्त गुनासा, सुझाव र सल्लाहलाई सकारात्मक रूपमा ग्रहण गर्दै आगामी दिनमा वडा कार्यालयको सेवा प्रवाह, विकास निर्माण तथा कार्य सम्पादनलाई अझ प्रभावकारी, पारदर्शी, सुधार र परिमार्जन गर्दै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै जनताको सुझावलाई आगामी योजना तथा कार्यक्रम तर्जुमामा समेत समेटिने विश्वास दिलाउनुभयो। वडा सचिव कमल खासुले कार्यक्रमको बारेमा प्रकाश पार्नुभयो। उहाँले वडाको विकासका लागि कर्मचारीले सक्दो काम गरिरहेको जानकारी दिनुभयो। कतिपय विकासका योजनामा बजेट नपुग्ने कारण समस्या भएको उहाँले पनि उल्लेख गर्नुभयो। दुर्गा मन्दिर परिसरमा आयोजित कार्यक्रममा वडा सदस्य तीर्थ सुयेलले वडा कार्यालयको चालू आर्थिक वर्षको प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो। सदस्य स्वाभाविकले कार्यक्रममा स्वागत मन्तव्य राख्नुभएको थियो। सार्वजनिक सुनवाईले जनप्रतिनिधि र नागरिकबीच प्रत्यक्ष संवाद स्थापित गर्दै वडाको सेवा प्रवाहलाई थप पारदर्शी, उत्तरदायी र प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ। कार्यक्रमको आयोजना पोखरा महानगरपालिका वडा नम्बर 32 ले गरेको भने गण्डकी प्रेस प्रणालीले सहजीकरण गरेको थियो। कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, टोल विकास संस्थाका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, स्थानीयवासी लगायतको सहभागिता रहेको थियो। पोखरा महानगरपालिका 5 स्थित बाराई माध्यमिक विद्यालयमा करिब 2,17,00,000 रूपियाँको लागतमा निर्माण गरिएको अत्याधुनिक चमैना गृह भवन सोमबार उद्घाटन तथा विद्यालयलाई हस्तान्तरण गरिएको छ। भवन निर्माणमा लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट 325 जी को पहल तथा लायन्स क्लब इन्टरनेशनल फाउण्डेशनको आर्थिक सहयोग रहेको थियो। परियोजनामा विद्यालयले कुल लागतको 25% योगदान गरेको छ भने लायन्स क्लब अफ पोखरा चौतारी र लायन्स क्लब अफ पोखरा सेती गण्डकीले समन्वय गरेका थिए। भवन निर्माण कार्य सम्पन्न गर्न करिब 1.5 वर्ष लागेको जनाइएको छ। भवन निर्माणका इन्जिनियर प्रवीण वास्तुलाका अनुसार भवन पूर्ण रूपमा भूकम्प प्रतिरोधी प्रविधिबाट निर्माण गरिएको छ। भविष्यमा आवश्यकता अनुसार 5 देखि 6 तलासम्म थप्न सकिने संरचना रहेको तथा माथिल्लो तलामा बहुद्देशीय हल निर्माण गर्न सकिने गरी डिजाइन गरिएको उहाँले बताउनु भएको छ। उहाँका अनुसार भवनमा अत्याधुनिक किचन, फराकिलो डाइनिङ क्षेत्र, 2 वटा युरोगार्ड प्रणाली, फायर सेफ्टी प्रणाली सहित आधुनिक सुविधा जडान गरिएको छ। प्रमुख अतिथि तथा लायन्स मल्टिपल काउन्सिल चेयरपर्सन मिलन थापाले आफू डिस्ट्रिक्ट गवर्नर रहेको बेला देखेको सपना साकार भएको बताउँदै कठिन मेहनत र निरन्तर प्रयासपछि भवन निर्माण सम्पन्न भएको उल्लेख गर्नुभयो। पूर्व डिस्ट्रिक्ट गवर्नर ध्रुवबहादुर थापाले भवन लायन्स क्लब इन्टरनेशनलको मापदण्ड अनुसार निर्माण गरिएको बताउँदै जमिनै गृहको लागि आवश्यक सम्पूर्ण पूर्वाधार समावेश गरिएको जानकारी दिनुभयो। पोखरा पाँचका अध्यक्ष विष्णुप्रसाद बरालले बाराई माविमा नेपालका 65 जिल्लाबाट आएका निम्न आय भएका विद्यार्थी अध्ययनरत रहेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय संस्थाले विद्यालयको पूर्वाधार विकासमा गरेको सहयोगप्रति आभार व्यक्त गर्नुभयो। डिस्ट्रिक्ट गवर्नर मिलन बाबु मल्लले भवन निर्माण प्रक्रिया उद्देश्य र सहयोगी संस्थाहरूको योगदानबारे जानकारी गराउनु भएको थियो। विद्यालयका प्रधानाध्यापक शिवप्रसाद भण्डारी, लायन्सका लेक्ट गवर्नर प्रजापति बास्तुला, क्याबिनेट सेक्रेटरी पुरूषोत्तम बस्नेत लगायतले कार्यक्रममा बोल्नु भएको थियो। श्रोता तपाईँले सुनिरहनु भएको छ राति 9 बजेको अन्नपूर्ण हाइलाइट्स। अन्नपूर्ण हाइलाइट्समा अझै पनि हामीसँग महत्वपूर्ण समाचार बाँकी नै छन्, तर यति बेला पालो भएको छ विज्ञापनिक विश्रामको।
1: फिस्टेल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुशीमा बदलौ।
2: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
1: किन आत्तिनु पर्यो? फिस्टेल हस्पिटलमा खुलेको फिस्टेल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
2: साँच्चै हो र?
1: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आयुर्वेद विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
2: हो त?
1: हत्तेरी हो नि, बरु आजै गइहालौ। पिस्टेल आयुर्वेद केन्द्र, पिस्टेल हस्पिटल, तेस्रो तल्ला, गैरा पाटन 4, पोखरा। फोन 061-450-424, 98-0084-46-525।
3: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।
4: गोयल मेटल इन्डस्ट्रिजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप, नेपाल नम्बर 1 ब्रान्ड। नक्कलीदेखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
5: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program, 4 years program of Bachelor in Business Administration, BBA, 4 years of IT program, Bachelor of Computer System and Information Technology, BCSIT, 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to learn, go forth to serve. Last date of form submission, 26 ASA 2083. Entrance exam, 29 ASA 2083. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
6: वरिष्ठ न्यूरोफिजिशियन पोखरामा
7: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिशियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
8: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
7: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा फोन 061 587 266 र 553 834

राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा पुनः स्वागत छ। अब बाँकी प्रसंग। पोखराको मासबारमा रहेको स्टेप बाई स्टेप माभिले विज्ञान तथा व्यवस्थापन विषयका कक्षा 11 का नवागन्तुक विद्यार्थीहरूलाई स्वागत गरेको छ। कार्यक्रममा 2082 सालको एसई परीक्षामा 4 GPA प्राप्त गरी विद्यालयलाई गौरवान्वित बनाउन सफल प्रतिभाशाली विद्यार्थी विल्सन नेउपानेलाई नगद 50,000 सहित सम्मान गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नम्बर 7 का वडा अध्यक्ष राममोहन आचार्यले अभिभावक विद्यालय र विद्यार्थी बीचको त्रिपक्षीय तथा सकारात्मक सम्बन्धले विद्यार्थीको भविष्य उज्जवल बनाउन सकिने धारणा व्यक्त गर्नुभएको थियो। पोखरा महानगरपालिका शिक्षा महाशाखाका विद्यालय निरीक्षक रामप्रसाद तिवारीले शिक्षा अथाह सागर जस्तै भएकोले विद्यार्थीले जति लगनशीलता र मेहनतका साथ अध्ययन गर्छन् त्यति नै ज्ञान आर्जन गर्न सक्ने बताउनु भएको छ। विद्यालयका संस्थापक प्रिन्सिपल निर्मला बरालले विद्यालयबाट अध्ययन पूरा गरेका धेरै विद्यार्थीहरू आज देश तथा विदेशका विभिन्न उच्च पदमा रही राष्ट्र र समाजको सेवामा समर्पित रहेको उल्लेख गर्नुभयो। विद्यालयका संस्थापक निर्देशक रमाकान्त बरालले विद्यालयले विद्यार्थीको शैक्षिक नैतिक तथा सर्वाङ्गीण विकासका लागि कुनै पनि प्रकारको कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रममा सहप्राचार्य दीपक गिरीले पनि मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रममा कलाकार क्षितिज विक्रम हमालका साथै कक्षा 12 का विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति दिएका थिए। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा संस्थापक निर्देशक रमाकान्त बरालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सहप्राचार्य दीपक गिरी र सञ्चालन विद्यालय संयोजक श्रीप्रसाद लम्सालले गर्नुभएको थियो। शेयर बजार लगातार 6 कारोबार दिन घटेको छ। हप्ताको पहिलो कारोबार दिन शेयर बजार परिसूचक नेप्से 16.54 अंकले घटेर 2632.96 बिन्दुमा झरेको छ। नेप्से गएको हप्ताभरि नै घटेको थियो। आज सबै समूहको सूचक घटेकोमा फाइनान्स, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र निर्जीवन बीमा समूहको सूचक 1% भन्दा धेरैले ओह्रालो लागेको छ। आज 240 कम्पनीको शेयर घटेकोमा 29 बढ़ेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। गएको शुक्रबार 3.94 अर्ब करोड़को कारोबार भएकोमा आज 351 कम्पनीका 76,99,000 कित्ता शेयर 2.67 अर्ब करोड़ रूपियाँमा किनबेच भएको छ। जल तथा मौसम विज्ञान विभागले भोलि र पर्सि केही ठाउँमा मुसलधारी वर्षा हुने सम्भावना रहेको बताएपछि विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सचेत रहन सबैलाई अनुरोध गरेको छ। प्राधिकरणले सूचना निकालेर सर्वसाधारणलाई त्यसबारे सचेत गराउँदै आइपरेको खण्डमा विपदसँग जुध्न आफूले तयारी गरिसकेको पनि बताएको छ। प्राधिकरणका अनुसार लामो समय चर्किएको गर्मीपछि मुसलधारे वर्षा हुँदा बाढ़ी पहिरो जस्ता विपद निम्तिन सक्ने चिन्ता छ। मौसम विभागका सूचना अनुसार भोलि र पर्सि मनसूनी गतिविधि बढ़न गई मधेस, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मेघगर्जन वा चट्याङसहित मुसलधारे वर्षाको सम्भावना छ। बंगालको खाड़ीमा विकसित हुने न्यूनचापीय प्रणालीको कारण नेपालमा जल बाष्पयुक्त हावाको प्रवाह बढ़ेको हो। केही ठाउँमा आधी घोप्टे वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ। प्राधिकरणले पूर्वी तथा पश्चिम तराईमा अलि बढ़ी सावधानी अपनाउन पनि भनेको छ। प्राधिकरणका अनुसार अबका केही दिन अकस्मात बाढ़ी, पहिरो, कटान, गेग्रान, बहाव, शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम रहन्छ। प्राधिकरणले वर्षा र बाढ़ीबारे जानकारी लिन 11:55, विपदमा मदत माग्न 11:49, नेपाल प्रहरी सहयोग र सशस्त्र प्रहरी बल नेपालको 11-14 हटलाइन नम्बर मोबाइल सेभ गरी आवश्यक परेको अवस्थामा तत्काल फोन गर्न पनि आग्रह गरेको छ। यसपालि नेपालमा मनसून जून 19 भित्रिएको हो। औषध मितिभन्दा 6 दिनपछि भित्रिएको मनसून प्रणालीले पर्याप्त वर्षा गराउन नसकेको बेला विभागले मुसलधारे वर्षा हुन लागेको भन्दै सूचना जारी गरेको छ। मध्यपूर्वमा तनावपूर्ण चर्किरहेको बेला इरानले बहराइनलाई कड़ा चेतावनी दिएको छ। इरानका सर्वोच्च नेताका वरिष्ठ सल्लाहकार अली अकबर बेलायतीले बहराइनलाई आफ्नो सीमा ननाग्न र इरानलाई कठोर कदम चाल्न बाध्य नपार्न चेतावनी दिनुभएको समाचार एजेन्सी एएनआईले जनाएको छ। तस्नीम समाचार संस्थाका अनुसार उहाँले आफ्ना गतिविधिबारे सावधानी अपनाउन आग्रह गर्दै कुनै पनि उक्साहटको जवाफ इरानले कड़ा रूपमा दिने बताउनुभएको छ। अमेरिकाले आफ्नो विरूद्ध सैनिक कार्यवाही गर्न खाड़ी क्षेत्रमा रहेका आधारहरू प्रयोग गरेको आरोप इरानले लगाउँदै आएको छ। यसबीच अमेरिका र इरानबीच कतारको राजधानी दोहामा भएको वार्तामा दुवै पक्षले सैन्य आक्रमण रोक्ने र कूटनीतिक संवादलाई निरन्तरता दिने सहमति गरेका छन्। दुवै देशले प्रत्यक्ष सैन्य गतिविधि रोक्ने निर्णय गरेका र प्राविधिक तहका वार्तालाई निरन्तरता दिन सहमत भएको खबरमा उल्लेख छ। बंगलादेशकी अपदस्थ पूर्व प्रधानमन्त्री शेख हसिनाले यसै वर्ष स्वदेश फर्किने घोषणा गर्दै आफ्नो अनुपस्थितिमै सुनाइएको मृत्युदण्डको फैसला गैर कानूनी, असंवैधानिक र राजनीतिक प्रतिशोधबाट प्रेरित भएको बताउनु भएको छ। सन् 2024 को अगस्तमा विद्यार्थी नेतृत्वको आन्दोलनपछि सत्ता गुमाएर भारत पुग्नु भएको 78 वर्षीय हसिनाले भारतीय संचार माध्यम
एनडीटीभीसँगको अन्तर्वार्तामा सबै बाधा र षड्यन्त्र पार गर्दै यसै वर्ष बंगलादेश फर्किने बताउनु भएको छ। मृत्युदण्डको जोखिमबारे सोधिएको प्रश्नमा उहाँले आफू मृत्युबाट नडराउने बताउनुभयो। गएको नोभेम्बरमा ढाकाको एक अदालतले सन् 2024 आन्दोलनका क्रममा हत्या गराउन उक्साएको आदेश दिएको तथा हिंसा रोक्न असफल भएको आरोपमा असिनालाई अनुपस्थितिमै दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको थियो। फिफा विश्वकप फुटबलको राउण्ड अफ 32 आज राति ब्राजिल र जापान खेल्दैछन्। यो खेल अहिले राति पाउने 11 बजे अमेरिकाको हस्टन रंगशालामा शुरू हुनेछ। दुवै टोली अपराजित रहँदै नकआउट चरणमा पुगेका हुन्। ब्राजिल समूह सीको विजेता र जापान समूह एफको उपविजेताका रूपमा नकआउटमा पुगेका हुन्। ब्राजिलले समूह चरणमा स्कटल्याण्ड र हैटीलाई हराउँदै मोरक्कोसँग बराबरी खेलेको थियो। जापानले समूह चरणमा ट्युनिसियालाई हराएको थियो भने स्वीडेन र नेदरल्याण्डसँग बराबरी खेलेको थियो। विश्वकपमा ब्राजिल र जापानबीच दोस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो। सन् 2006 जर्मनीमा भएको विश्वकपमा ब्राजिलले जापानलाई 4-1 हराएको थियो। ब्राजिल 5 पटकको विश्व विजेता हो। ब्राजिलले पछिल्लो पटक सन् 2002 जापान र दक्षिण कोरियामा भएको विश्वकपको उपाधि जितेको थियो। जापान भने अहिलेसम्म प्री क्वार्टर फाइनलबाट अगाडि पुग्न सकेको छैन। सन् 2025 अक्टोबरमा भएको मैत्रीपूर्ण खेलमा जापानले ब्राजिललाई 3-2 हराउँदै ऐतिहासिक जित हासिल गरेको थियो। घरेलु मैदानमा भएको खेलमा 2 गोलले पछि परेको जापानले उत्कृष्ट पुनरागमन गरेको थियो। यो खेलको विजेताले प्री क्वार्टर फाइनलमा आइभरी कोस्ट र नर्वे बीचको खेलको विजेतासँग खेल्नेछ। विश्वकपको राउण्ड अफ 32 भोलि बिहान 2:15 बजे 4 पटकको विजेता जर्मनी र पाराग्वे खेल्दैछ। यो खेल अमेरिकाको बोस्टन रंगशालामा हुनेछ। जर्मनी समूह ईको विजेता र पाराग्वे तेस्रो स्थानमा रहने उत्कृष्ट टोली बन्दै नकआउटमा पुगेका हुन्। विश्वकपमा जर्मनी र पाराग्वे बीच दोस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो। सन् 2002 भएको विश्वकपमा जर्मनीले पाराग्वेलाई 1-0 हराएको थियो। विश्वकपको राउण्ड अफ 32 भोलि बिहान 7:45 बजे नेदरल्याण्डस र मोरक्को पनि खेल्दैछन्। यो खेल मेक्सिको मोन्टेरियो रंगशालामा हुनेछ। नेदरल्याण्ड समूह एफको विजेता र मोरक्को समूह सीको उपविजेताको रूपमा नकआउटमा पुगेका हुन्। विश्वकपमा नेदरल्याण्डस र मोरक्को बीच दोस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो। सन् 1994 अमेरिकामा भएको विश्वकपमा नेदरल्याण्डसले मोरक्कोलाई 2-1 हराएको थियो। सोह्रौं दक्षिण एसियाली शारीरिक संगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनशीपमा सहभागी हुन 7 खेलाड़ी सहित 9 सदस्यीय नेपाली टोली मंगलबार भूटानको थिम्पू जाने भएको छ। असार 16 बीस गतेसम्म हुने प्रतियोगितामा 5 पुरूष र 2 महिला खेलाड़ीले नेपालको चुनौती पेश गर्नेछन्। पुरूष 75 केजीमा सगेन्द्र सिंह, 80 केजीमा दीपजंग रोका मगर, 85 केजीमा सागर श्रेष्ठ, स्पोर्ट्स फिजिक 170 सेन्टिमिटर मुनि आकाश श्रेष्ठ र स्पोर्ट्स फिजिक 170 सेन्टिमिटर माथिमा पुकार साक्केले प्रतिस्पर्धा गर्नुहुनेछ। महिला मोडल फिजिक 155 सेन्टिमिटर माथि विनु जीटी तथा स्विम सुटमा सीता खत्रीले सहभागिता जनाउनुहुनेछ। नवौं मिस्टर हिमालय र दोस्रो मिस्टर महानगर शारीरिक संगठन प्रतियोगितालाई मध्यनजर गरी खेलाड़ी छनौट गरिएको महासंघले जनाएको छ। अफिसियलमा नेपाल शारीरिक संगठन तथा फिटनेस महासंघका सचिव दिनेश कुमार राज भण्डारी तथा निर्णायकमा जोनसन जोनसेन हुनुहुन्छ। टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष विशाल श्रेष्ठले आज एक कार्यक्रमका बीच विदाई गर्नुभयो। दक्षिण एसियाली शारीरिक संगठनको पहिलो संस्करणदेखि निरन्तर सहभागी नेपालले हालसम्म 12 स्वर्ण 16 रजत र 19 काँस्य जितेको महासंघले जनाएको छ। 15 मध्ये 3 संस्करण नेपालमै भएको थियो। राति 9 बजेको अन्नपूर्ण हाइलाइट्सको अन्तमा यस बुलेटिनका मुख्य समाचारका शीर्षकहरू। उपचारको दायरा बढ़ाए एचआईभी संक्रमण रोक्न सकिने विज्ञहरूको भनाई। गण्डकी प्रदेशमा हाल एन्टी रेट्रो भाइरल थेरापी सेवा लिने 3171 जना। 89 अंकसहित भरतपुर अस्पताल देशकै उत्कृष्ट। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान 71 अंकसहित तेस्रो स्थानमा। सोभिका संरचना हटाउन क्याम्पसहरूलाई त्रिभुवीको निर्देशन, 60 दिनको समय प्रदान। नेपालको हवाई उद्योगको क्षेत्रमा सरकार आफैले केही गरिहाल्न सक्ने अवस्था नभएको पर्यटन मन्त्री पौडेलको भनाई। मापदण्ड पूरा गर्दै लैजाने कामले अघि बढ़ाइएको दावी। पोखरा 32 सार्वजनिक सुनवाई सम्पन्न, वडामा सार्वजनिक सवारी सञ्चालनबारे चासो। भोलि र पर्सी मुसलधारी वर्षाको सम्भावना, केही ठाउँमा आरी घोप्टे वर्षा पनि हुन सक्ने। मध्यपूर्वमा तनावपूर्ण चर्किरहेको बेला इरानद्वारा बहराइनलाई कड़ा चेतावनी। यसै वर्ष बंगलादेश फर्किने शेख हसिनाको घोषणा। मृत्युदण्डको फैसला अस्वीकार र विश्वकप 2026 5 पटकको विजेता ब्राजिल र जापानले आज राति खेल्दै शारीरिक संगठन टोली मंगलबार भूटान जाने। यो सँगै आजको सम्पूर्ण समाचार बुलेटिन यति नै। भोलि बिहान 6 बजे अन्नपूर्ण हाइलाइट्समा पुनः हाम्रो भेट हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण साथीहरूको साथमा प्राविधिक मित्र आर्यनसँगै राजारामलाई विदा दिनुहोस्। नमस्कार, शुभरात्री।

0: का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
1: बिस्तारै चलाउनुस् न दाई, हतार गरेर कता पुग्नु छ र?
2: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि, सड़क अनुशासन, सड़क नियम त सबैले मान्नै पर्छ नि।
1: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ,
2: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ, मादक पदार्थ सेवन गरी सवारी नचलाऊ। तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
1: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
3: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 0615674558577903। मौकाको फाइदा उठाउनुहोस्।
4: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल SS पाइप, नेपाल नम्बर 1 ब्रान्ड। नक्कली देखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
5: रेडियो अन्नपूर्ण 93.4।

0: नेपालीको गौरव,
1: नेपालीको पहिचान,
0: पालिखे ढाका टोपी
1: जसले शिरको शोभा बढाउँछ।
0: ढाकाबाट निर्मित सम्पूर्ण किसिमका कपडाहरूका लागि सम्झनुहोस्,
2: ढाका टोपी, साडी, पछ्यौरा, टाई, चोलो, दोसल्ला, सम्मानसल।
0: पालिखे ढाका टोपी, महेन्द्रपुल हुला कार्यालय नजिकै पोखरा। फोन 526483।
1: हामी गर्व गर्छौ हाम्रो वेशभूषामा,
0: हामी गर्व गर्दछौ पालिखे ढाका टोपी।
3: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखे चोक। सम्पर्क 98434329239, 98028-59321, 061-581-871। बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
4: दिव्यनयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
5: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।
0: नेपालीको गौरव,
1: नेपालीको पहिचान,
0: पालिखे ढाका टोपी
1: जसले शिरको शोभा बढाउँछ।
0: ढाकाबाट निर्मित सम्पूर्ण किसिमका कपडाहरूका लागि सम्झनुहोस्,
2: ढाका टोपी, साडी, पछ्यौरा, टाई, चोलो, दोसल्ला, सम्मानसल।
0: पालिखे ढाका टोपी, महेन्द्रपुल हुला कार्यालय नजिकै पोखरा। फोन 526483।
1: हामी गर्व गर्छौ हाम्रो वेशभूषामा,
0: हामी गर्व गर्दछौ पालिखे ढाका टोपी।
6: रेडियो अन्नपूर्ण 93.4।
7: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
8: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
7: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
8: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
9: किन्नुस अब ढुक्कले सुनका गहना आयो अब मेसिनबाट गुणस्तर जाँच्ने क्षमता
10: मान्छे स्वभावैले सुन्दरताको खोजीमा रहन्छ यही सुन्दरताको एउटा उदाहरण हो रूपाकोट ज्योति सुन चाँदी दुकानका आकर्षक मनमोहक अनि सुन्दर गरगहनाहरू
9: भनिन्छ सुन चाँदी नगद सरह हो त्यसैले यहाँहरूको परिश्रमबाट आर्जित सुन चाँदीका गरगहनाको लागि हामी सदैव गुणस्तरमा सजग र सचेत छौ
10: हामी पोखरामै पहिलो पटक अत्याधुनिक मेसिनबाट गुणस्तर जाँच गरी 100% गुणस्तर भएका गरगहनाहरू मात्र यहाँहरू समक्ष ल्याउँछौ
9: यी गरगहना बिक्री वा साथ फेर गर्दा टोल बराबरको पैसा खरिद मूल्यमै हामी दिनेछौ हामी गुणस्तरमा सम्झौता गर्दैनौ यही हो रूपाकोट ज्योति सुन चाँदी दोकानको प्रतिबद्धता
10: फोन 5308 15
9: 5308 15
10: मोबाइल नम्बर 9855228071 महेन्द्रपुर पालिकी चोक जाने बाटोमा हाम्रो पहिलो शाखा महेन्द्रपुर अन्नपूर्ण सुपर मार्केटको गीत सँगै सञ्चालन भइरहेको छ प्रोपाइटर दशरथ सुनार
11: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको
12: दैनिक 1 रुपियाँ भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा हजुर ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज जसमा विभिन्न स्वास्थ्य सेवा फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्
13: रेडियो अन्नपूर्ण 93.4

0: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन्। रूख बिरूवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा, औषधि र जीविकाका आधारहरू हुन्। आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्।
1: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन्। प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ।
0: नेपाल आदिवासी जनजाति महासंघ
2: गोयल मेटल इन्डस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल एसएस5 नेपाल नम्बर वन ब्रान्ड। नक्कलीदेखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
3: रेडियो अन्नपूर्ण 93.4।

नमस्कार, रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जको आजको नियमित प्रसारणमा स्वागत छ। आज बिहानदेखि रातिसम्म रेडियो अन्नपूर्णका समाचारमूलक, सन्देशमूलक, शिक्षामूलक तथा मनोरञ्जनात्मक कार्यक्रम सुन्न सक्नुहुनेछ। तपाईँको आजको दिन शुभ रहोस्, मंगल रहोस्। सुन्दै गर्नुहोला रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज।